0: दाँत बाङ्गो आयो साथीले सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो।
1: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर
0: 0582 90 222। बचौ रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607334 र 0825601138।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समय नै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: पिसाब पोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9898728913 र 9805912871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
10: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू
18: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
18: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
24: उपचार हुने रोगहरू
23: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
24: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
24: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
24: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: भर्ना सम्बन्धी सूचना।
10: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498987141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 10 गते आइतबार, सन् 2026 जुलाई 26 तारीख असार शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
0: सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
4: समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने दण्डित हुने चाहिँ त्यो कुरा सुनिश्चित गर्ने, त्यो शुरूआत चाहिँ मन्त्रीबाट गर्नुपर्छ।
0: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082562601 9858835990 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: एयरटेल अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।

0: व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेश र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेश प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
5: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारी अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अन्योल थपेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढ़ी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढ़ी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल जगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
4: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन, भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तिनमा चिकित्सक भेटिँदैनन्। करोड़ौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठड़िएका छन् तर ती रित्ता बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनहुँ बिरामीको खचाखच भीड़ लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि दुई दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो, तर कर्णालीवासी

0: का लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिविजोग देखिन्छ, यसले पनि कर्णालीको स्वास्थ्य क्षेत्र कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर कार्यरत भने 23 जना मात्र छन्। विशेषज्ञ डाक्टरका 72 दरबन्दी रिक्त छन्। त्यसमा पनि जाजरको डोल्पा, हुम्ला, मोगु, कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा 1 जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञविहीन बनेका छन्, जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य अधुरा अवस्था, करोड़ौंका पूर्वाधार शून्य विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कहिरनमा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
6: हिमस्टार for a complete home.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04,00,000,000 रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,000,00,000 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,00,000,00,000 बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
1: फेरि पनि बजेटकै प्रसंग। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,000,00,000 बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,00,000,00,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% नै खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री दिलीराज खनाललाई सोध्नु भएको छ।
3: बजेट कार्यान्वयनलाई सुनिश्चित गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेक्कापट्टा कैदी गर्ने हो। ठेक्कापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तद अनुरूप चाहिँ एउटा एक्सन प्लान बनाउँछ। सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष। समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने, दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने। त्यो शुरूआत चाहिँ नि मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कार्यवाही गर्ने प्रक्रियाबाट सुरु गर्नुभयो भने तल तलब जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि, विभागदेखि, मन्त्रालय, योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले, समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस, व्यवस्थित र प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
4: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
3: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रकमान्तर गर्न नपाउने कुरा, त्यसको पनि पालना नगर्ने, आर्थिक वर्षको अन्त्यमा मनपरी ढंगले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालना नहुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यतिथिपूर्ण एउटा अराजक परिपाटी छ। त्यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुलै नयाँ ढंगले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रह्यो यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ।
4: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
3: यो सरकारले अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले प्रार्थना गर्यो दुई वर्षमा दोस्रो तथा राष्ट्रिय गुरुप आयोजनाहरू कार्यान्वयन गर्ने कुराको उदाहरण लिए, त्यो वाचालाई विश्वास गरेर त्यो बहुमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगत भन्दा फरक ढंगले जानुपर्ने खाँचो र आवश्यकता छ, र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराका त्यो एक्सक्युज हुन सक्दैन।
4: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नु पर्छ?
3: शिक्षा स्वास्थ्यमा जुन ढंगले चाहिँ यो 3% कर लिने गरिया छ, बिजुलीमा जुन किसिमको 5% बाटो लगाउने गरिया छ, अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ, त्यो चाहिँ खारेज गर्नुपर्छ भन्ने मलाई लाग्छ। 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ। आम रूपमा गरिब र विपन्नलाई चाहिने तपाईँको ठूलो प्रतिकूल असर भइरहेको हुन्छ, र अझ आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन, थप रूपमा यो लगानी माग कसरी बढेर जान्छ साना उद्योग व्यवसायको त्यो नयाँ ढंगले चाहिने विचार गर्नुपर्ने, र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिभ्यू गरेर नीतिहरू ल्याउनु पर्ने खाँचो आवश्यकता छ।
1: उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डिलिराज खनाल। फेरि पनि खबरकै सिलसिला, सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढ़ेको छ। यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ़दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन। व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड़ चल्दै गर्दा लगानीकर्तामा त्रास बढ़ेको थियो, यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो। यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कार्यवाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा शेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरोकारवालासँग भेटघाट शुरू गर्नुभयो। केही समय अघि प्रधानमन्त्रीले गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भने?
6: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ, र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
8: सम्पर्क मोबाइल नम्बर 9822964264।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
12: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू,
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
12: बालबालिकाको न्यूरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
12: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वार्ता सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090065255।
2: रुपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रा पालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा चार तहका व्यापारी हुँदै पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत्व पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ़ने गरेको सुवेदीको भनाई छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशियो खसीको मासु उपभोक्ता मारमा गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि पाँच हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्केले हामी सफल भयौं भन्दै यो युवाहरू ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यंग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त भनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दबाव थप बढ़ेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिपकीले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
2: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा काजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लेग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्।
1: अब केही खबर संक्षेपमा। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका 1-2 ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
2: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्र भन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.7 6.0% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
1: कपिलवस्तुको कपिलवस्तु नगरपालिका 5 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करूवा फेला परेको छ। एउटा करूमा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम रहेको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यानपावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता तत्काल नभई वैदेशिक रोजगारमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अस्ति शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 बुधे माग बुझाउँदै 15 दिने अल्टिमेटम दिनुभएको हो।
1: र काठमाडौँमा अपराध हुने सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पीक आवर चाहिँ अपरान्ह 12 बजेदेखि बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
2: नहुने बिरूवालाई पानी नपिना।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
2: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
1: सरूवामा सुशासन मैत्री अभ्यास। अनलाइनबाटै 200 कर्मचारीको सरूवा। सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
2: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
1: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
2: र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको। एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग्य गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता देखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्, अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेले कसरी दिन बिताउने उहाँहरूले? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
8: तपाईले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
16: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464 र 98578353825।
20: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
22: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
23: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-8562-0023 98478-1817 र 98478-35-643।
24: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र अमृता डांगी सहकर्मी सुशीला ओली संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दांग स्टूडियो उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुली में रहेको रेडियो बंगलासुली र गढ़वा में रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश में 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरुले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरुबाट।
1: दागमा ट्राफिक नियम पालना नगर्ने 14,000 बढ़ी सवारी साधन कार्यवाहीमा नियम पालना नगर्ने मोटरसाइकल चालक धेरै।
0: यात्रुलाई बासी खाना खुवाउने दाङको एक होटललाई जरिमाना। तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यानमा आँखा उपचार सेवा शुरू।
1: र अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी। पालिकासँग सम्बन्धित सबैभन्दा धेरै।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छन् विभिन्न संचार अनलाइन र संचार टेस्टबाट उपलब्ध खबरहरू प्रसारण गर्नेछौ शुरूमा ट्राफिक प्रहरी सम्बन्धी समाचार
2: दाङमा ट्राफिक नियम पालना नगर्ने 14,000 बढ़ी सवारी साधनलाई कार्यवाही गरिएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष 2082-83 ट्राफिक नियम पालना नगर्ने 14,000 बढ़ी सवारी साधनलाई कार्यवाही गरेको हो एक वर्षको अवधिमा 14,563 सवारी साधनलाई कार्यवाही गर्दा 1,52,60,500 रूपियाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ उहाँका अनुसार सबैभन्दा बढ़ी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् एक वर्षको अवधिमा 6,000 भन्दा बढ़ी मोटरसाइकल चालकलाई कार्यवाही गरिएको छ जिल्लामा बितेको आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटना हुँदा 72 जनाको मृत्यु भएको छ मृत्यु हुनेमा 50 पुरूष 19 महिला 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले बताएको छ
1: देउखोरीमा माटोको ढिस्कोले पुरिदा 15 वर्षीय एक बालकको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका दुई बेला स्थित दुर्गा सामुदायिक वनभित्र ट्राक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका थिए प्रहरीका अनुसार शनिबार करिब 9 बजे दुईजना बालक ट्राक्टरसँगै माटो लिन गएका थिए सोही क्रममा 81 माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए प्रहरीले घटनामा संलग्न ट्राक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिराखेको छ संचार डेस्क अनलाइनबाट यो खबर लिएका छौं उता रोल्पामा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ रोल्पाको सुनछाहारी गाउँपालिका वडा नम्बर 1 सेरम स्थित दवाङ लेखमा शनिबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका हुन् मृत भेटिनेमा गाई बाख्रा चराउन गएकी स्थानीय महिला 35 वर्षीय अमीरा घरती मगर र 38 वर्षकै असौजी घरती मगर रहेको सुनछाहारी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभएको छ अध्यक्ष पुनका अनुसार सोही पहिरोमा परेर 62 वर्षीय कुले घरती गम्भीर घाइते हुनुभएको छ उहाँको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको छ पहिरोमा केही पशु चौपाया पनि परेका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो 1:15 बजे गाई बाख्रा चराइरहेका बेला माथिबाट 81 पहिरो खसेको थियो संचार डेस्कबाट यो खबर लिएका छौं
2: यात्रुलाई बासी खाना खुवाउने दाङको एक होटेललाई जरिवाना गरिएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर 3 मसुरिया स्थित पूर्व पश्चिम हाइवे होटेललाई 25,000 रूपियाँ जरिवाना गरिएको हो फ्रिजमा अस्वस्थकर बासी खाना भण्डारण गरेको पकाएर बनाइने खानामा कृत्रिम रंग प्रयोग गरेको भान्साको संरचना उपयुक्त नभएको मूल्य सूची नटाँसेको नालीहरूमा फोहोर पानी जमेको भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या देखेपछि यसरी जरिवाना गरिएको खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुख पदम बराले जानकारी दिनुभएको छ उक्त होटेललाई यस अघि पनि पटक पटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि यसरी जरिवाना गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन सहितको अनुगमन टोलीले यसरी जरिवाना गरेको हो तोकेको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउनुका साथै कागजात समेत ल्याउन निर्देशन दिएको छ त्योसँगै अन्य 8 होटेलहरूको समेत टोलीले अनुगमन गरेको छ
1: केन्द्रमा सरकारको समीकरण फेर्ने बारेमा नेकपा एमाले र नेकपाका बीचमा सहमति भएपछि 7 प्रदेशमा प्रदेशको सरकार फेरबदल हुने देखिएको छ सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने भनेर सहमति भएको छ यद्यपि अहिले पनि एमालेकै नेतृत्व छ अब सरकारको फेरबदल कसरी हुन्छ र सरकारको स्थिति कस्तो बन्छ कहिलेबाट यो संरचना फेरिन्छ भनेर कुराकानी गर्नका लागि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवं प्रवक्ता रामजी प्रसाद घिमिरे अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू, खबर पत्रिकामा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: अब हिजोसम्म सत्तापक्ष भएको नेपाली कांग्रेस आजबाट प्रतिपक्ष हुँदैछ। मुख्यमन्त्रीहरूले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्नुहुन्छ कि उहाँहरू आफै राजीनामा दिनुहुन्छ?
3: अब जहाँसम्म मलाई लाग्छ उहाँहरू आफै राजीनामा दिनुहुन्छ।
1: हजुर,
3: अब केन्द्रमा सत्ता समीकरण परिवर्तन गर्ने नेकपा एमाले र नेकपा बीचमा चाहिँ समीकरण गरेर सरकार बनाउने, नयाँ सरकार बनाउने भनेर चाहिँ निर्णय भइसकेपछि उहाँहरू पनि यो कुरालाई देखिरहनु भएको छ, त्यस कारण उहाँहरू आफै सरकारबाट हट्नुहुन्छ।
1: अब नयाँ मन्त्रीहरूको चाहिँ कसरत कहिलेबाट शुरू हुन्छ, कसलाई बनाउने, के बनाउने भनेर, अथवा अब मुख्यमन्त्री त भइहाल्नुभयो, नेकपा एमाले भित्रैबाट पनि अन्य मन्त्रीहरू फेर्ने त्यस्तो केही छ कि अहिले भएकालाई नै निरन्तरता दिने भन्ने के छ
3: त्यो विषयमा? अब मुख्यमन्त्री र केन्द्रीय नेतृत्व बीच जे सहमति हुन्छ त्यही हुन्छ।
1: अब यो मन्त्रीज्यू, प्रदेशमा के अरे केन्द्रमा पानी पर्दा प्रदेशले छाता ओर्नु पर्ने अवस्था, सबै चीज यो केन्द्रलाई नै सोधेर अगाडि बढ्दाखेरि प्रदेशको आफ्नो स्वायत्तता छ कि छैन, स्वविवेकले निर्णय गर्न पाउने हो कि होइन भन्ने जस्तो देखिन्छ, यसमा मन्त्रीज्यूलाई चाहिँ के लाग्छ मन्त्रीज्यू?
3: अब केन्द्रमा पानी पर्दा प्रदेशमा छाता ओर्ने भन्नुभयो। अब केन्द्रले छाता ओडेपछि, पानी परेर छाता ओडिसकेपछि टोलमा पनि त्यही छाता ओड्ने काम हुन्छ
1: हजुर,
3: पार्टी पद्धति अनुसार। त्यस कारण चाहिँ अब यो अहिलेसम्मको अभ्यासमा प्रदेश कमिटीलाई सरकारको, प्रदेश सरकारको चाहिँ गठन सञ्चालन अनि त्यसपछि नियमन गर्ने अधिकार दिइएको छैन, त्यो केन्द्रकै हातमा रहेको छ, त्यस कारण त्यही हुन्छ, जे भइरहेछ त्यही हुन्छ।
1: होइन के अरे, आफ्नो स्वायत्तता प्रदेशले कसलाई मन्त्री बनाउने, कसलाई चाहिँ योजना आयोगको सदस्य बनाउने, अथवा चाहिँ कुन विभागमा,
3: अभ्यास अहिलेसम्म भएको छैन,
1: हुनुपर्ने हो
3: त्यो अभ्यास अहिलेसम्म भएको छैन, अहिलेसम्म अभ्यास त्यो नभए हुनाले
1: हजुर,
3: अब सबै कुरा चाहिँ केन्द्रको निर्देशनमा हुन्छ।
1: यहाँ लुम्बिनी प्रदेश सरकारको प्रवक्ता पनि हुनुहुन्छ, श्रावण एक गतेदेखि प्रदेशहरूको संख्या घटाउने भनेर हामीले बजेटमा पनि त्यो कुरा उल्लेख गरेका थियौँ र त्योभन्दा अगाडि मन्त्री परिषदले पनि निर्णय गरिसकेको कुरा थियो, यसको कारण
3: प्रदेश सरकारको संख्या होइन कि
1: मन्त्रालयको संख्या,
3: प्रदेश सरकारहरूको चाहिँ मन्त्रालय संख्या घटाउने
1: हजुर, यो चाहिँ कहिलेदेखि कार्यान्वयन हुन्छ, किन कार्यान्वयन हुन्छ?
3: कार्यान्वयनको प्रक्रियामा छ, त्यो कार्यान्वयनको प्रक्रियामा छ
1: हजुर,
3: मन्त्रालयहरूलाई एक आपसमा मर्ज गर्ने चाहिँ जुन प्रस्ताव हो त्यो क्याबिनेटमा प्रस्तुत भएको छ
1: हजुर,
3: अब बस्ने क्याबिनेटले त्यसमाथि आवश्यक छलफल गरेर निर्णय लिन्छ।
1: अहिलेसम्मको खाका हेर्दाखेरि यहाँहरूका बीचमा त त्यो छलफल पनि भएको होला, खास गरेर कुन कुन मन्त्रालयहरूलाई मर्ज गर्ने भन्ने,
3: त्यो चाहिँ अहिले क्याबिनेटभित्र छलफलको विषय भएको हुनाले त्यो कुरा चाहिँ अहिले सार्वजनिक नगरौं,
1: आगामी
3: क्याबिनेटको बैठकले चाहिँ त्यो विषयमा छलफल गरेर निष्कर्ष निकाल्छ।
1: भनेपछि यही श्रावण महिनाभित्रै हुन्छ कि अर्को महिना कुर्नुपर्छ मन्त्रीज्यू?
3: त्यसपछि तपाईँहरूलाई जानकारी गराइहालिन्छ
1: यो यसको मन्त्रालयको संख्या घटाउन,
3: अब त्यो विषयमा चाहिँ त्यो विषयमा अब यही ठिक यही बेलामा सत्ता समीकरण परिवर्तन हुने भएको हुनाले अलिकति ढिलो हुन सक्छ
1: हजुर,
3: नयाँ सरकारले त्यो विषयमा डिसिजन लिन्छ बैठक बसेर।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे। नेपाली कांग्रेस प्रदेश सरकारहरूबाट आज बाहिरिँदैछ। नेकपा एमाले र नेकपाका बीचमा प्रदेश सरकार सञ्चालन गर्ने बारेमा केन्द्रमा एक खालको सहमति भइसके पछाडि नेपाली कांग्रेस सबै प्रदेशहरूबाट बाहिरिँदैछ र लुम्बिनी प्रदेशको अवस्था के छ भनेर हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोडाईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोडाई जाँच। फोन नम्बर 082-5563-218।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
22: इन्डोस्कोपी सेवा,
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
23: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653-23।
2: अब अन्य खबर प्रसंग: देवसेका कलेजमा अध्ययनरत कक्षा 12 विद्यार्थीहरूले कक्षा 11 नयाँ भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरेका छन्। नयाँ शैक्षिक यात्राको शुरूआतसँगै विद्यार्थीहरू बीच आत्मीयता, सहकारी र सकारात्मक सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित स्वागत कार्यक्रममा वक्ताहरूले अबको शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यममा सीमित नभई व्यावहारिक, सेपमूलक र जीवन उपयोगी हुनुपर्नेमा जोड़ दिएका हुन्। प्रमुख अतिथि तथा देवसेका कलेज संचालक समितिका अध्यक्ष माधव प्रसाद शर्माले वर्तमान समयको आवश्यकता अनुरूप शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी बनाउनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई पाठ्य पुस्तकमा सीमित ज्ञान भन्दा पनि जीवनमा आइपर्ने चुनौती सामना गर्न सक्ने क्षमता, नैतिकता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ। कलेजका एकाडेमिक डाइरेक्टर निश्चल आचार्य प्रधानमन्त्रीले विद्यार्थी केन्द्रित शिक्षण पद्धति नै आजको शिक्षाको मूल आधार भएको बताउनुभयो। उहाँले आधुनिक शिक्षाले सृजनशील सोच नेतृत्व क्षमता समस्या समाधान गर्ने सिप र व्यावहारिक ज्ञानलाई प्राथमिकतामा दिनुपर्ने उल्लेख गर्नुभएको छ। देवसीका स्कूलका प्रधानाध्यापक मनोज बस्नेतले कक्षा एघारमा अध्ययन शुरू गर्ने विद्यार्थीहरूका लागि स्वागत कार्यक्रमले आत्मविश्वास बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ वातावरणमा आएका विद्यार्थीलाई ज्येष्ठ विद्यार्थीले आत्मीय रूपमा साथ दिनु सकारात्मक संस्कार भएको बताउनुभयो। शिक्षक चेतमान जेमले स्वागत कार्यक्रमले विद्यार्थीबीच भाइचाराको भावना, सहकारी र आपसी सम्मानको संस्कृतिलाई थप मजबूत बनाएको बताउनुभयो। कार्यक्रममा कक्षा बाह्रका विद्यार्थीहरूले कक्षा एघारका विद्यार्थीहरूलाई शुभकामना तथा प्रेरणादायी सन्देश मार्फत स्वागत गरेका थिए। उनीहरूले नयाँ विद्यार्थीलाई अध्ययनका साथै कलेजका विभिन्न शैक्षिक तथा अतिरिक्त गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, गीत नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले विशेष आकर्षण थपेको थियो। कक्षा बाह्रमा अध्ययनरत विद्यार्थी अनुष्का थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिर्सना डाँगी, कृष्णा गिरी, रेखा डाँगी र परनिसा ओलीले गर्नुभएको थियो।
0: तुलसीपुरको पर्यटकीय स्थल राप्ती शान्ति उद्यानमा आँखा उपचार सेवा शुभारम्भ भएको छ। तुलसीपुर साथ गणेशपुरमा रहेको उद्यानमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरूले अब आँखा उपचार निशुल्क पाउने भएका छन्। नेत्र ज्योति संघ, आँखा अस्पताल, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित राप्ती आँखा अस्पतालले साप्ताहिक रूपमा आँखा उपचार केन्द्रको स्थापना गरी शनिबारदेखि सेवा शुरू गरेको हो। राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा शुरू भएको साप्ताहिक आँखा उपचार केन्द्रको शनिबार उद्घाटन गरिएको हो। राप्ती आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक ध्रुव गौतमको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। प्रमुख अतिथि गिरीले देशभर नेपाल नेत्र ज्योति संघले आँखा अस्पताल उपचार केन्द्रहरू सञ्चालन गरी दृष्टिविहीनता न्यूनीकरणका लागि काम गर्दै आएको बताउनुभयो। आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गिरीले राप्ती शान्ति उद्यानमा आउने पर्यटकहरूका लागि आँखा उपचार सेवा प्रवाह गर्न पहिलो पटक साप्ताहिक रूपमा साझेदारीमा आँखा उपचार शुरू गरेको बताउनुभयो। गिरीले आँखा उपचार केन्द्रमा आउने बिरामीहरूको निशुल्क आँखा चेक जाँच हुनुका साथै मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी फेला परेमा अस्पतालले 50% छूटमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो। त्यस्तै राप्ती शान्ति उद्यान समितिका अध्यक्ष सुधीर केसीले पार्कमा आउने पर्यटकहरूले पार्क अवलोकन सँगै आँखा जस्तो संवेदनशील अंगको चेक जाँच गराउने अवसर पाउनु खुशीको कुरा भएको बताउनुभयो। श्री गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिल्लीराज भण्डारीले नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालन भएका आँखा अस्पताल र उपचार केन्द्रले लाखौं जनतालाई सर्वसुलभ सेवा दिएको पनि बताउनुभयो। राप्ती शान्ति उद्यानमा पनि आँखा स्वास्थ्य सेवा प्रवाहका लागि साप्ताहिक रूपमा आँखा उपचार केन्द्र सञ्चालन गरेकोमा सबैलाई धन्यवाद दिनुभएको थियो। आजको यो संचार डेस्कबाट खबर लिएका छौं।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा परिचोट लगायतका तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,779 उजुरी परिचोट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रदेश सरकारसँग सम्बन्धित 13.04% छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फरिचोटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ।
0: नेपाल बैंक लिमिटेड दाङ शाखाले ग्राहकहरूको सहजताका लागि सेवा प्रदान गर्ने उद्देश्यले घोराईमा एकैसाथ दुईवटा नयाँ एटीएम मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले हरिशयनी एकादशीका अवसर पारेर शनिबार घोराई उपमहानगरपालिका 15 स्थित भरतपुर एक्सटेन्सन काउन्टर र दीपसिका रोडमा नयाँ एटीएम सेवा विस्तार गरेको हो। यी दुई नयाँ एटीएम थपिएसँगै घोराही बजार क्षेत्रमा मात्रै नेपाल बैंकको एटीएम संख्या 3 पुगेको बैंकका घोराही शाखा प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो। बैंकले आफ्नो सेवालाई थप प्रविधि मैत्री र ग्राहक केन्द्रित बनाउँदै लैजाने क्रममा सेवा विस्तार गरेको उहाँले बताउनुभयो। यसअघि बैंकको मुख्य शाखाबाट मात्रै एटीएम सेवा उपलब्ध हुँदै आएको थियो। स्थानीय बुद्धिजीवी टोलडीका संस्थाका पदाधिकारी पत्रकार बैंकका पूर्व तथा कार्यरत कर्मचारी स्थानीय जनसमुदायको उपस्थितिमा एटीएमको उद्घाटन गरिएको हो। आजको संचार डेस्कबाट यो खबर लिएका छौं।
2: रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ़दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। धार्मिक संस्था रूद्रगणको अगुवाईमा युवा अभियन्ता तथा सर्प उद्धारकर्ता विशाल पाण्डे र नवीन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, सर्पदंशबाट बस्ने उपाय, सर्पदंश भएमा अपनाउनु पर्ने प्राथमिक उपचार तथा सर्प संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरू गर्नुभएको हो। कार्यक्रम मार्फत विद्यार्थी तथा शिक्षकहरूलाई सर्पप्रति फैलेका भ्रम हटाई सर्प संरक्षण गर्दा प्रकृतिमा हुने फाइदाका विषयमा विद्यार्थीलाई जानकारी दिने गरिएको छ। आगामी दिनमा यस्ता कार्यक्रम रूपन्देहीका अन्य विद्यालय तथा समुदाय स्तरमा पनि विस्तार गर्ने आयोजकले जनाएको छ। यसैबीच बुटोलको क्रान्ति माविमा सर्पदंश न्यूनीकरण तथा सर्प संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सर्पदंशबाट कसरी बस्ने, सर्पले टोकेमा अप्नाउनु पर्ने प्राथमिक उपचार र वातावरणीय तथा धार्मिक सांस्कृतिक दृष्टिकोणले सर्पको महत्वबारे विद्यार्थी तथा सहभागीहरूलाई सचेत गराइएको थियो। अनलाइन संस्करणमा खबर छ।
0: यात्रुलाई बासी खाना खुवाउने दाङको एक होटललाई जरिमाना गरिएको छ। दाङको पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका 3 मसुरिया स्थित पूर्व पश्चिम हाइवे होटललाई 25,000 रूपियाँ जरिमाना गरिएको हो। फ्रिजमा अस्वस्थकर बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रंग प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूची नटाँसेको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या देखिएपछि यसरी जरिमाना गरिएको। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुख पदम बरालले बताउनुभयो। होटललाई यसअघि पनि पटक पटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि जरिमाना गरिएको हो। दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन सहितको अनुगमन टोलीले यसरी जरिमाना गरिएको हो। तोकिएको जरिमाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागज पत्र समेत ल्याउन निर्देशन गरिएको छ। यो होटल सँगै अन्य 8 राजमार्ग क्षेत्रका होटलहरूको पनि अनुगमन गरिएको थियो। संचार डेस्क अनलाइनबाट यो खबर लिएका छौं। अब यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाँगी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौं। नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: यति बेला बिहानको 7 बजेको छ।
3: राठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अनसन रप डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने। कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा।
4: कस्तो राम्रो जुत्ता लगाएको,
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
0: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
0: सम्पर्क फोन नम्बर 082-563-775।
5: सम्पर्क नम्बर 98-478-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
3: उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटघाट गर्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढ़ाएको सचिव पौडेलले जानकारी दिनुभयो। त्यस क्रममा हिजो डाक्टर केसी र उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेबी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको सहभागितामा संवाद गरी सहमतिको प्रयास गरिने सचिव पौडेलले जानकारी दिनुभयो। डाक्टर केसी विभिन्न पाँच बुधे माघ राखी अनसनमा बस्नु भएको छ।

0: चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता गडेल 2080 चैत्र 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछहरी गाउँपालिका एक सेरम स्थित दबाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परि मृत्यु हुने दुई महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो दिउँसो करिब 1 बजेको समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको हो। पहिरोमा घाइते भएका 60 वर्षीय कुले घरती मगरलाई उपचारका लागि सेरम स्वास्थ्य चौकी पुर्याइएको छ। पहिरोमा परि हालसम्म 4 वटा बाख्रा र 2 वटा गाई पनि मरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्च कुमार बाखुले जानकारी दिनुभयो। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो दिउँसो गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका 2 घर भई हाल धनगढ़ी उपमहानगरपालिका 7 मनेहरामा बस्दै आउनु भएको थियो। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो। चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय ईभी हिजो साँझ भोटेकोशी नदीमा खस्दा चालक सहित ईभी बेपत्ता भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार सवारी साधनमै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका 3 निवासी 22 वर्षीय सबिन तामाङ रहेका छन्। सो सवारी साधन भन्सार जाँच पास गराई काठमाडौँ ल्याउने क्रममा गोसाईकुण्ड गाउँपालिका 5 स्याफ्रु बेसीको दक्षिण चिलिमे जलविद्युत केन्द्र नजिक भोटेको सीमा खसेको सहायक प्रमुख जिल्लाधिकारीले बताउनुभयो। घटनाको सूचना पाउना साथ खोज र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय स्याफ्रु बेसीको दक्षिण चिलिमे जलविद्युत केन्द्र नजिक भोटेको सीमा खसेको सहायक प्रमुख जिल्लाधिकारीले बताउनुभयो। घटनाको सूचना पाउना साथ खोज र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 1 चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका 9 बस्ने 45 वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। निजको खोजी गर्दै जाँदा शुक्रबार हराएकी उनको हिजो कारको पछाडिको सीटमा झोलेको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिनुभयो। कारको भित्री भाग अधिकांश जलेको र निसासिएर निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालू आर्थिक वर्षमा 2,53,00,00,000 बजेट विनियोजन गरेसँगै विभिन्न 4 वटा शैक्षिक कार्यक्रम संचालनको प्रक्रिया अगाडि बढ़ेको विश्वविद्यालयले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित 4 वटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढ़ाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि 4 वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
2: एमबीबीएसमा 85, बीएससी नर्सिङमा 30, बीएससी एमआईटीमा 20, ब्याचलर्स इन अप्टोमेट्रीमा विशेष गरेर 4 वटा कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिरहेका छ र 4 वटै प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले

0: गरी बढ़ाया छो।
1: मेडिकल शिक्षा कार्यक्रम संचालन का लागि भनेर तत्कालीन गेटा अस्पताल 300 शैया को अस्पताल का रूप में स्तर उन्नति गरिने भएको छ। यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि बन्दैछ। स्वास्थ्य विज्ञान विश्वविद्यालय का रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द
0: शिक्षा अस्पताल को 300 शैया को पूर्ण रूप में संचालन करने का लागि नपुग कुराहरू हामी पूरा गर्दैछौं र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसार का जनशक्ति पछि स्थायी पदपूर्ति नहुँदा सम्बन्धी हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौं।
1: सरकारले गेटामा 7 अरब बढी लागतमा भौतिक पूर्वाधार का संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको गेटामा मेडिकल शिक्षा का कार्यक्रम संचालन को तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाई छ।
2: सुदूरपश्चिम जनता को संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो। नेपाल सरकारले एमबीबीएस लगायतका कार्यक्रमहरू संचालन गर्ने भनेको छ। यो एकदम खुशीको कुरा हो। नेपालमा थुप्रै मेडिकल कलेज भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज प्रतिष्ठान थिएन। र पछिल्लो समय शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरू शुरू गर्ने कुरा छ। यो एकदम स्वागतयोग्य कुरा हो।
1: नेपालमा मेडिकल

0: नृत्य व्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण कौडेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मध्य प्रदेशका 10 वटा पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्च स्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मध्य प्रदेशका 10 वटा पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मध्य प्रदेशमा यस वर्ष सिंचाई पुगेका क्षेत्रमा राम्रै धान रोपाई भए पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त छ। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मध्य प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्रै रोपाई भएको छ। संवाददाता मंजित कुमार रामको रिपोर्ट।
1: कृषि विकास निर्देशनालय मध्य सरकारका अनुसार सिराहामा सबैभन्दा बढ़ी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाहीमा 60, रथटमा 55, बारामा 55, धनुषामा 50, सप्तरीमा 50 र सबैभन्दा कम महोत्तरीमा 39.49% धान रोपाई भएको महोत्तरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अविरल कुमार महतो बताउनुहुन्छ।
2: पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रोपाई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ भूमिगत सिँचाईको व्यवस्थाहरू छ अथवा ठुलो पैनीहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेको छ र अरू क्षेत्रमा चाहिँ बिस्तारै बढिरहेको छ।
1: पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको सम्सी गाउँपालिका 2 का किसान रामबाबु यादव।
3: बोर्डिङ से पटाके लोग दिक्कत से सुखी लोग हाथ के पूरा भगले मतलब खेती करने में दिक्कत आए नदी की व्यवस्थित रहेगी नदी।
1: मधेश का किसान यो पाली पनि धान रोपाई पछाड़ी धकेलियो भने उत्पादन घटने चिन्ताले पिरोली रहेको छ। राम गोपालपुर नगरपालिका 5 टिंगर की किसान शैल देवी राम। साउनको पहिलो सतासम्म सकिसक्नु पर्ने रोपाई मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मध्य प्रदेश सरकारले सुखाग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मंजित कुमार राम महोत्तरी।
0: खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डु बुढा नीलकण्ठ नगरपालिका 12 बस्ने ओखलढुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 18,00,000 रूपियाँ र काठमाण्डु तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारी ले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै 2 जना पीड़ितहरूबाट 3,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको पीड़ितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरे।

0: अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग चार दशक भन्दा बढ़ी समयदेखि आबद्ध रहेको उल्लेख गर्नुहुँदै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले हिजो आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री प्रधानले राजीनामा दिएकाले आफ्ना मागहरू सम्बोधन भएको भन्दै सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनुभयो। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा 26 दिन लामो अनशन गर्नुभएको थियो। यस्तै भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट ट्र्याक अदालत र विशेष कार्यदल एसटीएफ गठन सहित कड़ा पेपर चुहावट विरूद्धको कानून ल्याउने तयारी गरिरहेको जनाएको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण 160,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिदा दुवै देशले युरोपेली संघ ईयूसँग सहयोग मागेका छन्। फ्रान्सको दक्षिण पश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 141,000 तथा स्पेनको म्याड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि 3 र स्पेनका लागि 4 पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ। यसैबीच फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले डढेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12,00,000 नागेको छ। गत आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढ़ी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनुभयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ एटीआर विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ।
3: Thank you. के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: किराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरैदेखि उपचार गर्ने,
4: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
6: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
3: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-590-222।
8: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
14: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
13: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
15: शुद्ध महका लागि कहाँ जाने त?
16: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
15: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
17: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
18: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
17: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
20: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
3: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए
0: बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध। शल्यक्रियाहरू
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
22: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
22: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
24: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
25: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिक चलेन। अब त आश्रय मरिसक्यो।
24: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
26: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
23: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
26: शिशु क्लिनिक फर्टिलिटी भित्तिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
28: छाती, दम, निमोनिया, खोकी, छेरोग,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
27: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
27: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
28: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
27: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
28: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825-63-196 र मोबाइल नम्बर 98-4-78-26-001।
29: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा।
30: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
29: डाक्टरद्वारा दिइने सेवाहरू
30: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
30: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जन को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी खोराई 5 दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98578 34 4 4 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98578 32 391।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: डाक्टर आउने बारे सूचना
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
2: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
5: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818899028 राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
5: सम्पर्क फोन नम्बर 0825625601 सम्पर्क मोबाइल नम्बर 9858335990 9858331684 र 9858332770
2: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 9840096600 9850836086 र 9841072173
9: होइन भाइला लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेस
11: स्वास्थ्यले
12: ल काका गइहाले म
13: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
15: मध्यपश्चिम ज्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। दाङमा माटोको डिस्को खस्दा पुरेर 15 वर्षीय एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका दुई बेला स्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको डिस्को खस्दा बालक पुरिएका हुन्। प्रहरीका अनुसार गैराती करिब 9 बजे दुईजना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए। सोही क्रममा एक्कासी माटोको डिस्को खस्दा एक बालक पुरिएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि लम्ही अस्पताल पठाइएको प्रहरीले जनाएको छ। रोल्पाको पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका एक सेरम स्थित दबाङ लेकमा हिजो दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका हुन्। मृत भेटिनेमा गाई बाख्रा चराउन गएकी स्थानीय महिला 35 वर्षीय अमिरा घर्ती मगर र 38 वर्षीय औषधी घर्ती मगर रहेको सुनसहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभएको छ। अध्यक्ष पुनका अनुसार सही पहिरोमा परेर 62 वर्षीय कुले घर्ती मगर गम्भीर घाइते हुनुभएको छ। उहाँको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको छ। पहिरोमा केही पशु चौपाया पनि परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो दिउँसो करिब 1:15 बजे गाई बाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो। लमही नगरपालिकाले सामुदायिक डायलासिस सेन्टरमा नयाँ डायलासिस मेसिन जडानका लागि बजेट व्यवस्थापन गरेको जनाएको छ। डायलासिस सेवा लिन अझै पनि करिब 50 जना बिरामी पालो कुरेर बस्नुपर्ने अवस्था रहेकाले सेवा विस्तारका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको नगर प्रमुख जोगराज चौधरीले जानकारी दिनुभएको छ। रोटरी क्लब अफ लमहीको 7 पद हस्तान्तरण तथा नयाँ कार्य समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले डायलासिस सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले यसको क्षमता विस्तारमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा रोटरी क्लब अफ लमहीको सन् 2026-27 का लागि लोकमान रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो। निवर्तमान अध्यक्ष श्यामलाल भण्डारीले नवनिर्वाचित अध्यक्ष रिजाललाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। नगर प्रमुख चौधरीले शिक्षा स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लबले निरन्तर गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सामुदायिक डायलासिस सेन्टर सञ्चालन गरेर क्लबले स्वास्थ्य क्षेत्रमा अनुकरणीय काम गरेको बताउनुभयो। रोटरी क्लब अफ दाङका पूर्व अध्यक्ष सनत कुमार श्रेष्ठले रोटरीले समाजमा सकारात्मक परिवर्तन ल्याउने अनुकरणीय योजना र अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको थियो। गोराही उपमहानगरपालिका चौध बैंक रोडमा रहेको नेपाल बैंक लिमिटेड गोराहीले आफ्नो बैंकिङ सेवा थप विस्तार गरेको छ। सर्वसाधारणलाई सहज र छिटो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले दुई स्थानमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो। नयाँ एटीएम गोराही 15 दिवसीका रोड स्थित नापी कार्यालय अगाडि र भरतपुर स्थित पद्मोदय चौकमा रहेको नेपाल बैंक लिमिटेडको

नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार एक गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन एक गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाको विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध सँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्ताले अन्याय नहुने गरी समाधान खोज्ने निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने नीति लिएको छ। तर परित असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोडिएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। दाङमा ट्राफिक नियम पालना नगर्ने 14,000 बढ़ी सवारी साधनलाई कार्यवाही गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष 2082-83 ट्राफिक नियम पालना नगर्ने 14,000 बढ़ी सवारी साधनलाई कार्यवाही गरेको हो। एक वर्षको अवधिमा 14,563 सवारी साधनलाई कार्यवाही गर्दा 1,52,60,500 रूपियाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खटकाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सबैभन्दा बढ़ी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन्। एक वर्षको अवधिमा 6,000 भन्दा बढ़ी मोटरसाइकल चालकलाई कार्यवाही गरिएको छ। जिल्लामा बितेको आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटना हुँदा 72 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 पुरूष, 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले बताएको छ। दीप्सिका कलेजमा अध्ययनरत कक्षा 12 विद्यार्थीहरूले कक्षा 11 नयाँ भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरेका छन्। नयाँ शैक्षिक यात्राको शुरूआतसँगै विद्यार्थीहरू बीच आत्मीयता, सहकार्य र सकारात्मक सिकाई वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित स्वागत कार्यक्रममा वक्ताहरूले अबको शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यममा सीमित नभई व्यावहारिक, सिपमूलक र जीवन उपयोगी हुनुपर्नेमा जोड़ दिएका हुन्। कार्यक्रममा प्रमुख अतिथि तथा दीप्सिका कलेज संचालक समितिका अध्यक्ष माधव प्रसाद शर्माले वर्तमान समयको आवश्यकता अनुरूप शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी बनाउनु पर्ने बताउनुभयो। उहाँले विद्यार्थीले पाठ्य पुस्तकमा सीमित ज्ञान भन्दा पनि जीवनमा आइपर्ने चुनौती सामना गर्न सक्ने क्षमता, नैतिकता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्ने उल्लेख गर्नुभएको थियो। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको

0: प्राप्त हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: डाक्टर आउने बारे सूचना।
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
5: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ।
7: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मदात्री सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो
2: VFX सिनेमाज कोराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
10: त्यो नभएर वै अरू कारण छन्,
11: यसमा दुई तिनवटा कारण छन्। एउटा त्यो त्यो होइन, सङ्घले अघि पनि भन्यो, कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो, त्यो अनुसारको व्यवस्थित त्यो ढङ्गको अध्ययन पनि भएको छैन, होइन, त्यो त्यो ढङ्गले गर्न सकिएको अवस्थाहरू छैन, त्यो न्यायिक छैन, त्यो एउटा विषय हो। अर्को विषय चालु खर्च धान्न नसक्ने विषयमा के छ भने, स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ओएनएम व्यवस्थित ढङ्गले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहियो, कति जनशक्ति चाहियो, अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौँ कि भनेर हेर्न पर्ने अवस्था अवस्थाहरू पनि छन्। कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढंगले अध्ययन गरेका छैनौं। जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन, तर मान्छेहरूको संख्या चाहिँ धेरै छ, चालु खर्च चाहिँ हाम्रो बढेकै छ होइन। त्यसले गर्दाखेरि व्यवस्थित ढंगले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढंगले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौं, नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ, किनभने हामीले धान्न पनि पर्ने हुन्छ। त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसारको र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ, त्यो ढंगको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ। त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छ।
10: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै, अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ?
11: अब हामीले वास्तवमा संघको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ होइन। जस्तो जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन। बरु के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन। सशस्त्र अनुदान केही बढेको छ, त्यो सशस्त्र अनुदान बढ्नु भने चाहिँ फेरि के भन्दाखेरि त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो, त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने त्यो बजेट होइन। जस्तो तपाईँलाई एउटा भनौँ, 75-76 सालमा 13 खर्ब सङ्घीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदानमा गएको थियो। अहिले तपाईँको 21 खर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 8 अर्ब बढेको छ। भनेको त्यो जुन सङ्घीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको चाहिँ उत्साह हुने त्यो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन। अब बरु स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमै नै गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेशन पनि चाहिँ गरेका छौँ होइन, सहजीकरण गरेका छौँ। तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनुहोस् है भनेर भनेका छौँ होइन। त्यो कुरो यो अवसरमा मैले यहाँ पनि भन्छु, जस्तो अब के छ भने उहाँहरूको अन्तिम वर्ष होइन, अन्तिम वर्ष हो, अन्तिम वर्ष पनि पूरा वर्ष होइन, उहाँले काम गर्ने भनेको लगभग 9 महिना होइन, किनभने वैशाखबाट त चुनाव लागिसक्छ होइन, चैतसम्म हो उहाँहरूले काम गर्ने, त्यसले चैतसम्मलाई टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँहरू अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस् होइन, जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस्। नयाँ ठूला योजनाहरू अब कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्न, विभिन्न अभियानहरू सुरु गर्नु भएको छ होइन, जस्तो बाल मैत्री स्थानीय सरकार, वातावरण मैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारासहितको अभियानहरू सुरु गर्नु भएको छ त्यो अभियानहरूलाई पूरा गरौँ। त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो, अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो। वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भने भाष्य त स्थापित भयो नि जबरजस्ती रूपमा होइन, अहिलेसम्म के पनि नभएको त होइन नि। त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि, त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म 5 वर्ष जुन 10 वर्ष काम गर्यो हामीले, गरेको कामको तपाईँहरूले प्रचार प्रसार गर्नुहोस्। प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ
10: होइन,
11: केन्द्रित हुनुहोस् भनेर हामीले
10: एकदम। अब मैले यो कामकै कुरा गर्दा नि प्याकुरेलजी तपाईँले भनिहाल्नुभयो, एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन्, अझ हामीले हेर्दाखेरि पनि अझ एकदम उदाहरणीय कामहरू, प्रशंसनीय कामहरू चाहिँ हल गोरु पाल्नेलाई प्रोत्साहन होइन, धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू, डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका, अनि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नुभएको छ। कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि, त्यो किसानहरूले चिन्ता जनाएका, एउटा बिउ बिजनको कुरा हुन्छ, समयमा मल नपाएका कुरा हुन्छ, जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन्। तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौँ, किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम, नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ, गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ, सेवा प्रवाहमा उहाँहरूको चाहिँ भूमिका अझ उल्लेखनीय हुन्छ। के चाहिँ अझ गर्नपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि?
11: मैले हामीले कतिपय कुराहरू हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ होइन। प्राथमिकता निर्धारण आवश्यकता हो होइन, तर त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन। जस्तो तपाईँलाई भनौँ, सामुदायिक कलेजहरू क्याम्पसहरू होइन, अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ। त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भने संविधानले उसलाई त्यो अधिकार दिँदैन होइन। जस्तो 12 कक्षासम्मको अधिकार शिक्षामा 12 कक्षासम्मको जिम्मेवारी उसको हो, त्योभन्दा माथिको जिम्मेवारी उसको होइन। त्यहाँबाट क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेठिक हो भनेर मालेका परिषदले पनि के गर्छ बेरोजगारी निकालिरहेको छ। तर अब बाध्यता के छ भन्दाखेरि सङ्घ र प्रदेशले त्यो क्याम्पस सस्पेन्डको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन, त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ, त्यसले गर्दाखेरि उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ। जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति दियो, डाक्टर पढाउन छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त होइन, त्यो होइन, त्यो त उसको त काम के हो भने बाह्र कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो, त्यसपछि उसले कहाँ जान्छ त्यो त्यो तहको सरकारको जिम्मेवारी हो, डाक्टर पढ्ने उसको जिम्मेवारी होइन। होइन तर यसलाई हामीले हेर्दाखेरि सत कति राम्रो गरेको भन्ने पनि लाग्छ, तर वास्तवमा उसको जिम्मेवारी हो त भन्यो भने होइन, होइन त्यो यसरी के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो। होइन एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे होइन गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन सरकारले दियो उसको लागि त ठुलो कुरो हो त्यो। होइन त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ। अर्को चाहिँ के छ भन्दाखेरि त्यो त्यो काम अर्को सरकार तहको सरकारले गरिदियो भने उसले गर्नु पर्दैन थियो नि त। क्याम्पसको लागि पर्याप्त चाइनिज न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिने हो भने या सङ्घले पठाइदिने हो भने उसले क्याम्पसमा लगाडि गर्नु पर्दैन थियो, उसले आफ्नो बाह्र कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो। हो यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि तपाईँ कन्फ्युजन भइरहेको छ। त्यसले गर्दाखेरि यो कार्य विस्तृतीकरण भन्ने जुन चाहिँ प्रतिवेदन छ त्यो कार्य विस्तृतीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरागमन गर्नु संशोधन गर्ने काम भएको छ, होइन परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ। त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ, त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन। त्यसले गर्दा अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँथ्यो, त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि होइन त्यसले गर्दाखेरि तपाईँको कुन तहको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ, होइन त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ, त्यो हुन सकेको छैन अहिले।
10: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
12: हेलो पिंकी,
13: बोल दिन।
12: एलईडी टीवी किन्न जाने?
13: जान्न।
12: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
13: जान्न।
12: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
13: जान्न।
12: किन?
13: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
12: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
13: पाइनी भएर त जान लाग्यो नि।
12: हो र कहाँ?
13: भन्दिन के?
12: सत्य भन्दिनौ?
13: आई लभ यु पिंकुली भनेको
12: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
13: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
12: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
14: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
13: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
12: फोन नम्बर
13: 082562452
12: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
16: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दाङ। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं। प्याकुरेलजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
2: हो? एकदम, अहिले यो पटक चाहिँ दुई तिनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार दस गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानुनी व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको तीस चालिस भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन। अहिले जम्मा 14 मात्रै सकेन होइन, र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अहिले तीनटा मात्रै छ, तीनटा गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन भने चाहिँ यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्दै आएको छ होइन, भनेको क्रमिक रूपमा सुधार हुँदै आएको छ। यो वर्ष अलि राम्रो चाहिँ अझै राम्रो नतिजा देखियो। यसमा दुई तिनवटा काम छ, दुई तिनवटा काम के छन् भन्दाखेरि यो पटक प्रमुख प्रशासनदेखि सबै स्थानीय तहमा चाहिँ पठाइएको छ। यहाँले बारम्बार भन्दै आएको विषय हो, तपाईँले कि त तपाईँको स्थानीयलाई त्यो जिम्मेवारी दिनु पर्यो, प्रमुख प्रशासनले आफै राख्ने व्यवस्था गर्न सक्नु पर्यो, होइन भने यहाँबाट पठाउने हो भने पठाउनै पर्यो होइन, अनिवार्य यो निमित्तले चलाउने काम नगरौं भनेर हामीले पहिलेदेखि भनिराखेको। यो पटक संघीय सरकारले मन्त्रालयले त्यो अनिवार्य सबै ठाउँमा पठाएको छ, त्यसले गर्दाखेरि यसले पनि राम्रो रिजल्ट आयो भन्ने एउटा हो। अर्को चाहिँ हामीले फेरि के गर्यो भन्दा हामीले झन् 56 जिल्लामा गत वर्ष चाहिँ तपाईँको जिल्ला स्तरमा गएरै हामी अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकारीसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर अबको तपाईँहरूको यो वर्षको अन्तिम वर्षको प्राथमिकताको विषयहरूमा हामीले अत्यन्त धेरै अन्तर्क्रियाहरू पनि गर्यौं होइन। यसले गर्दाखेरि उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ, विशेष गरी मधेस प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिम जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थिएन गत वर्षहरूमा, उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौं। अनि यो विविध यो विभिन्न दुई तिनवटा कामहरूले गर्दाखेरि
1: अब त्यो तीनटा भन्नु पनि तपाईँ जुन पारित गर्न बाँकी, अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनको लागि के गर्दै हुनुहुन्छ
2: होइन? हामीले तपाईँहरू भन्नुहोस्, हामी त्यहाँ आएर चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौं, नत्र भने यो चाहिँ छिटो गर्नु पर्यो भनेर भनिरहेका छौँ होइन, हामी गरिरहेछौँ, सल्लाह गरिरहेछौँ भन्नुभएको छ।
1: अब अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भनेको छ सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ यो पालिकाहरूमा पनि देखियो, यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो, कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
2: अघि मैले पनि अघि पनि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ, भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँसभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधायन समिति त्यहाँ पनि छ, अनुगमन तथा सुशासन समिति लगभग सबै प्रदेशले बनाए भनेको छ होइन, यी भनेको यी संसदीय समितिहरू हुन् होइन। त्यस्तै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयको समितिहरूको व्यवस्था छ, यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो, त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ। जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, भनेको त्यो गठन र प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिराखेका छौँ, हामी भनिराखेका छौँ। जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्नु पाइँदैन होइन, लेखा समितिको त ठूलो भूमिका बेरोजगार फर्जुट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन, त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभा पति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले नलिने अनि त्यो अहिले पनि छ नि त होइन, सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यहरूले लिड गर्नु भएको छ, तर लेखा समिति त प्रमुख प्रतिपक्ष विपक्षीलाई मात्रै नभएर प्रमुख प्रतिपक्षीलाई नै सत्तापक्षले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन, हाम्रो चाहिँ के छ भन्दाखेरि 1947 हाम्रो संसदीय अभ्यास हो। त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन, कार्यपालिका सदस्यहरू होइन, यो कतिपय ठाउँ त्यो पनि देखेको छ। त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन, माथिको जस्तो छुट्टै त छैन होइन, यो चाहिँ तपाईँको शक्ति सन्तुलन पृथकीकरणको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टा छुट्टै त हो नि, छुट्टा छुट्टै हुँदा हुँदै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागू भएको छ त
1: भएन
2: भएन तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन। त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ, त्यहाँको त्यहाँको कार्यपालिका प्रमुख चाहिँ सभाबाट निर्वाचित होइन, प्रत्यक्ष निर्वाचित हो। त्यसले गर्दा केही फरकहरू छ
1: तपाईँलाई लाग्यो यसले गरौँ सुधार चाहिँ के गर्न पर्ला संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्नुपर्ने आवश्यकताहरू चाहिँ के?
2: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ तपाईँको धारा 226 अनुसारको कानून निर्माण प्रक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून दुईटा कानून बनाइदिएको छ त्यो कानूनको कार्यान्वयन कसरी भइरहेछ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो। यो संघले भ्याउँदैन, संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो। त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाइदिएको आफूले बनाएको कानून चाहिँ कसरी कारण भइरहेछ भनेर हेर्ने काम र त्यसलाई चाहिँ उसले सहजीकरण गर्ने काम चाहिँ उसले गर्नु पर्थ्यो। त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटकै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन। बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाइदिएन, उद्घाटन गर्न दिएन, होइन हामीले चाहिँ त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ। तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था होइन, होइन यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि अतिथि बोलाइँदैन, त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिर्सनु भएको छ होइन। त्यसो भएको कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्ने हो। त्यहाँ कुनै उद्घाटन समारोह भन्छ तपाईँको बन्द सत्र, उद्घाटन सत्र बन्द सत्र त्यहाँ अतिथिहरू बोलाउने खादामाला गर्ने त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन। त्यहाँ सिधै के हुन्छ भने सभाध्यक्ष जाने हो, आफूले आफ्नो सभा अनुसार जसरी चाहिँ संघ र प्रदेशका सभाहरू बैठक बैठक चल्छ त्यसै गरी नै उहाँहरूले बैठक चलाउने हो। विधि त्यो हो तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढंगले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन। तर अहिले धेरै सुधारहरू भएको छ, जस्तै सभाको सचिवालय बनाउने होइन, पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो, कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो, कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो। अहिले हामीले गाउँपालिकाहरूलाई सहजीकरण गरिरहेका छौँ, एउटा कम्ती कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ। तपाईँहरूले कम्ती सभाको सचिवालय छुट्टै बनाउनु पर्यो, छुट्टै दर्ता चलानी हुनु पर्यो, त्यहाँ छुट्टै कर्मचारीको व्यवस्थापन गर्नु पर्यो, जिम्मेवारी दिनु पर्यो र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहरूबाट हुनु पर्यो होइन। यो ढंगले संस्थाको त छुट्टा छुट्टै संरचना हो, यसरी जानुपर्छ भनेर हामीले भनिराखेका छौँ। त्यसले अलिकति केही समय लिन्छ,
1: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने
2: प्रदेशबाट हो, किनभने हामी संघ महासंघले हामी केन्द्रबाट हामी हाम्रो लिमिटेसन छ, हामी सबै गर्न सक्दैनौँ। किनभने प्रदेशमा पनि त्यो पीएलजीएसपी लगायतका केही चाहिँ स्थानीय तहको क्षमता अभिवृद्धिकै लागि भनेर विकास सहायता समेतको सहयोगमा एउटा भास्केट प्रोग्राम पनि छ होइन, त्यो प्रदेश सरकारले सञ्चालन गरिरहेछ। भनेपछि त्यो त्यो स्थानीय विधायकीय अभ्यासलाई परिशुद्धिकरण गर्नको लागि पनि ती संरचना र ती स्रोतले स्थानीय तहलाई सहजीकरण गर्नुपर्छ।
1: एकदम राजेन्द्र प्रसाद प्याकुरेलजी, तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ। आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम र अब गर्नुपर्ने काम र सरकारसँगको तपाईँहरूको अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भनिसक्नुभयो। अब हामी यो अन्तिम कार्यकालको अन्तिम क्षणमा काम गरिरहँदाखेरि अब पालिकाहरू आफैले गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईँले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो। अब यो बजेट, अघि बजेट कुरा गर्नुभयो, समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ, पर्याप्त छैन, तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ। अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्गदर्शन दिइसकेको छ बजेट कार्यान्वयनको लागि, अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ। अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन, यो पालिकाहरूले चाहिँ शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ?
2: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पूरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँले पुनः प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ 79 निर्वाचित भएर आउँदैखेरि के गर्छु भन्नुभएको थियो, एकपल्ट फर्केर हेर्नुहोस् के गर्न बाँकी छ, त्यो पुनः प्राथमिकरण गर्नुहोस्। ठूला योजना कार्यक्रमहरू अहिले अभियानहरू शुरू गरेर हामी सम्पन्न गर्न सक्दैनौँ, जे जे कामहरू शुरू गरेका छौँ त्यसलाई सम्पन्न गर्ने, त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने उहाँ काममा हामी लागौं भन्ने हिसाबले नै र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौं त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौं त्यो हामीलाई पनि पठाउनुहोस् महासंघमा पठाउनुहोस् हामी चाहिँ महासंघ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौं भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले सञ्चार गरिराखेका छौं अब हामीले अब पूर्वाधारमा अब ठूला कामहरू योजनाहरू अहिले शुरू गरेर उहाँहरूले सम्पन्न गर्न सक्नुहुन्न त्यो स्रोत साधन पनि हामीलाई पुग्दैन र तपाईँको समय पनि पुग्दैन त्यस्तै तपाईँ शिक्षा स्वास्थ्य लगायतका कामहरूमा विभिन्न उहाँहरूले अभियानहरू शुरू गर्नु भएको छ त्यो अभियानहरूलाई सम्पन्न गर्ने गरी हामी लागौं होइन त्यो अभियानहरू सम्पन्न गर्ने त्यो गरी लागौं भन्ने नै हामीले अनुरोध गर्दै आएका छौं विशेष गरी अब यो पूर्वाधारमा हामीसँग स्रोत नभएको कारणले गर्दाखेरि संघ र प्रदेशलाई अलि बढी हामी आश्रित हुनु परेको छ उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौं र यो शिक्षा स्वास्थ्य लगाएर सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ
1: अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणीय काम त भइरहेको छ अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न किसानले मल पाएन होइन त्यो कि मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसँग भन्न नपर्ने गरी त्यहीँको वडा सदस्य गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसकेँ मसँग यत्रो चाहिँ अनुभव छ ज्ञान छ तर मैले काम पाइनँ मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन त्यस्ता त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने त्यो वातावरण मिलाउन सकिन्न त्यस्ता
2: यो पनि हामीले के छ भने कामको प्रकृति हेरेर हुन्छ हेर्नुहोस् जस्तो मल पाइएन भन्ने विषय छ नि मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ संघ सरकारको हो महलको व्यवस्थापन गर्ने काम संघ सरकारको हो वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम स्थानीयको त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन त्यो पालिकामा मलै पुगेको छैन त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले केही पनि गर्न सक्दैन त्यहाँ पुगेको छ त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ र वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्न पाइयो हो त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी संघ सरकारको हो किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन रासायनिक मल उत्पादन हुँदैन संघ सरकारले त्यहाँसम्म पुर्याइदिनु पर्यो त्यहाँ पुर्याएर चाहिँ आवश्यकता समयमा बाँड भन्नु
1: स्थानीय गाउँले होइन कि त्यो त पालिकाले मार्फत चाहिँ
2: त्यो त प्रशस्त रूपमा आएको छ हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्षै साल जहिले पनि हामी चाहिँ समयमै भन्ने पनि गर्दै आएका छौँ यो हामीले मात्रै भनेका छौँ संचार जगतबाट त्यतिकै आएको छ सबै ठाउँबाट आइराखेको छ तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ यही समस्या उठ्छ के छ भन्दाखेरि तपाईँको त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको त्यहाँ तपाईँको गलत काम भएको अवस्था चाहिँ होइन त्यो चाहिँ त्यहाँ पुगेको मललाई उहाँहरूले व्यवस्थित ढङ्गले बाँड्नु भएको छ तर मलै पुगेको छैन पुर्याउने काम त उहाँहरूको
1: संघीय सरकारले कै हो होइन त्यो संघीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ अरू तर्फ पनि भइरहेको छ अब कहिले काहीँ के लाग्न सक्छ भने जस्तो हरेक माग लिएर चाहिँ काठमाडौँ नआउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ होइन संघीय सरकारलाई गति गचाउनको लागि सिंहदरबारसम्म आउनु पर्ने बाध्यता छ त्यो काम चाहिँ उहाँहरू संघीय सरकार संघको यो माइती घरमा नआएर तपाईँहरूकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ क्या किन होला
2: होइन अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू काठमाडौँमा नि बढी आश गर्छौं होइन त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पुरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पुरा गर्नुपर्ने देखिन्छ होइन जस्तो कतिपय सन्दर्भमा हामी तपाईँ जस्तो अस्ति अपाङ्गहरूले दृष्टिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो तुरन्तै हामीले मन्त्रालयसँग चाहिँ महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गर्यौँ मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हामी प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गर्यौँ होइन तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको मागमध्ये स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने कुरो के छ त भनेपछि त्यो फाइन्ड आउट गरियो र त्यो चाहिँ उहाँहरूको समझदारीमा राख्यो र तुरन्त हामीले फेरि गाउँपालिका नगरपालिकालाई पत्राचार गर्यौँ होइन भनेपछि के छ भने यस्तो कामहरू पनि हामीले गरिरहेका हुन्छौँ कतिपय कुराहरू चाहिँ अब सामूहिक तपाईँको चाहिँ के अरे अब हरेक पालिकामा गएर त्यो विरोध गर्नु माग राख्नुभन्दा बरु केन्द्रमै गएर माग राख्यो बरु त्यहाँबाट सबै ठाउँमा सर्कुलर हुन्छ एकैचोटि सुनवाई हुन्छ भन्ने पनि त्यो मानसिकता पनि हाम्रो चाहिँ छ
1: त्यसले अपेक्षा चाहिँ केन्द्रसँग गर्ने
2: किनभने अहिले हामी स्थानीय सरकारको अपेक्षा केन्द्रसँग छ त नागरिकको त हुने नै भयो कि होइन किनभने स्रोत साधन बढी यहीँ छ उसले स्रोत साधन नदिकन उसले पनि हामी स्थानीयले पनि केही स्थानीय तहले पनि केही गर्न सक्दैन। त्यसले गर्दाखेरि स्रोत साधन जोसँग छ किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्ने नि, कि त आशको कारणले कि त्रासको कारणले हो कि होइन। अब आश र त्रास दुवै के छ भन्दाखेरि सङ्घ सरकार चाहिँ छ, उसले केही गर्दैला भन्ने आश चाहिँ तपाईँको सङ्घ भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माइतमा सबैको ध्यान आकर्षण हुन्छ नि त्यहाँ भएपछि, राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो होइन, सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ, त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
1: हजुर। राजेन्द्र प्रसाद प्याकुरेलजी, अब अर्को एउटा सुधार्नु पर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजु बढ्ने समस्या अहिले पनि छ, योजना अधुरा रहने समस्या छ। अब यो समस्या अर्को पटक दोहोरिन नदिनको लागि चाहिँ जनप्रतिनिधिहरूलाई तपाईँको सुझाव के छ?
2: एकदमै यो बेरुजु बढ़िरहेछ, स्थानीयमा चाहिँ बढ़ै छ भनेर हामी संचार माध्यमबाट पनि सुनिरहेका हुन्छौँ जहिले पनि, यसलाई चाहिँ के गर्नु पर्यो अलिकति हामीले चाहिँ तथ्याङ्कमा भन्नु पर्यो। तथ्याङ्क के छ भने बढ़िरहेको छैन, घटिरहेको छ
1: पहिलाको
2: तपाईँ के छ भने हिजो तपाईँको टोटल बजेटको 5% बेरोजगार थियो स्थानीय तहमा है, तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63 प्रतिवेदन हेर्दाखेरि 1.72 होइन 1.2% भन्दा कममा आएको छ भने अहिले के छ भन्दाखेरि लगभग हामी सङ्घ र प्रदेशको बराबरीमा पुग्न लागिसकेका छौँ। तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ होइन, त्यसै गरी तपाईँको चाहिँ 1.4 छ, सङ्घको 1.5 आधारमा चाहिँ हाम्रो 1.7 छ होइन, भनेपछि तपाईँको लगभग उस्तैमा पुगेका छौँ। यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छौँ, सङ्घ र प्रदेशलाई भेट्छौँ। तर भएको के भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा त्यो बेरोजगार अङ्क कायम भइसकेको छ नि, त्यसलाई चाहिँ फर्छिड गर्न सकिएन कि। बेरोजगार उठ्ने क्रम चाहिँ घट्यो तर उठिसकेको बेरोजगार फर्छिड गर्न सकेन। अहिले तपाईँ स्थानीय तहमा लगभग 219 अर्ब 2 खर्ब 19 अर्ब बेरोजगार छ, चाहिँ समग्रमा 8 खर्ब जति बेरोजगार हो होइन, त्यसमध्ये स्थानीयको 220 अर्ब हो होइन, 219 अर्ब हो। त्यो बेरोजगार चाहिँ फर्छिड गर्न सकिएको छैन हो। मैले यही मौकामा तपाईँलाई म एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु, हामी यो सबैलाई भनिराखेका छौँ। उहाँहरूले त्यो मालेपा प्रतिवेदनले के भनेको छ भने दुई तिनवटा कानूनी प्रबन्ध गर भनेको छ। पहिलो कुरो, पहिले आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ होइन, सबै स्थानीय तहले आफ्नो बनाऊ, त्यसै बेरोजगार फर्छिड कार्यविधि बनाऊ र लेखा समितिको कार्यविधि बनाऊ, यो तीनटा कानूनी प्रबन्ध गर पहिला होइन, त्यसपछि गएर लेखा समिति तिमीले बनाएकै भएको छैन त्यो पुनर्गठन गर भनेको छ, त्यो भएन भनेको लागि होइन। जस्तो के छ भने कार्यपालिकाको सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उसले गरेको काम चाहिँ म मान्दिनँ भनेको छ उसले, हुन पनि के भन्दाखेरि त्यो चाहिँ सभाकै सदस्यहरू राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ। र अर्को काम के भनेको छ भने जस्तो मैले दिएको प्रतिवेदन, मालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ होइन, सभाको बैठकमा पेश गर्नुपर्छ, त्यो हामीले अधिकांशले गरेका रहन्छौँ। सभामा पेश गर, त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने हो भन्दा लेखा समितिमा गर्ने होइन, लेखा समितिको बैठक बसेर दफावार बेरोजगारका दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फर्चुट गर्ने हो, मलाई फर्चुट गर्न अनुरोध गर्ने होइन। कतिपयले हामीले के गर्दा रहेछौँ नजानेर भने मालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले चाहिँ बेरोजगार फर्चुट गर्नको लागि अनुरोध गर्दा रहेछौँ, त्यो चाहिँ होइन। बेरोजगार फर्चुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो, त्यो संसदलाई हो। संसदले के गर्दा बेरोजगार फर्चुट प्रतिवेदन लेखा समिति तयार गर, सभामा लगेर पेश गर, सभाले फर्चुट गर, त्यो फर्चुट गरेको व्यवहार चाहिँ मलाई के गर्दा भन्दाखेरि मालेखा परीक्षकलाई जुन न्याम सिस्टम छ, न्याम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब उसले हेर्छ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बेरोजगार घट्छ हो। यति प्रोसेस चाहिँ हामीले पुर्याउनु नसकेको कारणले गर्दाखेरि मालेखा परीक्षकले पनि को कार्यालयले पनि बेरोजगार सम्परीक्षण गरिदिएको अवस्था छैन। फेरि उहाँहरूको फेरि स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि म यो पनि मौकामा भनिहाल्छु, यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ, फेरि हामीले गरेर सबै प्रक्रिया पुऱ्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न, त्यसलाई प्राथमिकतामा राख्नुहुन्न। यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन्, यो सबै कति उपयोग भन्न मिल्छ कति उयो भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन्। त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ 2 हप्ता अगाडि मालेखा परीक्षकलाई नै हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सहितको नेतृत्व गएर यो पनि गुनासो छ भनेर हामीले भनेका छौँ र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि उहाँहरूले जब चाहिँ तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ, त्यो समयभित्र कि त हामीले त्यसलाई सम्प्रेषण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजगार घट्यो भनेर हामी भनिदिन्छौँ, यदि प्रक्रिया पुगेर रहन्छ अझै पनि हामीलाई शंका लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ। हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ, हामी शून्य बनाउँछौँ, त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ, हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ। हामीले त्यो मालेखा परीक्षकको कार्यालयलाई, मालेखा परीक्षकलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघस गर्ने काम पनि गरिरहेका छौँ, सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ। अघि भनेका नमुना कानून, मैले तीनटा नमुना कानून के अरे कानून भने त्यो कानून नमुना कानून बनाएर हामीले चाहिँ मन्त्रालय मार्फत पनि सहजीकरण गरेर महासंघ मार्फतै हामी त्यसलाई पठाएको पनि छौँ र हामीले अहिले फेरि तपाईँहरूलाई यहाँहरूलाई म यही सन्देश मार्फत अनुरोध गर्न चाहन्छौँ। महासंघले यो वर्ष बेरुजु फड्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासंघले पनि दुईटा काम गर्ने भनेका छौँ। यो वर्ष अस्तिबाट शुरू भइसक्यो 1 गतेबाट, यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष, हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर हामीले भनेका छौँ। होइन, अर्को काम भनेको चाहिँ बेरुजु फड्चुटको वर्ष, र अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरुजु कति अहिलेसम्म उठेको छ, कति घटाउन सक्नुहुन्छ, एउटा टार्गेट फिक्स गर्नुहोस्। केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरोजु, अब तपाईँले कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ र यो बेरुजु फड्चुटमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम, यता मालेकासँग समन्वय गर्ने काम चाहिँ हाम्रो यो वर्ष चाहिँ प्रमुख प्राथमिकतामा रहेको छ। यो यसको प्रभाव अर्को वर्ष देख्छौँ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद प्याकुरेलजी, अब दुईटा कुरा मात्रै छ। एउटा, स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम, अझै पनि जोड्नुपर्ने काम, र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा। सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ, तपाईँको आग्रह के छ?
2: अब यो हामी अब आइटी बेस अब डिजिटल उसमा सेवामा जानुपर्छ भन्ने कुरो स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ। केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ, जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन, बनाउनु मिल्दैन, त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ। सुरुबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ मालेका नियन्त्रणको कार्यालयबाट, त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो, वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ। भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने, त्यसले गर्दाखेरि उहाँले चाहिँ चेक काट्न नपाउने कारण, खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ, तपाईँको चाहिँ खर्च गर्न सकेको अवस्थाहरू छैन, पैसा फ्रिज भएको छ। होइन, त्यो अन्तिममा क्षमता बढाउनुपर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ। त्यो सँगै अब सूत्र सँगसँगै जसको जिन्सी व्यवस्थापनको पाटो, खरिदको पाटो, त्यसै गरी तपाईँको राजस्वको पाटो, होइन, यी पाटोहरू चाहिँ सूत्रमा आबद्ध गर्दै गएको छ, जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नुभएको छ। आफ्नो मोबाइल एपबाट नै, मोबाइलबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने, लाइन लाग्न जान नपर्ने, वडामा जान नपर्ने, त्यो खालको सुविधाहरू सुरु गर्नुभएको छ। र कतिपय कुराहरू चाहिँ के छ भन्दा स्वतस्फूर्त रूपमा आफैले त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नुभएको छ, तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शंका छ। होइन, जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो, तर त्यसको चाहिँ भोलि दिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने, डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढङ्गले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ। जस्तो शिक्षा स्वास्थ्यको चाहिँ शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन्। होइन, अब अहिले मलाई लाग्छ अब संघीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल सुशासन सेवाको कुराहरू चाहिँ छ। प्रधानमन्त्रीकै मातहतमा चाहिँ त्यो यो सबै सिस्टमहरू चाहिँ एकीकृत गर्ने भन्ने कुराहरू भइरहेको छ। त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्रै पनि चाहिँ तपाईँको डिजिटलमा पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन। सँगसँगै विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन्। उहाँहरूको त्यो प्राथमिकतामा छ।
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ र यो गाउँपालिका नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफारको गृहपालिका कार्य पनि चलिरहेछ। अर्को चुट वैशाखमा चुनाव पनि हुन्छ, होइन, अब पालिकाहरूको चुनाव हुन्छ। अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जस्ता समस्या, अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौं, यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गरिदियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारलाई काम गर्न सहज हुन्छ होला।
2: अब हामी महासंघको कुरा गर्नुहुन्छ को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे जे काम गरे पनि चुनावलाई डिस्टर्ब हुनु हुँदैन, चुनाव चाहिँ यता वा उता लान मिल्दैन, यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ, निर्वाचन सम्पन्न हुनुपर्छ, वैशाखमा निर्वाचनको हुने कार्यतालिका हो, त्यो कार्यतालिकालाई तलमाथि गर्न मिल्दैन, त्यो तारिकाले तलमाथि नहुने प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका कामहरू गर्न सकिन्छ भनेर हामीले भनेका छौँ। पहिलो कुरो के संख्या सीमाना हेरफेरको विषयहरू छ, त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ, त्यो मन्त्रालयमा लगभग 95 वटा एउटा निवेदनहरू आएको छ, कतिको वडाका चाहिँ सिमाना नमिलेको कुराहरू, कतिको वडाको संख्या नमिलेका कुराहरू, अहिले संख्या सिमाना यी कुराहरू नमिलेका कुराहरूको निवेदनहरू आएका छन्।
3: नमस्ते, म रामकृष्ण काल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562-7707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
10: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
11: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
10: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
12: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
10: पाठे घरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
10: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: सीता के भो तिमलाई घुम्सेर बसेछौ
16: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिन अब त आश्रय मरिसक्यो
15: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
16: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
17: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
17: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847223572
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध शल्यक्रियाहरू
18: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
19: बालबालिकाको न्यूरो सर्जरी
18: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
19: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
19: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
20: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
20: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
22: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
23: वरिष्ठ अर्थोपेडिक सर्जन हार जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-562-98-78-1817 र 98-78-35-643
24: मध्यपश्चिम चाङच्याक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरूले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन्। यससँगै नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्त्यमा नेकपा एमाले संघको सत्ता सहकारी अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिएका थिएनन्। हिजो शनिबार मात्रै एमाले र नेकपा बीच साथै प्रदेशमा सत्ता सहकारी को सहमति भएपछि पनि एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई नैतिक दबाव परेको हो। लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेस सहितको सरकार छ। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी हुनुहुन्छ। उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेश सरकारको नेतृत्व गरेको दल एमाले नेकपासँग सत्ता सहकारीको लिखित सहमति गरेपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताउनु भएको छ। दाङको दंगेश्वरण गाउँपालिका स्थित राजाकोट सामुदायिक वनमा व्यापक जनसहभागिताका साथ वृहत वृक्षारोपण गरिएको छ। राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई दंगेश्वरण गाउँपालिका हेकोली वन तथा कृषि सहज कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ ग्रीन फाउण्डेशन नेपाल डिभिजन वन कार्यालय दाङ भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर र ज्ञानोदय इंग्लिश बोर्डिङ स्कूलले सहकारी गरेका थिए। राजाकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षता तथा दंगेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भुगिरीको प्रमुख आतिथ्यता उपाध्यक्ष पीमा कुमारी खड्का र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। तुलसीपुर उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा 41 करोड़ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष 2082-83 41,76,90,070 रूपियाँ राजस्व संकलन गरेको हो। तर यो रकम कुल लक्ष्य भन्दा कम हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा 72,15,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको 57.89% राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम संकलन भए पनि अघिल्लो आर्थिक वर्ष 2081-82 भन्दा बढ़ी राजस्व संकलन भएको राजस्व शाखा प्रमुख कर्ण बहादुर हमालले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा उपमहानगरपालिकाले 36,71,00,000 राजस्व संकलन गरेकोमा गत आर्थिक वर्षमा 5 करोड़ बढ़ी संकलन गरेको हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा फिल्डमै गएर व्यवसाय कर कर बहाल कर गरेकाले पनि अघिल्लो आर्थिक वर्षभन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको प्रमुख हमालले जानकारी दिनुभएको छ। र दाङमा माटोको ढिस्को खस्दा पुरेर 15 वर्षीय एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका दुई बेला स्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरेका हुन्। प्रहरीका अनुसार गैराती करिब 9 बजे दुईजना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए। सोही क्रममा 81 माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही
7: दाङ, दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एकसाथ।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
14: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
15: भर्ना सम्बन्धी सूचना।
5: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-585-6133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
8: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु?

0: काका न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
4: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
5: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
4: अर्डर अनुसार खाली बोतलको उत्पादन,
5: 20 लिटर जारमा होम डेलिभरी सेवा।
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 0825607021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 9478862375।
5: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478120440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत हामीलाई एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। दुग्ध विकास संस्थान डीडीसीले आर्थिक वर्ष 2082-83 करिब 4 अर्ब रूपियाँ बराबरको कारोबार गर्दै करिब 6 करोड़ लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ। संस्थानले गत वर्ष दूधको अत्याधिक उत्पादनका कारण बटर र दूध पाउडरको ठूलो मौजदात हुँदा किसानलाई समयमै भुक्तानी गर्न सकिएको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि 6 देखि 7 महिनाबाट घटेर 2-3 महिनामा सीमित भएको जनाएको छ। डीडीसीका प्रवक्ता नीलकण्ठ गौतमले गत आर्थिक वर्ष सिजनमा अपेक्षा भन्दा धेरै दूध संकलन हुँदा त्यसलाई पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नु परेकाले नगद प्रवाहमा समस्या आएको बताए। प्रवक्ता गौतमले नयाँ सरकारले स्वदेशी उत्पादनको प्रवर्धनमा देखाएको चासोका कारण डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव परेको बताएका छन्। उनले चालू आर्थिक वर्ष 2082-83 पनि संस्थानले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको उल्लेख गर्दै नयाँ सरकार गठनपछि सरकारले डीडीसीका उत्पादनप्रति देखाएको चासोले बिक्री बढ़ाउन सकारात्मक भूमिका खेलेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्लाईवुड निर्यातमा अवरोध हटाउन निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिसँगको भेटवार्तामा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। वार्तामा प्लाईवुड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत रूपमा छलफल भएको थियो। त्यस लगत्तै प्रधानमन्त्री शाहले प्लाईवुड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होम प्रसाद दाहालले बताएका छन्। दाहालका अनुसार प्लाईवुड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। नेपाल बैंकले मूल्यांकनकर्ता सूचीकृत गर्न प्रकाशित गरेको सूचनाप्रति नेपाल भ्यालुअर्स एसोसिएशन एनभीएले आपत्ति जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै एनभीएले बैंकको सूचनाप्रति आपत्ति जनाएको हो। विज्ञप्तिमा नेपाल बैंकर्स एसोसिएशन एनबीए र नेपाल भ्यालुअर्स एसोसिएशन एनभीए बीच 2074 सालमै भएको सम्झौताको मर्म विपरीत नेपाल बैंकले मूल्यांकनकर्ता सूचीकृत गर्न खोजेको उल्लेख गरिएको छ। त्यस्तै एनबीएले बैंकर्स एसोसिएशन र एनभीए बीच भएको सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ। सम्झौता कार्यान्वयन नभए नेपाल बैंक विरूद्ध कड़ा आन्दोलनमा उत्रिने समेत एनभीएले चेतावनी दिएको छ। अब नेपालमा पनि भारतीय रूपैयाँ 200 र 500 का नोट चल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसार पसार सम्बन्धी नयाँ र स्पष्ट व्यवस्था सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार सन् 2016 नोभेम्बर 9 देखि निष्कासन भएर चलन चल्तीमा रहेका 200 र 500 भारतीय रूपैयाँ दरका नोट नेपालमा चल्ने भएका छन्। तर सोभन्दा अगाडि निष्कासन भएका नोटहरू भने प्रतिबन्ध नै रहनेछन्। त्यस्तै नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपैयाँ 25,000 को सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटही गर्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ। सो सीमा भन्दा बढ़ी रकम भएमा अनिवार्य भन्सार घोषणा गरेर प्रमाणीकरण गराउनु पर्नेछ। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 2082-83 7 वटा मुद्दा अभियोजन गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार 112 जनालाई प्रतिवादी बनाएको हो। प्रतिवादीलाई करिब 1 खर्ब 18 अर्ब 5 करोड़ रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढ़ाउने व्यवस्था गरिएको छ। अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा 4 वटा अनुसन्धान शाखाका अतिरिक्त कानून तथा परामर्श इकाई प्रशासन तथा योजना शाखा अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा समेत स्थापना गरिएका छन्। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2 लाख भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी अर्थात स्क्यामिङ रोकथामको विषय समेट गरिएको थियो। कार्यसूचीको 42 बुदामा भनिएको छ, संचार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यस सम्बन्धी वेबसाइट 24 घण्टाभित्र बन्द गर्नेछ। सोही निर्णय अनुसार त्यतिखेर मुलुकमा संचालित सबै सट्टेबाजी साझे वेबसाइट बन्द गरिएका थिए ती वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ़न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारूकताका साथ कार्यवाही अघि बढ़ाएको हो। सहकारीको ऋण नतिरे अब जमानीकर्ताको पनि बैंक खाता रोक्का हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीका साथै जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गर्ने जनाएको हो। ऋणीले नियमानुसार ऋण नतिरेमा वा सम्पर्कमा नआएमा ऋण चुक्ता गर्ने सम्पूर्ण दायित्व जमानीकर्ताको हुने र ऋण असूल नभएसम्म दुवैको बैंक खाता रोक्का गरिने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यस्तै समितिले समस्याग्रस्त सहकारीबाट लिएको ऋणमा बाँकी रहेको ब्याज वा हर्जाना मिनाह गर्ने अधिकार आफूलाई नरहेको जनाएको छ। सो सम्बन्धी परेका निवेदनमाथि कुनै कार्यवाही नगरिने समेत समितिले स्पष्ट पारेको छ। ऋणको ब्याज र हर्जाना गणना गर्दा 2076 साउन 1 गतेदेखि 16% दरले र सोभन्दा अघिको हकमा तमसुकमा उल्लेख भए बमोजिम हुनेछ। तिर्न बाँकी ब्याजको 5% हर्जाना लाग्ने जनाइएको छ। नेपाल माइक्रो इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 7 सिफलबाट पक्राउ गरेको हो। रिमाललाई बीमा ऐन 2079 तथा धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड पत्र जाहेरीका आधारमा नेपाल सरकार बाधी तथा दीपक भट्टसहित प्रतिवादी रहेको मुद्दामा रिमाल वारदातपछि फरार रहेका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका हुन्। लहान स्थित एक कम्पनीको घर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ। सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ। 13,000 राजदूतका लागि 3,000 आवेदन दिएका छन्। सरकारले राजदूत नियुक्तिका लागि आवेदन माग गरेसँगै 3,000 जनाले आवेदन दिएका हुन्। यस पटक सरकारले नेपाली इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्दैछ। राजदूतका लागि आवेदन दिएका 3,000 जनाबाट सरकारले 13 योग्य व्यक्तिलाई राजदूत नियुक्त गर्नेछ। राजदूत छनौटका लागि आगामी सातादेखि प्रारम्भिक छनौट प्रक्रिया शुरू गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएको उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मार्फतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा हेल्लो सरकार मन्त्रालय वा विभाग लगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काकड़ भित्ताले गत आर्थिक वर्ष 2082-83 17,67,11,000 रूपियाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा 1,74,60,45,000 बढ़ी हो। यसँगै कार्यालयको राजस्व संकलनमा करिब 11% वृद्धि भएको देखिएको छ। यद्यपि राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष 2082-83 लागि कार्यालयलाई 18,87,74,83,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो, तर कार्यालयले लक्ष्यको करिब 93% हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ। बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ़न थालेको छ। उत्पादन घटेको र माग बढ़ेपछि मूल्य बढ़न थालेको हो। नेपाल लियर्स कुखुरा पालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट 30 वटाको 450 बाट 500 पुगेको छ, मध्यम अण्डा 420बाट 470 र सानो अण्डा रू 415 पुगेको छ। सबैमा प्रतिक्रेट रू 50 रूपियाँ वृद्धि भएको हो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सरकारले यस्तो योजना अघि सारेको हो। यसका लागि सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 समेत तयार गरेको छ। कार्यविधि अनुसार उक्त योजनामा मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा बढ़ीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गर्दा बिल लिएका नागरिकहरू सहभागी हुन पाउनेछन्। उक्त कार्यक्रममा सहभागी हुन उपभोक्ताले 100 रूपियाँ भन्दा बढ़ीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ। उक्त बिल नम्बरकै आधारमा विजेता घोषणा गरेर उपहार दिइनेछ। हाललाई हरेक महिनाको 16 गते र अन्तिम दिन पाक्षिक रूपमा लखपति योजनाको घोषणा गरिने कार्यविधिमा उल्लेख गरिएको छ। विनियोजित बजेटबाट नयाँ चार पाङ्रे सवारी साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयले जारी गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा पूर्व सहमति नलिई कुनै पनि सवारी साधन खरिद गर्न नपाइने उल्लेख गरिएको छ। त्यस्तै वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ। सहकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्रै मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ। कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकताका साथ उपयोग गर्नुपर्नेछ। भाडामा लिने घर पूर्ण रूपमा सरकारी प्रयोजनका लागि मात्रै प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति विधामा आएर फर्कने गरी गत आर्थिक वर्षमा कुल 7,92,187 श्रम स्वीकृति जारी भएको छ। यो अघिल्लो आर्थिक वर्षको 8,39,266 तुलनामा 47,079 अर्थात 5.6% कम हो। नेपालको अर्थतन्त्र विश्लेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि भने चासोको विषय बनेको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिड़ियाखाना बन्द गर्नुपर्दा 3 करोड़ बराबरको आर्थिक क्षति भएको छ। बर्ड फ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि साउन 1 गतेदेखि चिड़ियाखाना पुनः संचालनमा ल्याइएको छ। गत आर्थिक वर्षमा चिड़ियाखानाले करिब 18 करोड़ रूपियाँ आमदानी गरेको थियो। आर्थिक वर्ष 2082-83 12 करोड़ रूपियाँ आमदानी गर्ने लक्ष्य राखिएको भए पनि बर्ड फ्लूका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ। नक्कली र चोरीका जुत्ता चप्पल बेच्नेलाई कार्यवाही गरिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै गैर कानूनी रूपमा नक्कली गुणस्तरहीन र चोरी गरिएको जुत्ता चप्पल बेच्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। सोही सूचना मार्फत विभागले यस्तो अवैध कार्यलाई नगर्न र नगराउन पनि सचेत गराएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले 60 देशमाथि नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ। अमेरिकाले आफ्ना 60 व्यापार साझेदार देशबाट आयात हुने वस्तुमा भन्सार शुल्क लगाउने निर्णय गरेको हो। जबरजस्ती श्रम रोक्न पर्याप्त कदम नचालेको भन्दै 60 देशमाथि 10-12.5% ट्यारिफ लागू गरिएको अमेरिकी ट्रम्प प्रशासनले जनाएको छ। फ्रान्सले 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्। सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन्। उनले छिट्टै यो निर्णयको कार्यान्वयन गरी 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरेका छन्। यो संवैधानिक परिषदको निर्णयमा निर्भर रही आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षाबाट जोगाउन उनले सबैलाई आग्रह गरेका छन्। आर्थिक वर्ष 2025-26 म्यानमारले 3,70,000 टन भन्दा बढ़ी फलफूल तथा तरकारी निर्यात गरी करिब 12 करोड़ अमेरिकी डलर वैदेशिक मुद्रा आर्जन गरेको छ। म्यानमार फलफूल फूल तथा तरकारी उत्पादक तथा निर्यातक संघले यसबारे जानकारी दिएको हो। संघका सचिव पेथार सानका अनुसार निर्यात गरिएका कृषि उपजहरू मध्ये टिश्यू कल्चर गरिएका केरा र तरबुजाको परिमाण सबैभन्दा बढ़ी रहेको छ। अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा कड़ाई गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग डीएचएसले भिसा दुरूपयोग रोक्न र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन विद्यार्थी भिसा प्रणालीमा कड़ाई गरेको हो। अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा ड्युरेशन अफ स्टेटस प्रणाली हटाएर निश्चित समयावधिको भिसा नियम ल्याएको छ। नयाँ नियम अनुसार F1 र J1 भिसामा अमेरिका जाने विद्यार्थीहरूका लागि अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। अर्कोतर्फ अध्ययन पूरा भएपछिको ग्रेस पीरियडलाई 60 दिनबाट घटाएर 30 दिनको बनाइएको छ।
1: अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले नेपालको पहिलो टाइल उत्पादक कम्पनी नेपाल सेरामिक इण्डस्ट्रीजका अध्यक्ष शम्भुनाथ झासँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। बाराको सिमरामा रहेको उक्त उद्योगमा हाल 700 बढ़ीले रोजगारी पाएका छन् भने हाल फ्लोर टाइल उत्पादन गरिरहेको सोही कम्पनीले अब नेपालमै पहिलो पटक वाल टाइल उत्पादन पनि शुरू गर्दैछ। आज हामीले उनी झासँग टाइल उत्पादन नेपाली बजार र सरकारी दायित्वका विषयमा खास संवाद गरेका छौं। प्रस्तुत छ उनी झासँग सहकर्मी सूरज प्याकुरेल ले गर्नु भएको खास कुराकानी।
2: आजभन्दा 4 वर्ष अगाडि करिब चाहिँ 4 वर्ष अगाडि चाहिँ यो निपोभिट फ्लोर टाइल सुरु गरेको हो र यसको कल्पना चाहिँ त्योभन्दा पनि 5 वर्ष अगाडिदेखि भइरहेको थियो। भन्दाखेरि 9 वर्षदेखिको यो कल्पना हो। जुन बेलामा नेपालमा टाइल्स बनेको थिएन हामीले मैले कल्पना गर्दाखेरि मान्छेले हाँस्थ्यो, टाइल्स बन्छ कि बन्दैन, कहाँ कसैले गर्न नसकेको काम तपाईँ गर्न सक्नुहुन्छ भनेर। इभन ब्याङ्कमा जाँदा पनि त्यही कुराहरू गर्थ्यो। तर एक लेभलमा हामीले ब्याङ्कहरूलाई पनि विश्वास दिन लगायौँ र त्यसपछि हामीले त्यो टाइल्सको स्थापना गरेको हो। र गर्दाखेरि फेरि यहाँको माटोले गर्दाखेरि यस्तो टाइल्स बन्यो कि यो विश्व स्तरीय टाइल बनेर हामीले जब एकचोटि बजारमा फिजाइसकेपछि मान्छेले यसलाई कहिले नबिर्सिने टाइपको यसलाई चाहिँ स्वागत गर्यो र युज गर्न थाल्यो र आजको दिनमा एउटा चाहिँ राम्रो ब्रान्ड, ठुलो देशको ब्रान्ड बनेको छ र एक्सपोर्टको पनि यसमा त्यति नै सम्भावना छ। अब पहिला हामीले चाहिँ यसलाई क्वालिटीमा चाहिँ एकदम ध्यान दियौँ। अब क्वालिटी सेट भइसकेपछि अब कस्टिङ, कस्टिङ भनेको कस्तो भन्दाखेरि जस्तै हाम्रो रेन्ज एकदम ठुलो छ। हामीले जस्तै कि एकैचोटिमा 6 रेन्ज निकालेर मार्केटमा प्रोभाइड गराउँछौँ र 6 रेन्जमा पनि के हुन्छ, एउटा रेन्जको कन्टिन्यू चलाइराख्दाखेरि के हुन्छ, त्यसको साइकल घट्दै आउँछ। साइकल जति फास्ट गर्यो त्यति चाहिँ कस्टिङ घट्दै आउँछ। अरू कम्पनीहरू जुन नेपालमा छन् त्यो चाहिँ साइकल चेन्ज गर्नुपर्ने बाध्यता छ भने हामीले चाहिँ अब यसमा चाहिँ 6 प्रेस, 3 किलन राखेर एकैचोटिमा 6 चाहिँ साइज बनाउने भनेर लक्ष्य राखेको हो र यसको लागि अझै पनि इन्भेस्टमेन्टहरू गर्नु बाँकी छ र त्यसको लागि पनि फन्डहरूको व्यवस्था गरिसकेका छु। र अहिले जुन तपाईँहरूले हेर्नुभयो यो सेजमा चाहिँ, यो सिमराको सेजमा जुन हेर्नुभयो, यो पनि नेपालमा यति ठुलो साइजको फ्याक्ट्री छैन, त्यो तपाईँले हेर्दा पनि देख्नु हेर्नुभयो होला। अब त्यहाँ चाहिँ लगभग हामीले चाहिँ 25,000 बक्स पर डे वाल टाइल उत्पादन गर्ने लक्ष्य राखेको छु र यो अहिलेसम्म नेपालमा वाल टाइलको कम्पनी छैन। यो टाइल्सको कम्पनी बनाइसकेपछि मलाई लाग्छ कि यसको कस्टिङ कुनै पनि प्लान्टले सेट गर्न सक्दैन र यो हामीले नेपालमा पनि बेच्छौँ र तुरन्तै एक्सपोर्टको काम सुरु गर्छौँ।
3: यहाँ चाहिँ कति उत्पादन हुन्छ दिनमा?
2: अहिले चाहिँ यहाँ 9,000-10,000 बक्स भइरहेछ र आउँदो 1.5-2 वर्षमा हामीले यसलाई 30,000 बक्स पर डे उत्पादन गर्ने लक्ष्य राखेको छु। भ्यालुमा हेर्नुहुन्छ भने लगभग हामीले चाहिँ पर डे 1 करोड़को टाइल्स यसले उत्पादन गर्छौँ मोटामोटी र यसलाई चाहिँ लगभग 2.5-3 करोड़को टाइल्स उत्पादन गर्ने लक्ष्यमा हामीले यो प्लान्टहरू थप्ने क्रम जारी छ।
3: जस्तो तपाईँले यो पहिलो टाइल एउटा उत्पादन केन्द्र बनाउँदै गर्दाखेरि वा फ्याक्ट्री स्थापना गर्दै गर्दा यो पहिलो काम गर्न जहिले पनि गाह्रो हुन्छ होइन, के कुराले ट्रिगर गर्यो कि होइन म नेपालमा गएर अब टाइलको फ्याक्ट्री लगाउँछु वा?
2: यसमा चाहिँ मैले 5 वर्ष अनुभव गरेँ र यसलाई चाहिँ जुन तपाईँको भन्छ नि यसको A to Z कहानी बुझेँ। पहिला यसमा के मेटेरियल लाग्छ, कति टेम्परेचरमा पकाउनु पर्छ, एमओआर कति चाहिन्छ, डब्लुए कति हुनुपर्छ, यो फर्सिलिन भनेको के हो, भिट्रिफाई भनेको के हो, पोलिस्टाइल भनेको के हो, ग्लोसी भनेको के हो, यो हरेक कुरा चार पाँच वर्ष लगाएर अनुभव गरेपछि अनि मेरो आफूमा चाहिँ मलाई कन्फिडेन्स आयो कि यो नबन्ने किन, जस्तै कि मान्छेले सुरुमा के भन्थ्यो, होइन त्यही त इन्डियाको मुर्बी भन्ने ठाउँको टेम्परेचर अलग छ, यहाँको टेम्परेचर अलग छ, टेम्परेचरै सेट हुँदैन नेपालमा, र पहिलाको साथीहरू पनि स्टडी गरेर छोडेको रहेछ। तर मैले के बुझेँ भन्दाखेरि यो 1200 डिग्री जुन टेम्परेचरमा पाक्ने चिज तपाईँको 30-40 डिग्री 50 डिग्रीसँग के अर्थ भयो भने चाहिँ मेरो एउटा चाहिँ कुनै पनि क्लियरिटी भएन। मैले भनेको जब भित्रको टेम्परेचर 1200 छ भने बाहिरको टेम्परेचरसँग यसको कुनै सरोकारै छैन भनेर मैले चाहिँ एउटा आफूले चाहिँ होइन यो त 100% बनाउन सकिन्छ भनेर अनि रिस्क त मैले लिएको हो, किनकि सबैले यो तपाईँ ठुलो गल्ती गर्दै हुनुहुन्छ भनेर बनाउँदै बनाउने क्रममै चाहिँ सबैले तपाईँले गलत गलत काम गर्नुभयो, सबै 99% मान्छे यस्तो थियो कि मलाई गलत काम गर्नुभयो तपाईँ भनेर चाहिँ भन्न आउँथ्यो। जब सक्सेस भइसकेपछि फेरि यो धमाधम चाहिँ अरू मारवाडी ग्रुपहरूले सबले पहिलेदेखि नै प्रिपेयर रहेछ, यदि सक्सेस भयो भने हामी पनि कुद्ने, होइन भने नकुद्ने, यो जो कपिराइटको सिस्टम छ नेपालमा त्यो चाहिँ हटिरहेको छैन कि कसैले एकजनाले काम गर्यो भने अनि त्यसलाई चाहिँ कसरी बिगार्ने भनेर चाहिँ यो चाहिँ एउटा परम्परा चाहिँ चल्दै आएको, अब त्यो परम्परालाई पनि कसरी तोडेर जाने, हामी पहिलो भइसकेपछि यसलाई हामी यति यो इन्भेस्टमेन्टलाई नै ठुलो बनाउँदै जाने, यो इन्भेस्टमेन्ट अन्त अरू अरू फिल्डमा लगायो भने चाहिँ अलिकति विक हुन्छ। तर हामीले सेरामिक सेक्टरबाट कमाएको पैसा सेरामिक सेक्टरमै इन्भेस्टमेन्ट गरिरहेको छु, त्यसले गर्दाखेरि हामीले चाहिँ कुनै डर यताउता चाहिँ
3: यहाँ मान्छेहरूलाई के कन्फ्युजन छ भने जस्तो तपाईँहरूले त नेपालकै सोइल प्रयोग गरेर अधिकांश त्यसको पोर्सन नेपालकै सोइल प्रयोग गरेर टाइल बनाउनुहुन्छ, बाहिरबाट आउने त उताकै सोइल भयो, नेपालको सोइलको क्वालिटी चाहिँ त्यो कस्तो छ, वा चाहिँ त्यो इन्डियाको तुलनामा राम्रो छ कि छैन, वा बाहिरको तुलनामा राम्रो छ कि छैन, वा त्यसको गुणस्तरको मापदण्ड के छ भनेर पनि धेरैले प्रश्न गर्छन्।
2: होइन यहाँ क्वालिटी माटोको एकदमै राम्रो हो, तर विनम्रता के छ भन्नुहुन्छ भने नेपालमा जति पनि खाली जग्गा छ त्यो सब वन क्षेत्रले ओगटिया छ, तपाईँको खाली जग्गा भयो कि वन क्षेत्रले ओगटिहाल्छ, चार अब चारवटा झार रुखसुख उब्रिन्छ वन क्षेत्रको भइहाल्छ, अब जम्मै र मेटेरियल वन क्षेत्रभित्र छ भन्दाखेरि अब त्यो वन क्षेत्रभित्र के छ भन्नुहुन्छ भने मान्छेले कसैले निजी व्यक्तिले झिक्न पाउँदैन, अब त्यहाँभित्र वन क्षेत्रभित्र सुनकै खाने भयो पनि जनतालाई त काम लागिरहेको छैन त्यो चिज, अब त्यसलाई चाहिँ सरकारले अलिकति त्यसलाई कसरी सहजीकरण गर्ने भन्ने चाहिँ ठुलो प्रश्न छ। सबै यो भनेको यो सेरामिक सेक्टर नै यदि वन क्षेत्रबाट जहाँ र मेटेरियल छ त्यहाँबाट यदि ल्याउन सकेन भने चाहिँ यो सेक्टर अलिकति चाहिँ धरापमा त नभनु तर के भन्दाखेरि अब चिज राम्रो हुँदाहुँदा पनि अलिकति नराम्रो मेटेरियल प्रयोग गर्नुपर्ने चाहिँ बाध्यता छ।
3: देशमा प्रशस्त छ,
2: प्रशस्त र मेटेरियल छ, तर अब कस्तो छ भन्नुहुन्छ भने यहीँबाट 20 किलोमिटरमा त्यो र मेटेरियल छ, तर त्यो त अब सरकारको वन क्षेत्रभित्र पर्यो, त्यो चाहिँ 200 किलोमिटर 150 किलोमिटर टाढाबाट ल्याउनु परेको छ, त्यसले गर्दा ट्रान्सपोर्टेसनको कुरा भयो, जस्तै अहिले पनि हामीले सेन्डिकेटहरू यता दामन साइडबाट ल्याएर छौँ भगवान्पुङमा टाढा, तर यही चाहिँ अब चुरे उसमा छ, चुरेमा छ, तर त्यो त चुरेबाट त झिक्न पाइँदैन, अब निजी जग्गा कहाँ छ त्यहाँबाट खोजेर ल्याउने हो, त्यसले गर्दा अलिकति कस्टिङ चाहिँ माथि परेको छ।
3: जस्तै यो तपाईँहरू त अब नेपालमै प्रोडक्सन गरिरहनु भएको छ, नेपालमै सेल्स गरिरहनु भएको छ, अब अरू कम्पिटिटरहरू भनौँ वा अरू अरू ब्रान्डहरू भनौँ जो चाहिँ नेपालमा अहिले तपाईँहरू नै चलेको देखेर चाहिँ आइरहनु भएको छ, होइन अब उहाँहरूको त लार्ज स्केलमा प्रोडक्सन हुन्छ होला, त्यसमा कस्ट पनि अलिक कम पर्छ होला, त्यो चिजमा चाहिँ कम्पिटिसन गर्न नेपाली उद्योगका लागि कति गाह्रो परिरहेको छ र त्यसमा सरकारप्रति तपाईँको अपेक्षा के हो?
2: होइन कस्टिङको कुरामा भन्नुहुन्छ भने अहिले नेपालमा जति पनि टाइल कम्पनी छ सबको कस्टिङ उस्तै छ, अब 2-4% तल माथि होला त्यो छुट्टै पार्ट हो, तर कस्टिङ उस्तै छ, जसको अलिकति क्वालिटी जस्तै हामीले अलिकति क्वालिटीमा बढी ध्यान दिएको छौँ थोरै कस्टिङ माथि आइरहेछ, अब यो त माटोले बन्ने चिज हो, तपाईँको खेतको नजिकको माटो बढी युज गरिदियो भने कस्टिङ घटिहाल्छ, तर त्यसले गर्दा क्वालिटी त मेन्टेन हुन सक्दैन, होइन अब त्यो चिजलाई बल्ल बल्ल हामीले चाहिँ सुरुमा एनएस अप्लाई गरेको त्यो बेलामा एनएसै थिएन, एनएसको मापदण्डै थिएन, त्यसपछि तपाईँको हामीले टाइल्स कम्पनी खोल्न जाँदाखेरि हामीलाई इँटा बनाउने भनेर दर्ता दिएको थियो, किन टाइल्स बनाउने दर्तै छैन कि उनीहरूको किताबमा, अब बिस्तारै सरकारले पनि यसलाई चाहिँ अब ध्यान दिएर सहजीकरणहरू गर्दै गयो, नियम कानुनहरू बनाउँदै गयो, क्वालिटीमा सरकारको पनि निगरानी पुग्यो भने पक्कै यो बेल्ट चाहिँ, र अलिकति र मेटेरियलमा सहजीकरण, इलेक्ट्रिसिटीमा सहजीकरण, अहिले पनि तपाईँको हामीलाई सुक्खा बेलामा त 70-80 लाख 1 करोडसम्मको डिजल गइरहेछ, यो भनेको त विदेशी जाने हो, जबकि हामी इलेक्ट्रिसिटी त हाम्रो देशको उत्पादन हो, अब पुरै चाहिँ 24 आवर इलेक्ट्रिसिटी प्रोभाइड भयो भने मलाई लाग्छ कि 5-7 करोड त त्यहाँबाट नै हाम्रो प्लान्टबाट जोगिन्छ भने भनौँ न, अब हाम्रो देशको इलेक्ट्रिसिटी बाहिर बेच्न गइरहेको छौँ तर हामीलाई नै पाइरहेको छैन, हामीले पाइरहेको छैन। यो त हाम्रो होइन, सब उद्योगको समस्या हो यो। तपाईँको अहिले लोड सेडिङ सुरु भयो, अब गर्मी अलिकति सुरु हुन बित्तिकै लोड सेडिङ सुरु भइहाल्छ। यो चिज सरकारले सहजीकरण गरिदियो भने
3: तपाईँहरूले यो कम्पनी अब आइपिओमा लाँदै हुनुहुन्छ होइन, जब जब जनतासँग चाहिँ त्यो जोडिन्छ तब चाहिँ अलि बढी चासो हुन्छ मान्छेलाई त्यो पैसालाई के गर्ने भन्ने कुरा छ। पछिल्लो समय आइपिओ ल्याउने, आइपिओलाई चाहिँ एक्जिट प्लानको रूपमा प्रस्तुत गर्ने केही खराब उद्योगीका कारण समग्र त्यो इन्डस्ट्री नै अलिकति मान्छे शङ्काको घेरामा जस्तो परेको जस्तो छ। तपाईँहरूले चाहिँ के उद्देश्यका साथ आइपिओबाट चाहिँ फन्ड कलेक्सन?
2: होइन, एउटा त सुरुमा त हामीले आइपिओमा जाने लक्ष्य थिएन, किन हाम्रो चार वर्ष भयो, त्यो लक्ष्य भएको भए त हामी सुरुमै जान्थ्यौँ, हाम्रो जाने प्लान थिएन। अहिले के भन्दाखेरि आइपिओमा गइसकेपछि एउटा जनमानसमा पनि जोडिन्छ क्या हाम्रो ब्रान्ड, हामीले जतिजनासँग जोड्दै जान्छौँ त त्यति मान्छेसँग हामी जोड्यौँ, एउटा ठुलो ग्रुप बन्दै जान्छ। ठुलो ग्रुप बनेपछि अहिले पनि नेपालमा कतिपय चिज बनिरहेको छैन, अहिले पनि तपाईँको सेनेट्रीको प्लान्ट आइसकेको छैन, सिसाको प्लान्ट आइसकेको छैन, यस्तो थुप्रै प्लान्टहरू छन् कि जुन आइसकेका छैन। अनि ग्रुप ठुलो भयो, हामीसँग यदि फन्डिङ आयो भने हामी त्यो फन्डलाई चाहिँ अरू नयाँ नयाँ प्लान्टहरू, नयाँ नयाँ जुन देशमा बनिरहेको छैन त्यो चिजहरू बनाउँदै जान्छौँ, र एउटा चाहिँ हामीले चाहिँ पब्लिकमा प्रोभाइड गराउँदै गयो भने एउटा हाम्रो ग्रुप पनि ठुलो भएर जान्छ। पैसाको त अब पैसा लिएर ब्याक भएर के गर्ने भन्नुहोस् न, आखिर कामै गर्ने हो त। हामीले पहिलो टाइल कम्पनी बनाएको यही नै हाम्रो लागि ठुलो इज्जतको कुरो हो नि, होइन? हामी यो पहिलो टाइल कम्पनीबाट एक्जिट कसरी हुने, यो त हाम्रो मन्दिर भने पनि यही हो, कर्मक्षेत्र भने पनि यही हो, त हामी त यसलाई कसरी ठुलो बनाएर कसरी देशमा पहिलो टाइल कम्पनी यो लेभलसम्म पुग्यो, यसरी जनमानसमा पुग्यो, यस्तो क्वालिटी दियो, त हामीले त त्यसैमा काम गर्छौँ र यसलाई चाहिँ मन्दिर बनाएर अगाडि बढाउँछौँ।
3: त्यसो तपाईँहरूले टाइल सुरु गर्दै गर्दाखेरि पनि यहाँ नेपालमा टाइल थिएन, अझ वाल टाइलको पनि तपाईँहरू पहिलो नै हो होइन, तपाईँको दिमागमा रहेको चाहिँ अब यी चिजबिजहरू पनि नेपालमा गर्न सकिन्छ जुन चाहिँ अहिले गरिएको छैन, जस्तो तपाईँलाई नि सिसाको कुरा गर्नुभयो होला, अरू त्यस्ता के चाहिँ हुन सक्छ नेपालमा?
2: नेपालमा धेरै छन्, नेपालमा तपाईँको धेरै चिज बनाउनु अलिक बाँकी छ, तर के भन्दाखेरि एकैचोटिमा त अब हाम्रो ग्रुपले पनि सक्दैन, वन बाई वन बनाउँदै जाने। जस्तै कि तपाईँको अहिले ग्रोसरीको आइटम नेपालमा बनाएको छैन, कप प्लेट आदि इत्यादिहरू इम्पोर्टै भइरहेछ, त्यो सब त सेरामिकै हो नि।
3: भनेको त्यो सिरामिकबाट हुने चाहिँ त्यो प्लेट भयो, कप प्लेट भयो, थालहरू भयो, त्यो सबै सेमै
2: चिज हो नि त। जस्तै कि यो प्लेट बनाउनु पर्यो, यो कप बनाउनु पर्यो भने त सिरामिकै हो, सेम मेथडै हो, यसैमा पनि बनाउन सक्छु। तर यसैमा बनाउँदाखेरि के हुन्छ भन्नुहुन्छ भने अब अहिले बनाइरहेको चिज डिस्टर्ब हुन्छ, त्यस कारण यसमा सिरामिक सेक्टरलाई पूर्ण आत्मनिर्भर कसरी बनाउने
3: छैन।
2: अहिले पनि धेरै आइटम त सेरामिकको तपाईँ हेर्दै जानुभयो भने त विदेशबाट अझै पनि आइरहेछ नि, होइन? अहिले पनि तपाईँको कुनै पनि पार्टीमा हेरौँ न, 200 प्लेट आएको आउँछ भने त सब विदेशबाट आएको त हो नि, हाम्रो देशको प्लेट त होइन त्यो, तर त्यो मेटेरियल त हामीसँग छ नि सबै। त्यसलाई चाहिँ पूर्णत सेरामिकलाई चाहिँ आत्मनिर्भर कसरी बनाउने, यसलाई एक्सपोर्टको माध्यम कसरी गर्ने, यसमा चाहिँ हामी काम गर्दै जान्छौँ।
3: अहिले कति जति रोजगार हुनुहुन्छ तपाईँहरूको यो दुईटा?
2: हाम्रो यो प्लान्टमा नेपाल सेरामिकमा 350 जना, अब नेपोलिट सेरामिक जुन उतापट्टि वालटाल त्यसमा पनि 350 जना, लगभग 700 कर्मचारी चाहिँ हाम्रो प्रत्यक्ष हुन्छन्, अनि अप्रत्यक्ष त अब ट्रान्सपोर्ट यताउता आदि इत्यादि त जोडिने नै भयो।
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेष सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
0: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 9840-96-600, 9850-80-3686 र 9841-72-273।

0: पत्थर कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: मध्यपश्चिम चाइन च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रूकुम पूर्वको पोथा उत्तरगंगा गाउँपालिका दुईको रल गाउँमा जंगली च्याउ खाँदा सातजना बिरामी भएका छन्। जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा हिजो बिहान बिरामी भएका उहाँहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल भएपछि 5 घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका छन्। स्थानीय 60 वर्षीय धर्म टेक पुन, 32 वर्षीय लोकेन्द्र पुन, 34 वर्षीय रचन पुन, 43 वर्षीय खड्ग पुन, 37 वर्षीय रथना पुन, 41 वर्षीय दन्त रोका र 49 वर्षीय वरण रोका बिरामी हुनुभएको हो। रूकुम पूर्वका प्रमुख जिल्लाधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जंगलबाट ल्याएको च्याउ खानासँगै खाएपछि उहाँहरू बिरामी परेको खबर आएको थियो। उहाँहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, बेहोश हुने जस्ता समस्या देखिएको थियो। दुर्गम र विकट गाउँमा घटना घटेको र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भनेर स्थानीयले खबर गरेपछि उद्धारको लागि हेलिकप्टर ल्याउने सबै प्रक्रिया पूरा गरिएको थियो। खराब मौसमका कारण हेलिकप्टर जाने अवस्था नै नभएको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ। हिजो दिनभर हेलिकप्टर पठाउने तयारी गरिएको तर सफल हुन नसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार मैकोटबाट घण्टौं हिँडेर गएका स्वास्थ्य कर्मीले बिरामीको ज्यान जोगाउनु भएको छ। शनिबार दिनभर राति अबेला र आज बिहान पनि बिरामीका आफन्तजन, प्रमुख जिल्ला अधिकारी, जिल्लाको सुरक्षा निकायको टोली, जिल्ला अस्पताल र गाउँपालिकाको टोलीले समन्वय गरिरहेको छ। बिरामीका आफन्तले स्वास्थ्य अवस्था सुधार भएकाले अब हेलिकप्टर आवश्यक नपर्ने भनेर खबर गरेको प्रमुख जिल्ला अधिकारी राईले बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नो आन्तरिक राजस्व संकलन लक्ष्यको आधा भन्दा कम मात्रै हासिल गरेको छ। यसले प्रदेशको वित्तीय आत्मनिर्भरता अझै कमजोर रहेको र प्रदेशको खर्च धान्न संघीय सरकारबाट प्राप्त हुने अनुदानमा उच्च निर्भरता कायम रहेको देखाएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट 4,88,86,00,000 रूपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो तर आर्थिक वर्षको अन्त्यसम्म 2,30,27,00,000 रूपियाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको 42.2% हो। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशको कुल 38,91,00,000 रूपियाँ बजेट मध्ये 26,14,27,94,000 रूपियाँ खर्च भएको छ। यस अनुसार समग्र बजेट खर्च करिब 67% पुगेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरूले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन्। यससँगै नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमाले संघको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिएका थिएनन्। हिजो शनिबार मात्रै एमाले र नेकपा बीच साथै प्रदेशमा सत्ता सहकारीको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई नैतिक दबाव परेको हो। लुम्बिनीमा नेकपा एमालेका चेत नारायण आचार्य नेतृत्वमा कांग्रेस सहितको सरकार छ। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी हुनुहुन्छ। उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेश सरकारको नेतृत्व गरेको दल एमाले नेकपासँग सत्ता सहकारीको लिखित सहमति गरेपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताउनु भएको छ। र दाङको दंगीशरण गाउँपालिका स्थित राजाकोट सामुदायिक वनमा व्यापक जनसहभागिताका साथ वृहत वृक्षारोपण गरिएको छ। राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई दंगीशरण गाउँपालिका, हेकोली वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, ग्रीन फाउण्डेशन नेपाल, डिभिजन वन कार्यालय दाङ र भू तथा जलाधार स्थापन कार्यालय तुलसीपुर तथा ज्ञानोदय इंग्लिश बोर्डिङ स्कूलले सहकार्य गरेका थिए।
अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: अपरेशन गर्दा पनि रोगनीको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धति द्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
2: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू,
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्यूरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
8: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5562-23, 98478-18-617 र 98478-35-643।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
14: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा

0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9849987141।

परिवर्तन सम्भव छ। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्ण श्रोता साथीहरूको माझमा। सदा जस्तै गरी यो बिहानी बसाएको कार्यक्रम इन्द्रणी लिएर उपस्थित भइसकेका छौं। रेडियो परिवार भने यतिखेर यहाँको माझमा आवाज मिसाउँदैछु। प्रस्तुता ईशा छु भने तपाईँले देशैभरका विभिन्न रेडियोबाट यस कार्यक्रमलाई सुनिराख्नु भएको छ। प्रविधि कक्षबाट प्राविधिक मित्रको साथ छ र देशैभरका 120 भन्दा बढ़ी रेडियोबाट जो जो प्राविधिक मित्रहरूले साथ दिइराख्नु भएको छ यहाँलाई पनि नमन। कार्यक्रम इन्द्रणीको बसाई लिएर हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यहाँहरूको माझमा हामी आउने गर्दछौं भने अन्य दिन तपाईँले चन्द्रमणि गौतमको साथमा यस कार्यक्रमलाई सुन्न सक्नुहुन्थ्यो भने आजको बसाईमा चाहिँ म उपस्थित भएकी छु। अलिकति बिजी हुनुहुन्छ, त्यही भएर यहाँको माझमा उपस्थित भएकी छु। यहाँहरूले माया गर्नुहुनेछ, यहाँहरूले यस कार्यक्रमलाई आजको विषयलाई मन पराउनु हुनेछ भन्ने आशा सहित अन्तिमसम्म पनि सुन्नुहोला भन्ने पनि आशा छ, सुन्नु पनि हुन्छ होला। यस कार्यक्रमलाई तपाईँले यतिखेर रेडियो काठमाडौँ 92.1 MHz फ्रिक्वेन्सी मार्फत सुन्दै हुनुहुन्छ र अनलाइनमा सुन्न चाहनुहुन्छ भने चाहिँ रेडियो काठमाडौँ एचडीको फेसबुक पेजबाट पनि तपाईँको माझमा यतिखेर हामी आइपुगेका छौं भन्दै कार्यक्रम इन्द्रणीको विषय लोक भाकाको साझा चौथा हो यो कार्यक्रम। अझ आज त आइतबार आइतबारे बसाईमा तपाईँलाई नयाँ नयाँ लोक भाका हामीले प्रस्तुत गर्छौं। शुरूआतमा एउटा निकै नै मिठो लोक भाकाबाट कार्यक्रमको शुभारम्भ गरिसकेको छु र अब भने फेरि पनि झिला नगरिकन कार्यक्रममा लोक भाका नै राख्छु। कार्यक्रम इन्द्रणीलाई आज आइतबारे बसाईलाई प्रायोजन गरेको छ नेपा टपले। नेपा टप भन्ने बित्तिकै तपाईँले घर बनाउँदै हुनुहुन्छ भने विभिन्न सामग्रीहरू तपाईँले नेपा टपबाट लिन सक्नुहुनेछ भन्दै कार्यक्रम इन्द्रणीमा छौं। यहाँलाई नेपा टप को जानकारी पनि मैले गराइसकेको छु। कार्यक्रमको बसाईमा ढिला नगरिकन एकदमै रमाइलो गीत, एकदमै रमाइलो लोक भाका फेरि पनि तपाईँलाई सुनाउँछु। त्यसपछि हामी फेरि आउँछौ अर्को लोक भाका सहित। यतिखेर भने भर्खरै बजारमा आएको छ यो भाका सुनौ, त्यसपछि हामी फेरि भेट्नेछौं।

हजुर, यतिखेर यहाँले सुनिसक्नु भएको छ निकै नै रमाइलो गीत। यो गीतपछि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम इन्द्रिणीमा। इन्द्रिणीको व्यवसाय लिएर उपस्थित भएका छौं। यो व्यवसायलाई प्रायोजन गरेको छ नेपाल टपले। नेपाल टप भन्ने बित्तिकै यहाँहरू सम्पूर्णलाई अवगत नै होला, घर बनाउँदै हुनुहुन्छ भने नेपाल टपलाई नै सम्झिनु होला पनि भने। र यतिखेर तपाईँले फेसबुकबाट सुन्नुभएको छ भने फेसबुकमा कमेन्ट पनि गर्न सक्नुहुनेछ, यहाँहरूको कमेन्ट पनि लिने नै छु। फोन लाइन चाहिँ आज लिने छैनौ, फोनमा चाहिँ हामी मंगलबार कुराकानी गर्छौ। आजको विषयमा मेसेज पढ्दै यहाँलाई भर्खरै आएका लोक भाकाहरू सुनाउँछौ अनि अगाडि बढ्छौ। 11 बजेसम्म यसै गरी यहाँको माझमा रहन्छौ भन्दै फेसबुकमा आएको कमेन्ट लिन चाहन्छु। विष्णु आचार्यले कमेन्ट गर्नु भएको छ, नमस्कार, कार्यक्रम सुन्दैछु भनेर जानकारी गराउनु भएको छ, यहाँलाई धन्यवाद छ। सपना खड्काले पनि हेलो ईसाजी, नमस्ते, नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै छु, तपाईँको के छ, सन्चै हुनुहुन्छ होला, सन्चो हुनुहुन्न भने पनि एकदमै सन्चो भएर बस्नु होला भन्न चाहे। अनि खाना खानुभयो, हिजो मात्रै जन्मदिन मनाउनु हुने ढकाल धर्मराजलाई ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना। सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु, कोही कसैलाई पनि बिर्सेको छुइनँ भन्नुभएको छ, यहाँलाई धन्यवाद छ, यहाँलाई पनि मिठो सम्झना। अनि टीकाराम सुनवारले कमेन्ट गर्नुभएको छ, दर्शन नमस्कार, म टीकाराम सुनवार, तिनजुरी मिडिया ग्रुपको मेम्बर, रामेछाप घर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु। अनि सम्झनु पर्दा मेरा धेरै साथीहरू छन्, सम्पूर्णलाई सम्झिन्छु, सबैजनाको नाम खुलाएको छु, छुट्टिन्छु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। दिलीप पहाड़ीले नमस्ते दिजु, हामी पनि हेर्दैछौ है बालाजु माछा पोखरीबाट भन्नुभएको छ। ल, हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, अन्तिमसम्म हेर्दै सुन्दै गर्नुहोला। यहाँलाई निकै मनपर्ने लोक भाकाहरू कार्यक्रममा राख्नेछौ। र यतिखेर फेरि पनि अर्को लोक भाकाको पालो भएको छ। आज आइतबार, आइतबारे बसाई भन्ने बित्तिकै हामी सबैलाई जानकारी सधैँ हामी धेरै बोल्नु सुन्नु भन्दा पनि गीत लोक भाका लोकगीतहरू सुन्ने सुनाउने तर्फ लाग्छौ। यतिखेर फेरि अर्को लोक भाका यहाँहरूको लागि तयार पारेकी छु, यसपछि फेरि आउनेछु, मसँगै रहनुहोला।

हजुर, एकदमै रमाइलो गीत तपाईँले सुनिसक्नु भएको छ। एकदमै राम्रा राम्रा गीतहरू आइरहेको छन्, तर पछिल्लो समय लोकभाका आउन अलिकति कम भएको छ। किनभने तीज आउँदैछ भन्दा पनि तीज अलि पर पर नै छ, तर तीजका गीतहरू एकदमै आउन तर्खरमा छन् र आइ पनि रहेका छन्। दिनौं जस्तो तीजका लोकभाकाहरू रिलिज भइरहेका छन्। सायद सबै तीजको लोकभाकातिर व्यस्त हुनुहुन्छ होला, त्यही भएर अहिलेको समयमा खासै लोक भाकाहरू चाहिँ नयाँ नयाँ आउन अलिक गाह्रो परिरहेको छ। तर पनि आइरहेका छन्, हामीले सुनाइरहेका छौँ यहाँहरूलाई जति सक्दो लोक भाका। हामीले आइतबार व्यवसायमा चाहिँ नयाँ नयाँ लोक भाकालाई नै प्राथमिकता दिइरहेका हुन्छौँ। यो सँगसँगै फेरि पनि इन्द्रणीमा तपाईँलाई स्वागत छ। यतिखेर नेपाल टपद्वारा प्रायोजित कार्यक्रम इन्द्रणीको व्यवसायलाई नेपालभरका विभिन्न रेडियोहरूबाट तपाईँले सुनिराख्नु भएको छ। जुनसुकै अवस्थामा जहाँ रहेर पनि विभिन्न आफ्ना कामको बावजुद पनि तपाईँले यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ, यहाँहरूप्रति नमन। र फेसबुकमा कमेन्ट गर्नुहुने साथीहरूको कमेन्ट पनि लिन चाहन्छु। यतिखेर कमेन्ट गर्नुहुने सृजना मुखियाले लेख्नु भएको छ, मिस यु अल फ्रेण्ड्स भन्नुभएको छ। त्यसै गरी पूर्णमाया डंगोलले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने जानकारी गराउनु भएको छ। नेपाल नेपाली भन्ने आइडीबाट कमेन्ट आएको छ। नमस्ते दिदी, सन्चै हुनुहुन्छ, के छ खबर? म तेजन मगर यता प्युठान नौ बहिनी आठ फोपलीबाट है सबैलाई सम्झेको छु भन्नुभएको छ। धन्यवाद छ यहाँलाई पनि, मिठो सम्झना छ। कमल श्रेष्ठले कमेन्ट गर्नुभएको छ, आज मलाई तेज मगर र बिन्दु बहिनीको आवाजमा रहेको लोक भाका कति राम्री माया, यदि मिल्छ भने प्लिज प्लिज प्ले गर्नुहोस् भन्नुभएको छ। हुन्छ, तपाईँले भन्नुभएको भाका अवश्य पनि बजाइदिनेछु यहाँलाई। धन्यवाद छ। म तिनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदामबाट कमल श्रेष्ठ यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा मेरा सम्पूर्ण साथीहरूलाई सम्झिन्छु भन्नुभएको छ। धन्यवाद यहाँलाई। निमा शेर्पाले पनि कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर, म निमा शेर्पा सुन्दैछु कार्यक्रम काठमाडौँ माछा पोखरीबाट भन्नुभएको छ। यहाँ कार्यक्रम सुन्दै हुनुहुन्छ, धन्यवाद। अन्तिमसम्म सुनेर साथ दिनुहोला। विनोद श्रेष्ठले नमस्ते विनोद संस्कार भन्नुभएको छ। ओहो, श्रेष्ठ जस्तो लागेको थियो, संस्कार भन्नुभयो। सुन्दैछु है सोलुखुम्बुबाट भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्ट जनक रजाली मगरले गर्नुभएको छ, गुड मर्निङ, अपकमिङ सङ डेडिकेटेड अल फ्रेण्ड्स भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। बाँकी कमेन्ट एकैछिनपछि लिनेछु, यतिखेर चाहिँ निकै नै रमाइलो एउटा गीत ठिक पारेकी छु। यो गीतपछि यहाँको माझमा फेरि पनि उपस्थित भएर आउनेछु भन्दै थिएँ। अहिले भर्खरै एकजना श्रोता साथीले कमेन्टमा राख्नुभएको गीत चाहिँ अब एकैछिनपछि मात्र बज्नेछ है। यतिखेर चाहिँ अलरेडी मैले एउटा गीत तपाईँको लागि रोजिसकेको छु, त्यसपछि कमेन्टमा भन्नुभएको साथीको गीतको पालो आउनेछ। यतिखेर चाहिँ यो गीत यहाँलाई सुनाए, सुन्नुहोला।

हजुर, निकै नै रमाइलो गीत सुनिसक्नु भएको छ तपाईँले। यतिखेर इन्द्रिणीको बसाईमा छौ, यहाँलाई जानकारी छँदैछ, यहाँलाई फेरि पनि स्वागत छ भन्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। फेसबुकमा धेरैभन्दा धेरै कमेन्ट आइरहेको छ। आज आइतबार, आइतबारे बसाईमा हामीले निकै नै रमाइला रमाइला लोक भाकाहरू सुनिरहेका छौं, र लोक भाका भन्ने बित्तिकै लोक संस्कृतिको जगेर्णा गर्ने, लोक संस्कृतिलाई बचाउँदै अगाडि बढाउँदै लोक संस्कृतिलाई झल्काउने एउटा जुन भाका छ, योसँग चाहिँ इन्द्रणीले तपाईँलाई जोडिरहेको छ जस्तो लाग्छ मलाई पनि। किनभने यहाँहरूलाई थाहा नै छ लोक भाका भन्ने बित्तिकै मौलिक शब्द, मौलिक हाम्रो त्यो भनिन्छ नि, म त अझै सानै छु त्यो जमाना अनुसार, होइन, हाम्रो चन्द्रमणि सरले यहाँहरूलाई भन्नुहुन्छ नि त्यो जमानाका कुराहरू गर्नुहुन्छ, म पनि बाहिर बसेर कहिलेकाहीँ सुनिराखेका हुन्छु। सानै उमेर भए पनि लोक भाका भन्ने बित्तिकै मन नपराउने सायद कमै हुनुहुन्छ होला। जुनसुकै गीत संगीत हामीले सुने पनि लोकगीत भन्ने बित्तिकै लोकगीत सबैभन्दा अगाडि छ, र लोकगीतलाई हामीले सधैँभरि आफ्नो प्राथमिकतामा पनि राख्नुपर्छ जस्तो लाग्छ। त्यो हुनाले इन्द्रणीले तपाईँलाई लोक भाकासँग हरेक दिन जोडिरहेको छ भन्ने कुरा पनि विश्वासका साथ हामी भन्न सक्छौ। र यतिखेर फेरि पनि अर्को एउटा लोक भाका ठिक पारेकी छु, यो भाकापछि हामी फेरि पनि आउनेछौ भन्दै यतिखेर अलिकति कमेन्ट पनि पढ्नुपर्ने हुन्छ। कमेन्ट गरिराख्नु भएको छ, निकै माया गरेर कमेन्ट गर्नुहुन्छ, यहाँको कमेन्ट नपढ्ने त कुरै हुँदैन। यतिखेर वीरेन्द्र लामाले कमेन्ट गर्नुभएको छ, गुड मर्निङ सिस, सुन्दैछु हेर्दैछु काठमाडौँ बौद्धबाट वीरेन्द्र लामा। साथीहरू सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ। कल्पना बिमलीले पनि हेलो काठमाडौँ, हेलो कार्यक्रम सुन्दैछु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ। गणेश अयरले पनि हेलो हजुर नमस्कार, म पनि सुन्दैछु है, डडेलधुराको अम्बरगढी नगरपालिका वडा नम्बर 1 भेटाबाट गणेश बहादुर एयर परिवर्तन हो, सम्झना छ साथीहरू सबै सबै धेरै धेरै सम्झना छ है। डडेलधुरा रेडियो अम्बरगढी, रेडियो सैरेश्वरी रेडियो आफ्नो एफएम, रेडियो मिलौली भगवती भन्नुभएको छ, सम्पूर्ण रेडियोलाई हाम्रो तर्फबाट पनि मिठो सम्झना छ। प्रकाश विष्ट पारीले पनि कमेन्ट गर्नुभएको छ, नमस्कार दिदी सन्चै हुनुहुन्छ, म प्रकाश विष्ट परी डडेलधुरा जिल्ला घर भई हाल चाहिँ भारतको चेन्नईबाट हेर्दैछु सुन्दैछु कार्यक्रम इन्द्रेणी भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ। मनोज सुन्दासले पनि कमेन्ट गर्नुभएको छ, हेलो मिस नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, म पनि सुनिरहेको छु है। सिन्धुलीको झागा झोली रातो माटोबाट सुन्दैछु, सबैलाई मिठो माया छ, मिठो सम्झना छ भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। मनकुमारी कान्छी कुलुङले गुड मर्निङ संखुवा सभाबाट है सुन्दैछु भन्नुभएको छ। युनिसा तामाङले पनि सबैमा मिठो सम्झना माया भन्नुभएको छ। सुमिता येखाले पनि कमेन्ट गर्नुभएको छ, हेलो दिदी सेवारो गुड मर्निङ, म संखुवा सभाको चैनपुरबाट हो, सबैमा सम्झना छ है भन्नुभएको छ। कञ्चन ओहो कान्छा दुमजनले नमस्ते नमस्कार, इट्स मी कान्छा दुमजन फ्रम सोलुखुम्बु सोताङ मिसिवल भन्नुभएको छ। दिलु याम्फूले पनि गुड मर्निङ हजुर, दिलु याम्फू फ्रम मोरङबाट है सबै सबैमा मिठो सम्झना छ भन्दै चक्र बान्तवा राईलाई पनि जन्मदिनको शुभकामना दिनुभएको छ। सुरेश घतानीले हेलो दिदी नमस्कार, म सुरेश घतानी केटीएमको कप्पनबाट सुन्दैछु, सन्चै हुनुहुन्छ, खाना खानुभयो भन्नुभएको छ, म एकदम सन्चै छु, खाना अब एकैछिनपछि खाने हो। आज दिदीको भोइस सुन्न पाइयो, दिदी सधैँ सुन्न पाए अझै राम्रो हुन्थ्यो है भन्नुभएको छ। ओहो तपाईँले मेरो भोइस सधैँ सुन्न पाउनुहुन्छ, बिहानको टी टक प्रोग्राम राशिफल को प्रोग्राम छ, तपाईँले त्यस प्रोग्राममा सहभागिता फोन कलबाट पनि जनाउन सक्नुहुनेछ। हरेक दिन बिहान 7 बजेदेखि 8 बजेसम्म मेरो आवाजमा तपाईँले टी टक सुन्न पाउनुहुनेछ, शनिबार बाहेक। शनिबार चाहिँ सहकर्मी मित्र ओमसला घरती मगरको आवाजमा सुन्न पाउनुहुनेछ भने अन्य हप्ताको 6 दिन चाहिँ तपाईँले मेरो आवाजमा सुन्न पाउनुहुनेछ भन्ने जानकारी पनि तपाईँलाई यस कार्यक्रम मार्फत मैले गराएँ। राम्रो हुन्थ्यो है भन्नुभएको छ, एकदम राम्रो हुन्छ ल, तपाईँलाई मैले जानकारी गराएँ। चन्द्रमणि दाईले भन्दा राम्रो चलाएको जस्तो लाग्छ, हुन त दाईको नराम्रो भन्न खोजेको त होइन है, फेरि राम्रै लाग्छ दाईले चलाएको नि, तर मलाई चाहिँ धेरै मनपर्छ तपाईँले चलाएको, अनि दिदी दाई जस्तै गरी फेस देखाएरै
ओहो फेस देखाएरै चलाउनुस् भन्नु भएको रहेछ. हुन्छ तपाईहरुको के भन्ने अब यसलाई हुन्छ अवश्य पनि देखाउनेछु. ल तपाईँलाई मिठो सम्झना छ है. रामजी घिमिरेले कमेन्ट गर्नुभएको छ नमस्कार सम्पूर्ण मित्रहरूमा सम्झना छ चितवनबाट भन्नुभएको छ. यहाँलाई पनि धन्यवाद. दिलु रुम्बाङ शाले कमेन्ट गर्नुभएको छ कस्तो गाह्रो गाह्रो थर ओहो कसरी पढ्ने होला. गुड मर्निङ म पनि सुन्दैछु प्रोग्राम हेर्दैछु. शङ्खुवा सभाबाट मिस यु अल फ्रेन्ड्स बाई बाई भन्नुभएको छ. यहाँलाई पनि मिठो सम्झना. निशान मगरले सुन्दैछु है म पनि चावेलबाट भन्नुभएको छ. ल यहाँलाई पनि धन्यवाद छ. अब चाहिँ हामी एउटा भाका सुन्छौं त्यसपछि यहाँको माझमा फेरि पनि कमेन्ट नै पढ्नको लागि र अर्को भाका लिँदै उपस्थित हुन्छ. यतिखेर चाहिँ यो गीत यहाँको लागि

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको लसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741
7: डाक्टर आउने बारे सूचना
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
7: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
9: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
10: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98182 89 028 राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 98578935990, 98578135684 र 98578320170।
7: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
11: यति बेला बिहानको 11 बजेको छ।
12: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा 41 करोड़ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष 2082-83 41,70,90,070 रूपियाँ राजस्व संकलन गरेको हो। तर यो रकम कुल लक्ष्यको भन्दा कम हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा 72,15,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको 57.89% राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम संकलन भए पनि अघिल्लो आर्थिक वर्ष 2081-82 भन्दा बढ़ी राजस्व संकलन भएको राजस्व शाखा प्रमुख कर्ण बहादुर हमालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा उपमहानगरपालिकाले 36,71,00,000 राजस्व संकलन गरेकोमा गत आर्थिक वर्षमा 5 करोड़ बढ़ी संकलन भएको हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा फिल्डमै गएर व्यवसाय कर घर बहाल कर गरेकोले पनि अघिल्लो आर्थिक वर्षमा बढ़ी राजस्व संकलन गर्न सफल भएको प्रमुख हमालले जानकारी दिनुभएको छ। रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका 2 को रल गाउँमा जंगली च्याउ खाँदा 7 जना बिरामी परेका छन्। जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा हिजो बिहान बिरामी भएका उहाँहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल भएपछि 5 घण्टा पैदल हिँडेर गएका स्वास्थ्य कर्मीले ज्यान जोगाएका छन्। स्थानीय 60 वर्षीय धर्म टेक पुन, 32 वर्षीय लोकेन्द्र पुन, 34 वर्षीय रचन पुन, 43 वर्षीय खड्ग पुन, 37 वर्षीय रथना पुन, 41 वर्षीय दन्त रोका र 49 वर्षीय वरण रोका बिरामी हुनुभएको रूकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जंगलबाट ल्याएको च्याउ खानासँगै खाएपछि उहाँहरू बिरामी परेको खबर आएको थियो। उहाँहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, बेहोस हुने जस्ता समस्या देखिएको थियो। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नो आन्तरिक राजस्व संकलन लक्ष्यको आधा भन्दा कम मात्रै हासिल गरेको छ। यसले प्रदेशको वित्तीय आत्मनिर्भरता अझै कमजोर रहेको र प्रदेशको खर्च धान्न संघीय सरकारबाट प्राप्त हुने अनुदानमा उच्च निर्भरता कायम रहेको देखाएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट 5,88,46,00,000 रूपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर आर्थिक वर्षको अन्त्यसम्म 2,30,27,00,000 रूपियाँ मात्रै संकलन गरेको छ, जुन लक्ष्यको 49.2% हो। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशको कुल 38,91,00,000 रूपियाँ बजेट मध्ये 26,14,27,94,000 रूपियाँ खर्च भएको छ। र नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरूले लुम्बिनी प्रदेश सरकारबाट सामूहिक राजीनामा दिने भएका छन्। यससँगै नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमाले संघको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिएका थिएनन्। हिजो शनिबार मात्रै एमाले र नेकपा बीच साथै प्रदेशमा सत्ता सहकारीको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई नैतिक दबाव परेको हो। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5363-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुख्छ मर्नु भयो

0: एमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
2: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, खुराइदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
2: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
4: सीता, के हो तिमीलाई? घुम्छौ र बसी छौ?
5: के हुनु नि, बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छु मिले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए, ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: हार्दिक आमन्त्रण।
10: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
9: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98-5-78-30-404 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98-5-78-32-391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

अथवा स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोरखा पब्लिक हस्पिटल प्राली घोराईदा बिरामी भए गोरखा हस्पिटल जाऊ फोनमा टिप्नुस 082-563-414।
1: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिलिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-583-414
1: नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिसियामा कमी शरीर काट्ने तथा पादोपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-583-6083 र सम्पर्क मोबाइल नम्बर 98479275

0: वन को पार्लर में
1: वाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद करता फ्री इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
2: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङमा
3: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: अन्य सेवाहरू
4: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
9: होइन भाइला
10: लखर लखर कहाँ हिँडिस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848826001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड च्याक, यति बेला मध्याहको 12 बजेको छ।
2: डाक्टर किसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुनचाँदीको भाव बढ़्यो, सुन्तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भडेका गोलकिपर भोजिन्ना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिइने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग, इभ्याकुएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्डो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्नु भएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल हिजो नै धनगढ़ी पुगेर अनौपचारिक छलफल शुरू गर्नु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभयो। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रूपियाँ र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,335 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह। नाउल चक्रवातका कारण दक्षिण चीनमा 7,00,000 भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ताको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सबैको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाई छ।

0: ग्वांगडोंग प्रान्तको हुइजोङ शहर मार्फत हुइजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आदिका कारण 7 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सयौं उडान र रेल सेवा रद्द गरिएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आँधीका कारण शहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको शुरूमा चक्रवात बाबीले पूर्वी चीनमा तीव्र हावाहुरी र ठूलो वर्षा गराउँदा 20 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 मा चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर। के बढेका गोलकिपर भोजिना चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लबविहीन थिए। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मौसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मौसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्राउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुंगिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै के भडेले इतिहासकै पहिलो पटक अंक जोड़ेको थियो। नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित हुँदै के भडे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डावा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुन छातीको भाव बढ़्यो, सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भडेका गोलकिपर भोजिना चिलीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
11: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब

0: महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण एउकीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
5: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
4: पिसाब खोल्ने समस्या,
5: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
4: पाठेघरमा मासु पलाउने,
5: निसन्तान महिलाको चेक जाँच,
4: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
6: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना:
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: सम्पर्क फोन नम्बर 082-562-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30270।
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
10: डाक्टर आउने बारे सूचना:
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
2: पुरानो भन्दा पुरानो दम,
11: आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षय रोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
10: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
12: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
13: बिरामी जाँच निमिति यही श्रावण 16 गते शनिबार
14: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
15: सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-08।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम स्लिपिङ टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन एयरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपल टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीन जल समय हमी दिभो तपूर्ण हटली थैंक्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिन।
5: आई लभ यू पिंकुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक घुराईदान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक घुराईदान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
10: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
10: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 98578442, 98578335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
9: भर्ना सम्बन्धी सूचना
12: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुर उपमहानगरपालिका तीन कल्लेमा रहेको जनज्योति सांस्कृतिक युवा क्लबले अभिभावक विहीन बनेका दुई बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ। क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीड़ित परिवारको घरमै पुगेर 16,585 नगद सहित चामल तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। केही वर्ष अघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका दुई बालकले हालै आमा समेत गुमाएका हुन्। खाँदा आमा दीपा पुनको दुःखद निधन भएपछि उनीहरू पूर्ण रूपमा अभिभावकविहीन बनेका छन्। दुवै अभिभावकको निधनपछि बाल बालिकाको शिक्षा पोषण तथा दैनिक जीवनयापनमा समस्या देखिएको छ। उनीहरूको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरूबाट समेत सहयोग जुटिरहेको छ। विभिन्न व्यक्ति संघ संस्था तथा सामाजिक अभियन्ताहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन्। तर बाल बालिकाको भविष्य सुरक्षित गर्न निरन्तर सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति संघ संस्था तथा देश विदेशमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गरिदिन अपील गरिएको छ। सानो सहयोगले पनि अभिभावकविहीन बनेका बाल बालिकाको शिक्षा पालन पोषण र भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्नको लागि आह्वान गरिएको हो। प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम उक्त आह्वान गर्नुभएको हो। शनिबार मुख्यमन्त्री एमलाल कडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ। प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका 16 जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कडेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। कडेल पहिलो पटक 2080 चैत 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साउन 21 गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बन्नुभएको थियो। पर्सामा ठूलो परिमाणको गाँजा बरामद भएको छ। छिपरमाई गाउँपालिका 1 मिर्जापुर स्थित आँप बगैंचाबाट शनिबार राति 140 किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो। लुकाएर राखिएको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो। खानतलासी गर्दा आँपको बगैंचामा रहेको घाँसमा लुकाएर राखिएको 13 पोका गाँजा फेला परेको थियो। त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन्। थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। र रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका 2 को रल गाउँमा जंगली च्याउ खाँदा 7 जना बिरामी भएका छन्। जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा हिजो बिहान बिरामी भएका उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल भएपछि 5 घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका छन्। स्थानीय 60 वर्षीय धर्मटेक पुन, 32 वर्षीय लोकेन्द्र पुन, 34 वर्षीय रचना पुन, 43 वर्षीय खड़ग पुन, 37 वर्षीय रथना पुन, 41 वर्षीय दन्त रोका र 49 वर्षीय वरण रोका बिरामी हुनुभएको हो। रूकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जंगलबाट ल्याइएको च्याउ खाना सँगै खाएपछि उनीहरू बिरामी परेको खबर आएको थियो। उहाँहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, बेहोश हुने जस्ता समस्या देखिएको थियो। दुर्गम र विकट गाउँमा घटना घटेको र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भनेर स्थानीयले खबर गरेपछि उद्धारको लागि हेलिकप्टर ल्याउने सबै प्रक्रिया पूरा गरिएको थियो। खराब मौसमको कारण हेलिकप्टर जाने अवस्था नै नभएको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभयो।
हिजो दिनभर हेलिकप्टर पठाउने तयारी गरिएको तर सफल हुन नसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार मैकोटबाट घण्टौं हिँडेर गएका स्वास्थ्य कर्मीहरूले बिरामीको ज्यान जोगाउनु भएको छ। शनिबार दिनभर राति अबेला र आज बिहान पनि बिरामीका आफन्तजन प्रमुख जिल्ला अधिकारी जिल्लाको सुरक्षा निकायको टोली जिल्ला अस्पताल र गाउँपालिकाको टोलीले समन्वय गरिरहेको छ। बिरामीका आफन्तले स्वास्थ्य अवस्था सुधार भएकाले अब हेलिकप्टर आवश्यक नपर्ने भनेर खबर गरेको प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल। मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राक्षस रोड, छोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578369।

0: आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई संपर्क मोबाइल नंबर 9847939944 9847939944।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862-25183

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536
2: र मोबाइल नम्बर 98486 98586 र 98481-72273
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

मेरो खुसीले हाँसी दिन्छौ अनि कहिलेकाहीँ मेरो मुटुमा वज्रपात हुँदा मेरो आँखाको आँसु पुछिदिन्छौ। यसरी म तिमीबाट टाढा भएर बाँच्न सकुँला र

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्यपश्चिम
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
0: सुर्गुबारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
0: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
0: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
0: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानी महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
9: छौरे नमस्ते म गीतकार संगीतकार राजकुमार बाबा तपाईं अहिले सुन्नै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाइफ
1: मध्य पश्चिम चाँग च्याक यति बेला दिउँसोको 2 बजेको छ।

लाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रोटरी क्लब अफ दाङले वातावरण संरक्षण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यकै साथ आइतबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। क्लबका अनुसार वृक्षारोपण कार्यक्रम बिहान 7 बजे दाङ क्रिकेट रंगशालाको परिसरमा सञ्चालन भएको थियो। कार्यक्रम डिभिजन वन कार्यालय दाङको सहकार्यमा आयोजना गरिएको थियो। टुगेदर फर ग्रीन फ्यूचर भन्ने नारासहित सञ्चालन भएको कार्यक्रममा रोटरी क्लब अफ दाङ, रोटर्स क्लब अफ दाङ, वन कार्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, युवा तथा स्थानीय समुदायको सहभागिता थियो। वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ दाङका अध्यक्ष डाक्टर बोम बिसीले जानकारी दिनुभयो। रोटरीको सर्भिस एभव सेल्फ, आफूभन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै क्लबले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ। विभिन्न जातका बिरूवाहरू दाङ क्रिकेट रंगशालाको परिसरमा रोपिएको क्लबका सचिव डाक्टर आशिष उप्रेतीले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार भएको अर्गनाइजेशन बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ पारेको हो। स्क्रीनशट अनुसार वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयको अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा 2 दिनभित्र छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेको छ। साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग सोभियोले गरेको छ। परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन नसक्ने भन्दै 2 दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने सोभियो अध्यक्ष दीपक जोशीदेवको भनाई छ। दोषीलाई कार्यवाही नभई व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने जोशीले बताउनु भएको छ। र तुलसीपुर उपमहानगरपालिका 3 कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावक विहीन बनेका 2 बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ। क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीड़ित परिवारको घरमै पुगेर 16,585 नगद सहित चामल, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। केही वर्ष अघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका 2 बालकले हालै आमा समेत गुमाएका हुन्। विषयालु च्याउ खाँदा आमा दीपापुनको दुःखद निधन भएपछि उनीहरू पूर्ण रूपमा अभिभावक विहीन बनेका छन्। दुवै अभिभावकको निधनपछि बालकहरूको शिक्षा, पालन पोषण तथा दैनिक जीवनयापनमा समस्या देखिएको छ। उनीहरूको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीबाट समेत सहयोग जुटिरहेको छ। विभिन्न व्यक्ति, संघ संस्था तथा सामाजिक अभियन्ताहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन्। तर बालकको भविष्य सुरक्षित गर्न निरन्तर सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति, संघ संस्था तथा देश विदेशमा रहेका नेपालीलाई सक्दो सहयोग गरिदिन अपील गरिएको छ। सानो सहयोगले पनि अभिभावक विहीन बनेका बालकहरूको शिक्षा, पालन पोषण र भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीबी रोड खोराही दाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: एकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फ्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग

0: 94 53 0 65 23।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक भराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 0825909079, मोबाइल नम्बर 98478010030 र 98229555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825 62 23 98478617 र 98478635।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, न्युरोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गर्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बाल बालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
13: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जाने त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चैनल

0: रेडियो एप
1: आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ परेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नाकाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत स्कूलकमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा धेरै थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा निस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सरजू चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33-493-555।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा दुई दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथै चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 36,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराति अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्नेई क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो।

अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड, इंग्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पर्ने निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बज डिजन आएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी20 क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्याण्ड र इंग्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इंग्ल्याण्डसँगको एउटा मात्र एक दिवसीय खेलमा जीत हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको एकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी20 विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेष सहयोगको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी20 श्रृंखला 2-0 र इंग्ल्याण्डसँगको 5 खेलको टी20 श्रृंखला 4-0 पराजित भएको थियो। चार पञ्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2,800 भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अब केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजा तथा उपचार सेवा,
9: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
8: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
9: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
8: अन्य विशेषज्ञ सेवाहरू,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5562-218।
11: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड।

0: स्थित बुद्ध हस्पिटल ने नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आयोग सम्बद्ध सबै में सूचित कर नभूल्होला हाम्रो कुनै शाखाहरु छैनन्।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: समस्या
3: पाठे घर में समस्या पाठे घर खस्ने को समस्या
1: पाठे घर में मासु पलाउने
3: निसंतान महिला को चेक जांच
1: स्तन कैंसर पाठे घर में कैंसर भय न भय को चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जांच ने मिति यही श्रावण 29 गते शुक्रवार।
1: संपर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 082-5940-410 मोबाइल नंबर 98478-9913 र 98095-12871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
4: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96-600 98580-36086 र 98481-72-273।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
9: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड।
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राष्ट्र रोड छोराही
7: दीपक, सम्पर्क मोबाइल 98477 9770
8: र 98578 3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, बिबिस रोड खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान: राई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
15: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
16: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
15: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
16: सम्पर्क मोबाइल नम्बर 98578-44722, 98578-35060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीँबाट गएको, राम्रो पैसा कमाइरहेछ।
8: त्यसले
18: ल ल काका गइहाले म
19: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
20: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
20: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
20: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
20: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
22: मध्य पश्चिम ट्रान्जिट यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन्। सरकारमा सामेल भएका 5 जना मन्त्रीले कंग्रेस संसदीय दलका नेता डेली बहादुर चौधरीलाई राजीनामा बुझाएका छन्। सामाजिक विकास मन्त्री जन्मजय तिमलसेनाले दलका नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गर्नुभयो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आज कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूको सामूहिक राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपाली, सामाजिक विकास मन्त्री जन्मजय टिमसेना र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सहभागी रहनु भएको थियो। अब कंग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालिएको छ। मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्नुहुन्छ। यसअघि लुम्बिनी प्रदेशमा कंग्रेस र एमाले बीचको सहकार्यमा सरकार भएको थियो, तर एमाले नेकपा सहकार्यको सहमतिपछि कंग्रेस प्रतिपक्षमा पुग्ने भएको छ। आमरणरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल शुरू गरेको छ। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार केसीका प्रतिनिधि र सरकारी टोलीबीच क्षेत्रीय प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भएको हो। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी हुनुहुन्छ। डाक्टर केसीका तर्फबाट उहाँका सहयोगी डाक्टर अमृत जयसी र पवन थापा सहभागी हुनुहुन्छ। सरकारलाई साउन 5 गतेसम्म माग सम्बोधन गर्न समय दिएको भए पनि त्यसलाई व्यवस्था गरिएको उल्लेख गर्दै केसीले साउन 7 गतेदेखि आमरण शुरू गर्नुभएको हो। उहाँले गेटा विश्वविद्यालय अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी कम्तीमा 300 शैयाको सेवा तत्काल शुरू गर्नुपर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राख्नु भएको छ। साथै दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका भनिएका स्वार्थबाजीले नियुक्ति खारेज गर्नुपर्ने तथा एन संशोधन नभएसम्म स्वार्थबाजीले नबाजिने अन्तरिम नेतृत्वको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। डाक्टर केसीले चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने तथा पूर्वाधार र मापदण्ड नपुगेका निजी कलेजमा सीट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने बताउनु भएको छ। रोटरी क्लब अफ दाङले वातावरण संरक्षण तथा हित हरित भविष्य निर्माण गर्ने उद्देश्यका साथ आइतबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। वृक्षारोपण कार्यक्रम बिहान 7 बजे दाङ क्रिकेट रंगशालाको परिसरमा सञ्चालन भएको थियो। कार्यक्रम डिभिजन वन कार्यालय दाङको सहकार्यमा आयोजना गरिएको हो। सञ्चालन भएको कार्यक्रममा रोटरी क्लब अफ दाङ, रोयट्स क्लब अफ दाङ, वन कार्यक्रमका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, युवा तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ दाङका अध्यक्ष डाक्टर बोम बिसीले जानकारी दिनुभयो। रोटरीको आफूभन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै क्लबले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ। विभिन्न जातका बिरूवाहरू दाङ क्रिकेट रंगशालाको परिसरमा रोपिएको क्लबका सचिव डाक्टर आशिष उप्रेतीले बताउनुभयो। र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीबीएस प्रथम सत्रको प्रश्न पत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीबीएस फर्स्ट सेम सेक्सन सी नामक वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ पारेको हो। स्क्रीनशट अनुसार वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए।
झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरेपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको जनाइएको छ। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गबारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-6375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ

0: कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इंजीनियरिंग कलेज घोराई दालको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825625601 सम्पर्क मोबाइल नम्बर 98578935990 98578131614

0: छकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: रोड छुट्टी पुकार खैनी जस्ता छुट्टी जन्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के हो तिमीलाई, गुम्सो र बेसी छौ के हो नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुत चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै यात्रा हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
2: भर्ना खुलियो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9841720273।
15: तपाईँलाई पायल फुसफुसा फुसा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर

0: को स्टोर था होला नि
1: लो हेर किन नहुनु दाइ हाम्रै घोराई बजारको दामोदर चोक देखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुस् तपाईले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झूला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
2: हो र बाबु बेलैमा भेट भयो क्या तपाईसँग अब हामी त्यही जान
3: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौं
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड छोराही दाग
5: दीपक सम्पर्क मोबाइल 98478727977
6: र 98578309

0: समग्र प्रदेशमा पनि हामी आन्तरिक छलफलमा छौँ, केन्द्रसँग पनि हाम्रो छलफल भइरहेको छ र त्यो चाहिँ आज साँझसम्म हामी आन्तरिक छलफल गरेपछि भोलि एउटा निष्कर्षमा पुगेर अगाडि बढ्ने हामीले निर्णय गरेका छौँ।
1: लुम्बिनी सरकारमा कंग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तेमलसेना तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सहभागी हुनुहुन्छ। नेपाली कांग्रेसको समर्थनमा 2081 साउन 7 गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले गत चैतसम्म सरकारको नेतृत्व गर्ने र

नेतृत्वको सरकारको बहिर्गमनसँगै फाल्गुन 21 गतेको चुनावपछि लगायतका कारणले उक्त सहमति कार्यान्वयन हुन सकेको थिएन। अर्कोतर्फ कांग्रेसभित्र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएका कारण पनि पुरानो सहमति पनि ओझेलमा परे।

0: 2077 रूपियाँ राजस्व संकलन गरेको हो, तर यो रकम कुल लक्ष्यभन्दा 42.11% कम हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा 72.15 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो, तर लक्ष्यको 57.89% राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम संकलन भए पनि अघिल्लो आर्थिक वर्ष 2081-82 भन्दा बढ़ी राजस्व संकलन भएको राजस्व शाखा प्रमुख कर्ण बहादुर हमालले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा उपमहानगरपालिकाले 36.71 करोड राजस्व संकलन गरेकोमा गत आर्थिक वर्षमा 5 करोड़ बढ़ी संकलन भएको हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा फिल्डमै गएर व्यवसाय कर, घरबहाल कर गरेकोले पनि अघिल्लो आर्थिक वर्षभन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको प्रमुख हमालले बताउनुभयो। उहाँले पछिल्लो समय नागरिकमा पनि कर राज्यलाई बुझाउनुपर्छ भन्ने सचेतना पुग्न थालेको बताउनुभयो।
1: रकुम पूर्वमा जंगली च्याउ खाँदा 7 जना बिरामी परेका छन्। पुथा उत्तर गंगा गाउँपालिका 2 को दुर्गम रल गाउँमा 7 जना स्थानीय जंगली च्याउ सेवन गरी बिरामी परेको बताइएको छ। बिरामी पर्नेमा 60 वर्षीय धर्मजे पुन, 32 वर्षीय लोकेन्द्र पुन, 34 वर्षीय रतन पुन, 43 वर्षका खड्ग पुन, 37 वर्षीय रथना पुन, 41 वर्षका दन्त रोका र 49 वर्षीय वरण रोका रहेका छन्। उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखारा लाग्ने र बेहोस हुने जस्ता लक्षण देखिएका छन्। दुर्गम क्षेत्रमा घटना भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने प्रयास भए पनि खराब मौसमका कारण सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ।
0: रोटरी क्लब अफ दाङले वातावरण संरक्षण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यका साथ आइतबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। क्लबका अनुसार वृक्षारोपण कार्यक्रम बिहान 7 बजे दाङ क्रिकेट रंगशालाको परिसरमा सञ्चालन भएको थियो। कार्यक्रम डिभिजन वन कार्यालय दाङको सहकार्यमा आयोजना गरिएको थियो। टुगेदर फर ग्रीनर फ्यूचर भन्ने नारासहित सञ्चालन भएको कार्यक्रममा रोटरी क्लब अफ दाङ, रोटर्स क्लब अफ दाङ, वन कार्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, युवा तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ दाङका अध्यक्ष डाक्टर बोम बिसीले जानकारी दिनुभयो। रोटरीको आफूभन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै क्लबले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ। विभिन्न जातका बिरूवाहरू दाङ क्रिकेट रंगशालाको परिसरमा रोपिएको क्लबका सचिव डाक्टर आशिष उप्रेतीले बताउनुभयो।
1: नेपाल आयुर्वेदिक चिकित्सक संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ प्रदेश कार्य समिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले डाक्टर कैलाश न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। समितिको सदस्य सचिवमा डाक्टर वसन्त रावत चयन हुनुभएको छ। त्यसै गरी कार्य समितिका सदस्यहरूमा डाक्टर योगेश प्रसाद वैद्य, डाक्टर खिम प्रसाद भूषाल, डाक्टर गणेश अधिकारी, डाक्टर मनोज कुमार यादव र महिला सदस्यमा डाक्टर आसमा केसी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो। अधिवेशन सम्पन्न भएसँगै नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघ संस्था, आयुर्वेद क्षेत्रका विज्ञ तथा शुभेच्छकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
0: तुलसीपुर उपमहानगरपालिका 3 कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावक विहीन बनेका 2 बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ। क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीड़ित परिवारको घरमै पुगेर 16,585 नगद सहित चामल, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। केही वर्ष अघि बुवा कमलपुनको निधन भएपछि आमाको सहारामा रहेका 2 बालकले हालै आमा समेत गुमाएका हुन्। विषालु च्याउ खाँदा आमा दीपा पुनको दुःखद निधन भएपछि उनीहरू पूर्ण रूपमा अभिभावकविहीन बनेका छन्। दुवै अभिभावकको निधनपछि बालकहरूको शिक्षा, पालन पोषण तथा दैनिक जीवनयापनमा समस्या भएको छ। उनीहरूको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरूबाट समेत आर्थिक सहयोग जुटिरहेको छ।
1: दाङको दण्डीसरण गाउँपालिका स्थित राजाकोट सामुदायिक वनमा जनसहभागितामा वृहत वृक्षारोपण कार्यक्रम गरिएको छ। राजकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई दण्डीसरण गाउँपालिका हेकुरी वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, ग्रीन फाउण्डेशन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर र ज्ञानोदय इंग्लिश बोर्डिंग स्कूलले सहकार्य गरेका थिए। राजकोट सामुदायिक

वन उपभोक्ता समूह का अध्यक्ष चक्रमिलन विकको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा उपाध्यक्ष पीमा कुमारी खड्का र सामुदायिक वन उपभोक्ता महासंघका नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयो।

0: थियो। निवर्तमान अध्यक्ष श्यामलाल भण्डारीले नवनिर्वाचित अध्यक्ष रिजाललाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। नगर प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लबले निरन्तर गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सामुदायिक डायलासिस सेन्टर सञ्चालन गरेर क्लबले स्वास्थ्य क्षेत्रमा अनुकरणीय काम गरेको बताउनु भएको छ। रोटरी क्लब अफ दाङका पूर्व अध्यक्ष सनत कुमार श्रेष्ठले रोटरीले समाजमा सकारात्मक परिवर्तन ल्याउने अनुकरणीय योजना र अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो।
1: घोराही उपमहानगरपालिका 14 बैंक रोडमा रहेको नेपाल बैंक लिमिटेड घोराहीले आफ्नो बैंकिङ सेवालाई थप विस्तार गरेको छ। सर्वसाधारणलाई सहज र छिटो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले घोराहीका दुई स्थानमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो। नयाँ एटीएम घोराही उपमहानगरपालिका 15 स्थित दीपशिखा रोड नापी कार्यालय अगाडि र भरतपुर स्थित पद्मोदय चोकमा रहेको नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरबाट सञ्चालनमा आएको हो।
0: साहित्यकार एकराज शर्मा अधिकारीद्वारा लिखित पुस्तक बाल महाभारतको विमोचन सर्वोदय पुस्तकालय तथा वाचनालयमा आज सम्पन्न भएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता तथा साहित्यकार डाक्टर टीकाराम उदासीको प्रमुख आतिथ्यता तथा वाचनालयका सल्लाहकार खगराज नेपानीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। पुस्तकका बारे रामबहादुर जीसीले समीक्षा गर्नुभएको थियो। पत्रकार महासंघ केन्द्रका सचिव सबिन प्रियासनको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण बीएन पुस्तक संसारका संचालक सूर्य विशीले गर्नुभएको हो भने पुस्तकलाई बीएन पुस्तक संसारले बजारमा ल्याएको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले सम्हाल्नु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको थियो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख गरिएको छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरण करणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएको छ।
0: पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 को सेटमा पराजित भयो। बंगलादेशले दोस्रो सेट 25-19, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्यो। नेपालले पहिलो सेट 25-18 र तेस्रो सेट 25-21 जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकस्तानसँग 2-3, दोस्रो खेलमा श्रीलंका 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेल भोलि उज्बेकिस्तानसँग खेल्नेछ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा नयाँ सरकारको कसरत, कांग्रेसका मन्त्रीहरूले भोलि राजीनामा दिने।
1: तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षभन्दा 41 करोड़ भन्दा बढ़ी राजस्व संकलन गर्यो। लक्ष्यभन्दा 42.11% कम राजस्व संकलन।
0: रोटरी क्लब अफ दाङले वातावरण संरक्षण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यले वृक्षारोपण। रोटरी क्लब अफ लमैको 7 पद हस्तान्तरण तथा शपथ ग्रहण सम्पन्न।
1: र दंगीशरण गाउँपालिका स्थित राजकोट सामुदायिक वनमा बृहत वृक्षारोपण।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी।
6: भिएफएक्स सिनेमाज घोराई दश सौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: अब मेरो पालो
8: आमा हुँदैन।
9: मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-595-2022।
10: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
15: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
16: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
15: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
18: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छ।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट। सबै समस्याको समाधान गरिन्छ। समस्या

0: लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 9857835990, 9857831684 र 9857830270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा। पर्वतिम रणका प्राविधिक मित्र अमृता डाङी सँगै म कमल ओलीको। श्रोता मित्र, तपाईँहरूलाई सुन्दै हुनुहुन्छ आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस। र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioempire.org लगइन गरे पनि संसारभर एकै साथ सुन्न सकिन्छ। साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ। हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ। एक साताको लामो पर्खाइपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र आज बहसका लागि हामीसँग हुन्छ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 छिल्लीकोट मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष जीवराज रेवले हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ छिल्लीकोट मन्दिर समुद्री सतहबाट कति मिटरको उचाइमा अवस्थित छ, यसको भौगोलिक विशेषता के हो, त्यसै गरी मन्दिरको विकास र संरक्षणका क्रममा सबैभन्दा ठूलो चुनौती र कठिनाईहरू के कस्ता रहे, र छिल्लीकोट मन्दिरमा पर्यटक तथा धर्मावलम्बीहरू आउनेको संख्या के कस्तो रहेको छ, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौं। सर्वप्रथम त मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष जीवराज रेवलेजीलाई कार्यक्रममा स्वागत छ।
6: हजुर, धन्यवाद। नमस्ते, मेरो नाम जीवराज रेवले, म तुलसीपुर महानगरपालिका वडा नम्बर 19 छिल्लीकोट अन्तर्गत यो महालिका कालिका मन्दिर व्यवस्थापन समितिको कोषाध्यक्ष हुँ।
5: हजुर, आज भोलिका दिनचर्या चाहिँ यहाँले के कसरी बिताइरहनु भएको छ?
6: म पेसाले व्यवसायी होटेल व्यवसायमा हो।
5: हजुर,
6: होटेल गरेर मैले आफ्नो दिनहरू बिताइराखेको छु। र यो हाम्रो मन्दिर चाहिँ तपाईँको समुद्री सतहदेखि 1470 किलोमिटरको हाइटमा रहेको छ।
5: हजुर, यो जुन तपाईँको के छ भने छिल्लीकोट मन्दिरको वास्तविक ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वबारे संक्षिप्तमा बताइदिनुहोस् न यहाँले।
6: यसको लागि मैले त्यति धेरै ब्रिफिङ गर्न त अझै मलाई त्यति आउँदैन।
5: हजुर,
6: त्यही पनि सामान्यतया हाम्रो यो छिल्लीकोट प्राचीन कालदेखि नै यो सल्लवंश राजाहरूले को पालादेखि राज्य गर्दै आएको।
5: हजुर,
6: र लास्टमा अब यहाँ यो छिल्लीकोटमा
5: हजुर
6: तपाईँको यो सत्यदेवीको बायाँको पतन भएको मन्दिर शक्तिपीठ मालिका देवी भगवती हुनुहुन्छ अनि पश्चिममा
5: हजुर
6: कालिका देवी भगवती हुनुहुन्छ।
5: हजुर,
6: र यहाँ हाम्रो पर्यटक आउने पनि अब त्यतिकै आइराख्नुहुन्छ। अब अहिलेसम्म आन्तरिक र बाह्य पर्यटक त्यति नभित्रे पनि आन्तरिक पर्यटकहरू आउने जाने क्रम जारी नै छ।
5: हजुर,
6: र उहाँहरूलाई अलिकति असहजता के देखिया छ र हामीलाई उहाँहरूलाई मात्रै नभएर लगायत हामीहरूलाई पनि सर्वप्रथम त यहाँ आइपुग्नको लागि दुबरादेखि 10.4 किलोमिटरको दूरी हो।
5: हजुर,
6: तर त्यहाँबाट यहाँ आइपुग्न अलि धेरै बाटोकै समस्या छ। यो विशेष गरी बाटोको समस्या केले गरायो भन्नुहुन्छ भने यहाँ एउटा सोनापुर प्रणालीको उत्खनन चुन ढुङ्गा निर्यात गर्ने खानिया रोल्पाको रुन्ती गरी गाउँपालिका साबिक 7 नम्बर वडा हाल अहिले 6 नम्बर वडामा छ, उसले त्यहाँबाट यो चुन ढुङ्गा निर्यात गर्दाखेरि अलिकति त्यो बाटो जीर्ण भएको कारणले पनि प्रोडक्टको संख्या अलिक कम नै भएको छ।
5: खास गरी यहाँको प्राचीन कालदेखि यहाँ यही जन्मिनुभयो या बाहिर कतैबाट आउनुभयो र यहाँको कुराहरू यहाँहरूको पुर्खाहरूले तपाईँले बुझे अनुसार के कस्तो बुझ्नुभयो र यहाँको प्राचीन कालदेखि के कस्तो हुँदै आइरहेको छ खासमा त्यतातिर जानुहोस्।
6: हजुर हजुर, म हुन चाहिँ यहीँको स्थानीय हो, मेरो जन्म पनि यहीँ भएको हो।
5: हजुर,
6: मैले अब मेरो हजुरबाले भनेको अनुसार मैले के बुझेँ भनेपछि यहाँको तपाईँको यो चल्ल वंशको राजाहरूले राज्य गर्दाखेरि अब उहाँहरूले यहीँ राज्य गरेर बस्नुभयो, त्यसपछि यहाँ यो पहिला जस्तै अब तपाईँको यो पर्वत यो मल्लागिरी पर्वत चन्द्रागिरी मल्लागिरी त्यसपछि इन्डियाको पूर्णागिरी भने चाहिँ यो पहिला मल्लागिरी पर्वत हो। मल्लागिरी पर्वतलाई अब चल्ल वंशको राजाहरूले राज्य गर्दाखेरि त्यसको चल्ल वंश छल्ला भयो, छल्लाबाट छिल्लीकोट हुनु पुग्यो अब भन्ने मैले इतिहास बुझेको छु।
5: हजुर,
6: र यहाँ अब हाम्रो आयस्रोततिर जाउँ, अब यहाँको मुख्य आयस्रोत भनेको एउटा अब यही मल्लागिरी पर्वत भनेपछि यहाँ एउटा सुगन्धको
5: किल्ला। तपाईँको त्यहाँभन्दा अगाडि छिल्लीकोट मन्दिर सम्बन्धी सतहबाट कति मिटरको उचाइमा रहेको छ, यहाँलाई केही जानकारी छ यो विषयमा?
6: यो मन्दिर सम्बन्धी सतह चाहिँ 1470 मिटरको हाइटमा छ।
5: हजुर हजुर, यसको भौगोलिक विशेषता वास्तवमा के हो?
6: यसको भौगोलिक विशेषता त तपाईँको
5: जुन यहाँको वातावरण, यहाँको हावापानी, यहाँको जुन पहाड़ी भेग छ होइन, यो हिसाबले गर्दा यहाँको यहाँलाई कसरी हेर्नु चाहिँ यहाँहरूले?
6: यहाँ अब सर्वप्रथम त के छ भन्नुहुन्छ भने सर्लक्क बिहान उठ्यो भनेपछि उत्तरतिर फर्किँदाखेरि यो भौगोलिक हिसाबमा हेर्दा र मैले बुझेको अनुसार उत्तरतिर हेर्दाखेरि तपाईँको पूर्वी रुकुमको सिस्नी हिमाल देखिन्छ, त्यसपछि यो धौलागिरी देखिन्छ, अनि दक्षिणतिर हेर्यो भने दक्षिणमा दाङको समग्र फाँट देखिन्छ
5: र भरतपुर
6: देख्न सकिन्छ यहाँबाट। त्यसपछि तपाईँको अब अँधेरी रातमा यो चन्द्रमा जस्तो पूर्णिमाको रातमा चाहिँ देख्न सकिँदैन, तर त्यो एकै ठाउँबाट देखिन्छ कि जो यो हाम्रो पूर्वमा फर्स्ट मालिका देवी भगवतीको मन्दिरबाट इन्डियाको यो तुलसीपुर भन्ने बजार त्यहाँ देखिन्छ, तर त्यो कसरी देखिन्छ, त्यो कसरी हो भन्ने हामीले प्रमाणित गर्छौँ भनेपछि मध्यरातको समयमा ट्रेन हिँडेको देखिन्छ कि हाम्रो नेपालमा ट्रेन त छैन
5: छैन
6: छ त उतै जनकपुर कतैतिर छ भन्ने कुरा सुनेको छ, तर होइन, वास्तविक
5: इन्डियाको
6: तुलसीपुर भन्ने ठाउँको एउटा दृश्य पनि देख्न सकिन्छ। त्यसैले अब यहाँको भौगोलिकता, यहाँको वातावरण, यहाँको सौन्दर्यताको लागि अझै पनि राज्यबाट पनि गर्नु पर्ने धेरै छ, राज्यले पनि अब केही पहल गरिदिनुपर्छ, यानि कि पर्यटक क्षेत्र भनेको हाम्रो समग्र छिल्लीकोटवासीको मात्रै होइन, यो हाम्रो मन्दिर भनेको एउटा राज्यकै मन्दिर हो, राज्यले नै हेर्नु पर्ने हो। राज्यले त्यति आँखा लगाएको छैन अझै पनि।
5: पछिल्ला वर्षहरूमा छिल्लीकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समितिले के कस्ता कामहरू गरेको छ?
6: हो, समितिले अब हुन त समग्रमा भन्दाखेरि अब भन्न बोल्न परिहाल्यो,
5: हजुर,
6: विशेष गरी अब यो हाम्रो संस्था दर्ता भएको
5: हजुर
6: तपाईँको 69 साल कतिमा दर्ता गर्नु भएको थियो अन्य पुरानो समितिले, हामीभन्दा अघिल्लो कार्यकालका समितिहरूले,
5: हजुर हजुर,
6: अब उहाँहरूले दुःख नगरेको होइन, काम धेरै काम गर्नु भएको थियो, काम गर्ने क्रममा अलिकति मिस्टेक उहाँहरूले के गरिदिनु भयो भनेपछि संस्था नै अलिकति तङ्गभङ्ग हुने गरिकन काम त गर्नुभयो तर संस्था नवीकरण नभएर संस्थाको करको दायरामा नलगेर अस्त व्यस्त भएको थियो, अनि त्यो करको दायरामा नगएपछि र संस्था नवीकरण नभएपछि जो हेर्नुपर्ने पर्यटन मन्त्रालयबाट सिडिओ कार्यालयबाट यिनी आउनुपर्ने पर्यटन मन्त्रालयबाट प्रदेशबाट जाँदाबाट आउनु पर्थ्यो, त्यो रकमहरू अब हामीले सरासरी पाउन सकेनौँ, मतलब यो मन्दिर संरक्षण समितिले पाउन सकेन किनकि संस्था लिनु छ। अनि त्यसपछि हामी 2080 साल वैशाख 4 गते हामी नयाँ समिति गठन गर्यौँ यस संस्थाको, म यस संस्थाको कोषाध्यक्ष रूपमा काम गर्दै गएँ। त्यसपछि हामी अब संस्थालाई त एउटा वैधानिक त गरौँ त भन्ने सोचमा हाम्रो समितिको सम्पूर्ण सबैको निर्णय हो, निर्णय भइसकेपछि त्यसलाई हामी 12 वर्षको अब अडिट गर्दा 25-26 हजार कति लाग्यो, 12 वर्षको कर कार्यालयमा कर तिर्दा 52,820 तिर्यौँ, त्यसपछि सिडिओ कार्यालयमा नवीकरण गर्यौँ, 12 वर्षको नवीकरण गर्दा 20,000 सिडिओ कार्यालयमा लाग्यो घोराई, अब सिडिओ कार्यालयमा
5: हजुर
6: त्यति गरेर हामी संस्था हो भन्ने एउटा जन्मायौँ, जन्माउनु त अरूले नै जन्माउनु तर टिकायौँ र संस्था नवीकरण हो संस्था हो भन्नेसम्म बनायौँ
5: हजुर।
6: त्यसपछि 2080 वैशाख 4 गतेदेखि हामीले त्यो संस्थालाई हातमा लिएर त्यसको जिम्मेवारी लिइसकेपछि अहिले आउँदा तपाईँको अहिले 83 असारको 24 सम्म, किनकि हामी असारमा फेरि कर तिर्नु पर्थ्यो, 83 असोज 24 सम्मको अब हाम्रो आमदानी र खर्ची हेर्दाखेरि अहिले हामी त्यो संस्थालाई नवीकरणमै गरिराखेका छौँ। र यहीँबाट हामी एउटा एकजना हेरालु हुनुहुन्छ टिकाराम पुन मगर भन्ने, मालिका मन्दिरको सेरोफेरो प्राङ्गणमा यताउता गरेर हेरालुको रूपमा राखेका छौँ, र एकजना दामोदर शर्मा भन्ने पुजारी हुनुहुन्छ जो कि अब यता पूर्वको मालिका मन्दिरमा पूजा आजा गराउनुहुन्छ, उहाँहरूलाई मासिक 2500 दरले दामोदरजीलाई तलब खुवाइन्छ, त्यसपछि तपाईँको टिकाराम पुन मगरलाई मासिक 2000 दरले तलब खुवाइन्छ। त्यति गर्दा पनि संस्था जोगाइराखेर पनि त्यति उहाँहरूले त्यो गर्दा पनि हाम्रो ब्याङ्क खातामा अझै पनि राम्रो रकम जम्मा भएको छ क्या।
5: मन्दिरको विकास र संरक्षणका क्रममा सबैभन्दा ठूलो चुनौती र कठिनाईहरू यहाँहरूले के व्यवहार पर्यो?
6: विकासको चुनौतीमा त धेरै व्यवहार्नुपर्छ, किनकि तपाईँको भौगोलिक हिसाबले हेर्दाखेरि जस्तै सुगम र दुर्गम आखिरी हुन त पालिकाले तुल्सीपुरुप महानगरपालिकाको 19 नम्बर ओडाभित्र राखेर र करको दायरामा पनि अब हामी समग्र तुल्सीपुर नगरवासी तिर्ने नै कर तिर्छौँ
5: हजुर।
6: अब उदाहरणको लागि मैले तपाईँलाई इक्जाम्पल एउटा कुरो के भने सर, 3500 1 ट्याक्टर मतलब क्रेसरबाट बालुवा पाइन्छ
5: हजुर,
6: त्यसको भाडा यहाँ आउँदा 4000 लिन्छ
5: हजुर,
6: 7000 लाग्यो, अनि त्यो गाडीबाट झारिसकेपछि मन्दिरसम्म पुर्याउनलाई अरू 7000 तिर्नुपर्छ
5: हजुर।
6: कि अब संघ संस्थाबाट विनियोजन भएको रकमले त उसले त इस्टिमेन्ट गर्ने त इस्टिमेन्ट त उसले त यहाँबाट धुवानीको मान्छे गरेको धुवानी त जोड्दैन, तर त्यस्तो कठिनाई भए पनि हामी जति संघ संस्था

0: हामीले अलिकति अब तुलसी महानगरपालिकाभित्र पर्ने भए तापनि अलिकति अब गाडीबाट सामानहरू ओह्राले पनि फेरि मान्छे मार्फत धुवानी गराउनुपर्छ लेबर मिस्त्रीहरू.
1: आर्थिक स्रोतमा व्यवस्थापनमा कस्ता समस्या छन्? सरकारी सहयोग यहाँहरूलाई पर्याप्त छ कि छैन? के छ यो विषयमा?
0: यो विषयमा अति गर्वको कुरा गर्नुभयो. आर्थिक हामीलाई अति नै जोखिमपूर्ण थियो
1: हजुर,
0: ताकि हामीले त्यो पहिला सस्ता नवीकरण लिनु कर कार्यालयमा गर्नुपर्ने अवस्थामा हामीले सैकडा तीन ब्याज कार्यक्रम संस्थालाई जोगाउन हामी पछि परेनौ
1: हजुर.
0: र हामीले आशा त धेरै ठाउँ गर्यौं, सबैको भरोसा गर्यौं, तर अहिलेसम्म आशा भरोसा गरे जति हामीले अब पाउन लाभ लिन सकेका छैनौ. जे जसो भयो नि मन्दिरमै संकलन भएको भेटी मार्फत हामीले संस्था जोगाइराखेर कर्मचारी पालेर पनि चाहन्छौं. अब हाम्रो 2080 वैशाख 4 गतेदेखि 2083 असार 24 गतेसम्म 2,04,000 रुपियाँ हाम्रो राष्ट्रिय वाणिज्य ब्याङ्कको एकाउन्टमा छ, त्यो हाम्रो संस्थाको खातामा छ.
1: हाल दैनिक तथा विशेष पर्वका बेला कति संख्यामा भक्तजन र पर्यटक आउने गरेका छन्? पछिल्लो समय आगन्तुकको संख्या बढेको छ कि घटेको छ? के छ
0: यो? पछिल्लो समय आगन्तुक पाहुनाहरूको भक्तजनहरूको संख्या चाहिँ घटेको छैन.
1: छैन हजुर.
0: नर्मली घट्ने भनेको अब एउटा यो मौसमकै रूपले पनि भौगोलिक हिसाबले बाटो पनि अप्ठ्यारो र बर्सातको समयमा उहाँहरूलाई आवत जावतको पनि असहजता हुने भएको हुनाले यो असारदेखि असोजसम्म त सोतै कम नै हुन्छ.
1: हजुर.
0: तैपनि अब मौसम हेरेर आउने भक्तजनहरू आइराख्नु भएको छ. जनजन उहाँहरूले अब
1: अनि विशेष गरी यहाँहरूको यस ठाउँमा कालिका मालिका मन्दिरमा विशेष पर्व कहिले हुन्छ र त्यो बेलाको समयमा भक्तजनहरू या पर्यटकहरू आउने संख्या के कस्तो हुन्छ?
0: विशेष गरी यो तपाईँको बडा दशैं, बडा दशैंको दुर्गा लागिसकेपछि नौ दुर्गा भरि नै पर्यटनहरूको एकदमै घुइँचो हुन्छ.
1: बलि हान्ने पनि
0: बलि हान्ने अब प्रचलन हाम्रो दुईटै मन्दिरमा बलि चढ्छ. समग्रमा त अब कालिका मन्दिरमा पश्चिम साइडको हाम्रो कालिका देवी भगवती मन्दिरमा त पञ्चबलि पनि चढ्छ. त्यो हाम्रो पहिलेकी शाहवंशीय राजाहरूले प्रत्येक 5-5 वर्षमा पञ्चबली हान्नुहुन्छ. दुर्गा लागिसकेपछि दशैंको समय विशेष वर्षमा दुईचोटि विशेषता रूपमा पूजा आजा हुन्छ. पूजा आजा अरू बेला नहुने चाहिँ होइन कि, तर सबैभन्दा भक्तजनहरूको घुइँचो लाग्ने र स्वयंसेवकहरू नै राखेर भक्तजनहरूलाई पालो दिने व्यवस्थापन गर्ने समितिले त्यति बेला नै पर्छ, अरू बेला पर्दैन.
1: अनि जुन एउटा के छ भन्नुहुन्छ भने तपाईँको यहाँ आउने भक्तजन तथा पर्यटकलाई आवश्यक पूर्वाधार र सेवा सुविधा पर्याप्त छन् या छैनन्? के छ, के गर्नुभएको छ यहाँहरूले?

0: बाटो आउनुपर्छ
1: हजुर
0: त्यो बिचमा उहाँहरू पनि केही शङ्खा नमानि ढुक्कको साथ आउन अनुरोध गर्छु यहाँ त्यही भक्तजनहरूको सुरक्षाको निम्ति हामीले 2080 वैशाख 17 गते अस्थायी प्रहरी पोस्ट पनि खडा गरिसकेका छौँ
1: भन्नाले यही गर्नुभएको
0: यहीँ छ।

0: र उहाँहरूलाई अब यो मेरो अनुरोध पनि हो र आएर एकचोटि अब सेवा दिने मौका पनि दिनुहोला।
1: हजुर, सिल्लीकोटसम्म पुग्ने सड़क अझै पनि जीर्ण अवस्थामा रहेको गुनासो धेरै भक्तजन या पर्यटकहरूको गुनासो छ, यसले धार्मिक पर्यटकमा पर्यटनमा कस्तो असर पार्ला जस्तो यहाँलाई अनुभूति छ?
0: यो कुरा त वास्तवमै सही नै हो सर।
1: हजुर,
0: यो बाटोको अवस्था हेर्दाखेरि अति नै जीर्ण छ, किनकि यो सनापुर प्रालीको बाटो हो भन्ने कुरा कहीँ कहीँ सुनिन्छ। हामीले यो विषयमा धेरै बहस गर्यौं, हाम्रो हेमन्तापुर चौकीको इन्चार्ज साहब, त्यसपछि चाहिँ सनापुर प्रणालीकै प्रबन्धक हरि पाठक सरलाई नै बसाले एउटा निर्णय माइनेट उठाएकै हौ। उहाँहरूले यसको सहजीकरण गर्छौ, यसलाई हामी दुई साइड नालाको बढाउँछौ, यो बाटो ग्राभलिङ गरिदिन्छौ, तपाईँहरूलाई पनि असहज नहोस्, हामीलाई पनि चल्न दिनुहोस् र हामी पनि चल्छौ, तपाईँहरू पनि चल्नुहोस् भन्ने एउटा उहाँहरूले एउटा वचन दिइसकेपछि मौखिक मात्र नभएर निर्णय पनि गराएका हौ। तर त्यो निर्णयलाई पनि वास्ता गरिएन, त्यसको पनि सुनाई भएन, नभएपछि हामीले बेला बेलामा उहाँहरूको टिप्परहरू रोक्न बाध्य भयौं कि हामीले रहरले होइन यो ठाउँको आर्थिक उन्नति मात्रै नभएर जनविकासलाई पनि अति असर गर्ने भयो र यहाँ आउने बाहिरबाट आउने भक्तजनहरू भक्तालुहरूलाई पनि त त्यतिकै असर भयो, त्यसरी हामी रोक्न बाध्य भयौं। रोक्दाखेरि पछि उहाँहरूले अब के कागज मिलाउनु हो, आफ्नै उद्योगको नाममा बाटो दर्ता गर्नु हो, यो कि सोनापुर प्रालीदेखि रोल्बाको रुम्तीगढी गाउँपालिका 417 नम्बर वडामा उहाँको जहाँसम्म खानी छ त्यहाँसम्मको उहाँले यो बाटो पर्यटन मन्त्रालयमा गएर आफ्नो उद्योगमा दर्ता गरिसकेपछि राज्यले यसको हेरफेर गर्न छोडिएको हो।
1: भनेपछि तपाईँहरूसँग तपाईँहरूले जुन एउटा तुलसीको उपमहानगरपालिका या जुन प्रदेश कार्यालय संघीय सरकारसँग यो खालको यो समस्याका कुराहरूलाई लिएर यहाँहरूले समन्वय गर्नुभयो कि गर्नु भएन?
0: अहिले गरेछौँ, फेरि अहिले समन्वय गरिसकेपछि उद्योग मन्त्रालय 3 करोड रुपियाँ अब विनियोजन गरिदिएछ भन्ने कुरा सुन्नमा आयो, त्यो मैले वास्तविकता बुझेको छैन सर।
1: हजुर,
0: सायद लाग्छ मलाई पनि, किनकि यत्रो वर्षसम्म हामी उसँग समन्वय गर्न खोज्यौँ, उसको गाडी रोक्यौँ, उसको ऊ पनि चल्दा हामीलाई पनि चल्न दिए भन्ने एउटा सहमति भयो, बहस चल्यो, त्यो हुँदा हुँदा पनि उसले हामीले नटेरेर उसले गाडी घुराइरहेको थियो।

0: उहाँहरूबाट के कति रकम आयो र कति के कति रकम विनियोजन गर्नुभयो र यहाँ उताबाट जुन बजेट आएको बापत यहाँहरूले के कस्ता उल्लेखनीय कामहरू गर्न सफल हुनुभयो त?
1: हामीले पुरो साल पर्यटन डिभिजन कोल्फुर बाँकीबाट यो प्रदेशकै बजेट हो
0: हजुर
1: प्रदेशबाट आएको रकमबाट यो जीर्ण भएको राजगढी थियो जो कि यो पश्चिमको मालिका कालिका मन्दिरमा त्यो राजगढीको वालहरू जीर्ण भएको थियो
0: हजुर
1: त्यो वाल गरायौं त्यो वाल गराउँदाखेरि अलिकति त्यो पुरो साल विनियोजन भएको बजेटले कम्प्लिट भएन
0: हजुर
1: कम्प्लिट नभएपछि फेरि पनि समन्वय गर्यौं हामी गत बयासी भदौ 30 गते हामी प्रदेश कार्यालय पुग्यौं
0: हजुर
1: मन्त्रालय भालुवाङमा
0: हजुर
1: त्यसपछि त्यहाँ यस्तो हामीले उहाँहरूसँग समन्वय गरिसकेपछि फेरि अब 82-83 25 लाख रुपियाँ विनियोजन भयो 25 लाखको अहिले हामीले त्यो जीर्णवारलाई कम्प्लिट गर्यौं गेट राख्यौं त्यसपछि तपाईँको फोटो सेसन बनायौं त्यसपछि फोटो सेसन बनाइसकेपछि त्यसमा तारबार गर्यौं प्रतीक्षालयको छानोको त्यो जस्ताको छानो थियो त्यो जीर्ण भएको थियो त्यसलाई चेन्ज गर्यौं अहिले अब जनतामा हामीले जति रकम आएछ जति रकम आएको रकम हो त्यसलाई पारदर्शिता गरेर काम लगाएछौं र त्यति मात्र नभएर हामी श्रम गरेर पनि यो ठाउँलाई जसरी पनि माथि उठाउनुपर्छ है भन्ने सोचको आधारमा हामी सम्पूर्ण सबै सिलिगुडीवासीहरू लागेछौं र गर्ने पनि छौं
0: त्यो
1: हामीले एउटा साझा संस्था मात्रै नभएर हामीले आफ्नो लागि पनि यो पर्यटन र प्रवर्धनको लागि पर्यटकलाई जसरी पनि भित्राउनुपर्छ आन्तरिक तथा बाह्य पर्यटकलाई हामी भित्राउन सक्यौँ भने यही हाम्रो आय स्रोत बढ्ने हो हाम्रो आमदानी हुने हो भन्ने सोचका साथ सबै लागि प्रयास
0: यहाँ केवल कार दृश्यावलोकन स्थल खानेपानी शौचालय पार्किङ जस्ता आवास लगायतका पूर्वाधार विकासको पनि आवश्यकता देखिन्छ या देखिन्न यहाँहरूलाई के छ र यसको लागि कुनै नयाँ योजना तय भएको छ कि छैन?
1: यो कुरा सही गर्नुभयो विशेष गरी त सुरुमा पूजा आजा गर्न जाने भक्तजनहरू मालिका देवी भगवतीको यो मन्दिरमा जाने हो जानेर दुई तिनवटा गाडी राखिदियो भनेपछि पार्किङ एरिया नै छैन त्यो हाम्रो सोचमा भइराखेको छ र यो हामीले पनि समन्वय त गरिराखेका छौँ पालिकालाई अब पालिकाले अब यो 83-84 अब हेर्छौँ भन्ने कुरा गर्नुभएको छ अब त्यही पनि हामीले कतै कतैबाटको बजेट तानतुन गर्दै पनि अब त्यतिसम्मको बनाउन पुग्यौं र सक्यौं र बनाउने आशा त थुप्रै पनि आशा छ अझै पनि हाम्रो राम्रो गेट भएको छैन यात्रुहरू कुनै त हुनुहुन्छ नि ल हामी त मन्दिरमै बस्छौँ यात्रु निवास राम्रो चाहियो भनेर भन्नुभयो भने उहाँहरूको लागि अलि राम्रो यात्रु निवास पनि बनाउन सकेका छैनौँ यो समन्वय त हामी सबैसँग गरिरहेछौँ र आवश्यक अति छ
0: जुन

0: गठन गरिदिएपछि नयाँ समिति निर्माण हुन्छ र अब मेजर पोस्टको यो मानस वैशाख अस्सी वैशाखमा भएको समितिले त्यही मङ्सिरसँग हेरिदिएर उहाँहरूलाई जे छ संस्थाको रकम संस्थाको अब भौतिक पूर्वाधार जे जति सामानहरू छ उहाँहरूको नयाँ निर्माण समिति नयाँ कार्य समितिलाई हस्तान्तरण गर्नेछौ भन्ने आशा छ।
1: यहाँको स्तर उन्नति गर्नका लागि समितिले कतिको जोस जाँगर अथवा मेहनत गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराहरूमा कतिको आफ्नैदेखि सोच बनाएर अगाडि बढ्नु भएको छ के छ?
0: यसमा हामी भएको समिति एक्टिभमै छौँ।
1: हजुर,
0: हुन त समग्रमा अब यहीँ छिलेकोटकै समिति हुनुपर्ने, किनकि यहाँको लागि माया गर्ने त यहीँको हो बढी, तर त्यसै माथि नभएर हामीले फेरि समेट्यौँ, बिजौरीका साथीहरूलाई पनि समेट्यौँ। यहाँको एकजना मको सदस्य भइहाले प्रवीर कुन मगर भन्ने हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ,
2: अनि पिउमाली पिक भन्ने उपाध्यक्ष हुनुहुन्छ, बाँकी हाम्रो नौजनाको समिति हो, बाँकी छजना समिति हामीले तल दियौँ। किनकि तल दियौँ भने उहाँहरूले पनि त एकचोटि छिलेकोटले बनाउनु पर्छ भन्ने अभियान त उहाँको मानसिकता पनि आउला भन्ने सोचले त्यो दिइसकेपछि एक्टिभ चाहिँ सबै छौँ, नभएन सबै लागि परेर गऱ्यौँ। यदि नलागेको भएपछि बाह्र वर्षसम्म अब हराइसक्यो संस्था, जन्माउनु त जन्माउनु हो तर उसलाई स्याहार सुसार गर्न नसकेर त्यतिकै छाडा छोड्नु भएको थियो, तर त्यो संस्थालाई बचाइराख्ने हाम्रो अभियान त हो
0: र बचाइराख्यौँ, र बचाइराखेपछि अब आउने नयाँ कार्य समितिलाई पनि अति सहज हुने गरी प्रत्येक वर्ष नवीकरण रिन्यु कर कार्यालय करको दायरामा राखेर गऱ्यौँ र आर्थिक पनि ब्याङ्क ब्यालेन्स भयो। अबको गर्ने साथीहरूलाई हामीले गरे जति चुनौती गर्नु नपर्ला।
1: हजुर, यस ठाउँको प्रचार प्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के कस्ता योजना छन्?
0: योजना त थुप्रै छ, यो ठाउँको प्रचार प्रसारको अति आवश्यक छ,
2: ताकि कसैले यहीँ भए तुलसीपुरकै साथीहरूलाई पनि छिलेकोट कहाँ हो त भन्ने एउटा
0: थाहा नपाएको, उहाँले लोकेसनै थाहा छैन
1: र
0: छिलेकोटको विशेषता के हो भन्ने पनि थाहा छैन। यसलाई पुर्याउन त अब हामीले समन्वय त विशेष त पालिकासँगै गर्नुपर्ने हो। पालिकामा पनि हाम्रो सरोसँग भेटघाट भएको थियो, झन्डा सरसँग, उहाँले अब कुरा त अब ल ठिक छ।

0: गरौंला भन्दै म अहिलेलाई बिदा हुन्छु। हस् धन्यवाद, नमस्कार।
1: पक्कै पनि श्रोता मित्र, कार्यक्रम मध्यपश्चिम बहसको समय सकिन थालेको संकेत मलाई प्राविधिक मित्र अमृता दाङीले गर्नुभएको छ। यहाँसँग छुटेर जानुपर्ने हुन्छ श्रोता मित्र। छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर 19 रहेको छिल्लीकोटमा रहेको कालिका मालिका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष जीवराज रेवलीज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ। त्यसै गरी रेडियो सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ। र मेरो आवाजलाई तपाईँहरूको रेडियो स्टेशनसम्म पुर्याइ सहयोग गर्ने प्राविधिक मित्र अमृता दाङीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो स्टेशनबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। यहाँहरूको साथ सुखमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै गर्ला। नमस्कार।
2: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 0825-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
7: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
8: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
7: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
9: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा, साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825-63-218।

0: 100% offer ma 3 महिना को 125 mbps internet र 2700 मा खरीद गर्दा सुई internet package नया जडान को लागि gift गर्ने मौका सफल referral मा आफ्नो लागि 1 महिना free internet Vianet अब सबै connected
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिराछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र

0: सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
1: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
2: सम्पर्क मोबाइल नम्बर 9822964।
3: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आएर बस्नु भएको
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली।
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरेका हौं।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला। बाढ़ी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुंगा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौं।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा। मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक। रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुन सक्छ भन्ने एउटा हुन सक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित। फाइनल खेल पर्सी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न

0: पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
1: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा संचालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो आईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिविका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिविका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिविका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबलितमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफेले सीआईएमसँग बताउनुभयो।
2: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा कुरा दृष्टि नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ। केही आउन बाँकी छ, त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 जना प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो खुजबिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदनमा यो सबै कुरा समेट्नेछौँ।
1: यसअघि त्रिवेदीले अध्ययन विधाको दुरूपयोगबारे छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 जना प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवेदीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 जना पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
3: 3% जति लास्ट इयरको भन्दा बढेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री मलेसिया या लगायतका कन्ट्रीहरूमा क्षेत्रमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
1: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री दीपकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएमसँग बताउनुभयो।
4: यस्तो छ, हामीले अहिले बदलिदो परिस्थितिलाई मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएका छौ, होइन दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा, होइन हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ, होइन हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्छ कसरी अगाडि बढ्छ भन्ने कुरा हो, होइन अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधक हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौं।
1: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चित नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित तीन दलीय गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले तीन दलीय गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ। अबको तीन दिन देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
5: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
1: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो। आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित सिल पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
6: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन यसलाई, जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आग लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले त्यो एउटा मक ड्रिल गर्नुपर्छ अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिन्कोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट प्रमेय सञ्चालन हामी तयारीमा छौँ।
1: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 को सेटमा पराजित भयो। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा काजकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
0: रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित।
7: होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन,
8: ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
0: राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत फरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ नाइस
0: अडगुरी
2: चराउन गएका 51 वर्षीय औषधि घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
3: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्त भित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा कटहरिया फतुवा विजयपुर मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह
4: बजेट आइसक्यो अब सबै भइसक्यो भोलि पाइन हो भोलि बजेट आइहाल्छ होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन हजुर भोलि राखेको छ नगर त
3: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरूडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार
5: अब नयाँ आँखीमा हो 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ त्यसै दिन अब डेट डिस्कसन हुन्छ हाकिमले गर्दा ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो हाकिमले गर्दा त्यो नगरसभा भएन।
3: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्। तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
6: अनि त्यस्तै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन कार्यवाहक नगर प्रमुखले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो नभए अरू त्यस्तो केही पनि खासै कारण छैन विवाद पनि छैन।
3: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेनजिलामा
7: यो महिनाको अन्तिमतिर गर्छु होला के भन्नु भागभन्डा मिलेन
3: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले सीआईएन गुञ्जन एफएम रौतहट।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम
8: डाक्टर साहब बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ
9: नमस्कार बिहानी
8: वर्षायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
2: बर्खायामा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय बालबालिकाको सवालमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
11: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-5634-479
11: मोबाइल नम्बर 98-494-67-487।
13: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-5680-23 98-478-1817 र 98-478-3643।
16: भर्ना सम्बन्धी सूचना
14: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-5663-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
18: हालमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
19: नमस्कार, म बिहानी। डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
8: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने। हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने प्रदूषणको कुशिकार हुने खानेकुराहरूमा फोहोर झिने झिङ्गाहरू बढी फैलिने लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ। त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ। फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ। त्यही भएर हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा फोहोर पानी खाँदा चाहिँ रोगहरू बढिरहन सक्छ।
19: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
8: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुगाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ। त्यही भएर चाहिँ त्यो बेलामा रुगाखोकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिज्दैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ। त्यस्तै ज्वरो आएको हो, पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टामा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ, त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
19: नमस्कार डाक्टर साहब, म सेस्मा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
8: सेस्मा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात गोडा धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू रुखहरू झालहरू ठुल्ठुलो हुन सक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा वर्षादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसले गर्दा हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हात गोडा धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी हिमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेषतः सरसफाई, हात गोडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्न पर्ने कुरा, यसै गरी लामखुट्टे जमेको पानीमा लामखुट्टी हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
19: नमस्कार, म यस डाइरिया कसरी जोगिने?
8: यस बाबुले राम्रो क्वेसन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा पानी सफा गरेपछि मात्रै खानुपर्छ।
19: नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
8: तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खाँदैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
18: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पूरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुंगा सिस्ने खोला सुरूङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा, मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दावी छ। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमाले र नेकपाको सहमतिपछि प्रदेशमा मुख्यमन्त्री र दलको नेताका लागि आन्तरिक खिचातानी शुरू। कंग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने।
0: प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कानूनी कार्यवाही गरिने शिक्षा मन्त्री पोखरेलको भनाई। छानबिनका लागि समिति गठन। सोभियोद्वारा डिनको राजीनामा माग।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि सञ्चालनमा आउने। हल्का सवारी साधनले 60 रूपियाँदेखि ठूला सवारीले 600 रूपियाँसम्म शुल्क तिर्नुपर्ने।
0: इरान विरूद्ध ठूलो आक्रमण तत्काललाई स्थगित गर्न ट्रम्पको निर्देशन। आक्रमणले मध्य पूर्वमा वायुरक्षा हतियारको भण्डार घटाउन सक्ने चेतावनी।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। एमाले र नेकपा बीच पाँच प्रदेशमा सत्ता समीकरण बारे तीन बुधे समझदारी भएसँगै दुवै दलभित्र मुख्यमन्त्री बन्न र संसदीय दलको नेता हत्याउन आन्तरिक रस्साकसी र जटिलता शुरू भएको छ। सहमति अनुसार एमालेको भागमा परेका तीन प्रदेश मध्ये कोशीमा हालका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको साटो तिलकुमार मेनाङ्गोलाई अघि सार्ने एमाले अध्यक्ष ओलीको तयारी छ। बागमतीमा हालका दलका नेता जगन्नाथ थपलिए रहे पनि अध्यक्ष ओलीको रोजाईमा किरण थापा पर्नु भएको छ। यद्यपि यहाँ दलको नेताका लागि थापा, थपलिया र केशव पोखरेल बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। लुम्बिनीमा वर्तमान मुख्यमन्त्री चेत नारायण आचार्यलाई निरन्तरता दिने कि भूमेश्वर ढकाललाई अघि सार्ने भन्नेमा विवाद छ। आचार्य महासचिव शंकर पोखरेल पक्षका हुनुहुन्छ भने भूमेश्वर ढकाल अध्यक्ष ओली पक्षको हुनुहुन्छ। यहाँ पूर्व मुख्यमन्त्री लीलागिरी र भोज प्रसाद श्रेष्ठ पनि दावेदारको रूपमा देखिएका छन्। अर्कातिर नेकपाको भागमा परेका दुई प्रदेश मध्ये कर्णालीमा एमालेका यमलाल कणेलले राजीनामा दिइसकेकाले पूर्व मुख्यमन्त्री राजकुमार शर्मा वा विन्दमान विष्ट मध्ये एकलाई नेतृत्व दिने तयारी रहेको बताइन्छ। सुदूरपश्चिममा खगराज भट्टको चर्चा रहे पनि मानबहादुर धामी, ओम विक्रम भाट र अक्कल बहादुर रावल पनि मुख्यमन्त्रीको दौड़मा हुनुहुन्छ। दुवै दलमा केन्द्रीय नेतृत्वले आफू अनुकूलका पात्रलाई अघि सार्न खोज्दा र गुटगत प्रतिस्पर्धा तथा बहुआकांक्षीहरू एमाले र नेकपा दुवैभित्र रहँदा आन्तरिक जटिलता थपेको छ। एमाले नेता लेखराज भट्टले पार्टीभित्र आकांक्षी हुनु र जटिलता ल्याउनु स्वाभाविक भएको टिप्पणी गर्नुभएको छ। इच्छा धेरैले राख्न पाउने तर अन्तिममा पार्टीले जे निर्णय गर्छ त्यसलाई सबैले मान्नुको विकल्प नभएको उहाँको भनाइ छ।
3: जटिलता हरेक पार्टीभित्र हरेक उसमा समस्यामा आइरहने कुरा हुन्। पार्टीले जे निर्णय गर्छ त्यसलाई सबैले मान्छन्। मुख्य कुरो पार्टीले के निर्णय गर्छ भन्ने कुरो नै महत्व हो। निर्णय आइसकेपछि म मान्दिनँ भन्ने कसैको पनि हुँदैन जस्तो लाग्छ।
0: नेकपा नेता गिरिराज मणि पोखरेलले वामपन्थीहरू मिलेर सरकार बनाउने सहमति भइसकेकाले यसलाई कार्यान्वयन गर्दा देखिने व्यवहारिक जटिलताहरूलाई पार्टीभित्रै बसेर हल गर्नुपर्ने बताउनुभयो।
4: अब यसलाई कार्यान्वयन गर्दाखेरि व्यवहारिक केही जटिलताहरू हुन्छन्, अप्ठ्याराहरू हुन्छन्। अहिले संघीयतामाथि नै, प्रदेशमाथि नै, अब अहिलेको राष्ट्रपाको चितवनको महाधिवेशनपछि जे विषयहरू उठेका छन् त्यसलाई सामान्य ढंगले लिनु, यो अगाडिका जस्तै खेती एकअर्काका बीचका चाहिँ अन्तर्विरोधहरू खडा गरेर सरकार बनाउने जस्ता काम गर्नु हुँदैन। जो आन्तरिक जटिलता छन् त्यो आफ्नो आन्तरिक जटिलतालाई आफ्नो पार्टीमा बसेर हल गर्नुपर्छ।
1: नेपाली कंग्रेसले भने सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ। आज पार्टी मुख्यालय सानेपामा नेपाली कंग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गर्दै गठबन्धनको प्रयास जारी राख्ने बताउनु भएको हो। राजनैतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले जानकारी दिनुभयो।
5: संहिता लोकतन्त्र र यो लोकतन्त्र र संहिता मान्दै निर्वाचनमा सहभागी भएका प्रदेश संरचनामा जुन जुन दल आछन् त्यो दलहरू बीचमा चाहिँ एउटा चाहिँ के छ भने सहकार्य गरेर कसरी चाहिँ जान सकिने या चाहिँ प्रतिपक्षमा बस्नु पर्ने कहाँको अवस्था के छ कम्पोजिसन हेरेर त्यही अनुसार चाहिँ अगाडि बढ्ने भन्ने विषयमा नै मूल त त्यही विषयमै कुराइरह।
1: बागमती मधेश र गण्डकी प्रदेशमा एमाले र नेकपाले मात्रै सरकार बनाउन स्पष्ट बहुमत नपुग्ने भएपछि दलहरू आफू अनुकूल बहुमत पुर्याउन जुटेका छन्। लोकतन्त्र र संघीयतालाई स्वीकार गरी निर्वाचनमा सहभागी भएका दलहरूसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि छलफल भएको बानियाले जानकारी दिनुभयो।
0: एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि सत्ता साझेदार दल कांग्रेसका पाँचैजना मन्त्रीले सामूहिक राजीनामा दिए। कांग्रेसका पाँचैजना मन्त्रीले आज कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष राजीनामा बुझाएका हुन्। शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले आफूहरूले संसदीय दलका नेता समक्ष राजीनामा बुझाएको थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। यसबारे थप निर्णय दलको नेता र मुख्यमन्त्रीले गर्ने उहाँको भनाई छ। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री थापा सहित आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवर सहभागी थिए।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको जानकारी दिनुभयो।
6: जानकारी आइसकेपछि ट्युमा मैले उपकुलपतिज्यूसँग कुरा गरेँ र तत्कालले के कार्यवाही अगाडि बढाउनु भनेर उहाँलाई मैले आग्रह पनि गरेँ र त्यसपछि तत्कालले म चाहिँ गृह मन्त्रालयसँग पनि सहकार्यमा बसेँ र आइजुबीज्यूसँग पनि हाम्रो संवाद भइरहेको थियो र हिजो बेलुकादेखि नै हामीले चाहिँ जो जो यसमा इन्भल्भ हुनुहुन्थ्यो उहाँलाई ट्र्याक गर्नको लागि बेलुकीबाट हामीले काम शुरू गरेका थियौँ र आज बिहान नै दुईजना गिरफ्तार भइसक्नु भएको छ।
1: मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएका उल्लेख गर्दै यसपटक तत्कालै कार्यवाही प्रक्रिया अघि बढ़ाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पार्नुभयो। प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा शिक्षकहरूको नै संलग्नता रहेको पाइएको उहाँको भनाइ छ।
6: प्रहरीले छानबिन गरेर प्रतिवेदन रिपोर्ट त निकाल्नु नै हुन्छ तर प्रारम्भिक रूपमा बुझ्दाखेरि तर युनिभर्सिटीभित्रबाट होइन बाहिरको चाहिँ उहाँहरू पढाउने ट्युसन टिचरहरू अन्य विषय के पढाउने हो कि भन्ने खालको रिपोर्ट आएको छ। उहाँले वाट्सएपमा कसैले त्यो क्वेसन पेपर हालेर उहाँहरूले चाहिँ एन्सरहरू पठाएको सबै देखिएको छ।
1: घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उहाँको भनाई छ। यही साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले पनि साइबर ब्यूरोलाई अनुसन्धान एवं कार्यवाहीका लागि पत्राचार गरेको थियो। आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सहप्राध्यापक महेश राज ओझा हुनुहुन्छ। समितिलाई छानबिन 7 कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। त्रिवी स्वतन्त्र विद्यार्थी युनियन सोभियूले भने प्रश्नपत्र बाहिरिएको सम्बन्धमा 2 दिनभित्र छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेको छ। साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग सोभियूले गरेको छ। दोषीलाई कार्यवाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने पनि सोभियूको माग छ।
0: नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङबाट भोलि औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको सुरुङ मार्ग भोलिदेखि संचालनमा ल्याउन लागि हो। यस आयोजनाको कुल लागत करिब 19 अर्ब रूपियाँ रहेको छ। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो, तर कोविड 19 मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। शिलान्यासको करिब 4 वर्षपछि 2080 साउन 22 रेस्क्यू टनलको ब्रेक थ्रू गरिएको थियो। सुरुङ मार्ग संचालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन एआरटीजेबीलाई दिइएको छ। युसिन नेपाली कम्पनी हो भने एआरटी चिनिया कम्पनी हो। संचालन गर्ने कम्पनीले 5 वर्षलाई सरकारलाई 1 अर्ब 10 करोड़ रूपियाँ राजस्व बुझाउने सहमति छ। सुरुङ संचालनका लागि 7 जना विदेशी सहित 150 कर्मचारीलाई तालिम दिएको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार यो सुरुङ मार्ग प्रयोग गर्दा हल्का सवारी साधनले 60 रूपियाँ र ठूला सवारी साधनले 600 रूपियाँसम्म शुल्क तिर्नुपर्नेछ। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीका लागि छुट्टा छुट्टै शुल्क संरचना तय गरिएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू।

0: यूहो था संचार नेटवर्क रतापाई सुन्दे हुनु हुन्छ नेपाल परिवेश समय को आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: चार दिनदेखि अनसन बस्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीका मागबारे उहाँका प्रतिनिधि र सरकारी टोलीबीच धनगढ़ीमा छ घण्टादेखि वार्ता जारी छ। सेती प्रादेशिक अस्पतालमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट मेसु डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भइरहेको हो। वार्ता टोलीमा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी हुनुहुन्छ। डाक्टर केसीका तर्फबाट उहाँका सहयोगी डाक्टर अमृत जैसी र पवन थापा सहभागी रहेका छन्। बिहिबारदेखि धनगढ़ीमा अनसनरत डाक्टर केसीका मागबारे वार्ता गर्न सरकारी टोली हिजो धनगढ़ी पुगेको थियो। टोलीले आज बिहानै डाक्टर केसीसँग भेट समेत गरेको थियो। डाक्टर केसी भने अस्पतालको आईसीयूमा भर्ना हुनुहुन्छ। उहाँले आईसीयूमै आफ्नो अनसन जारी राख्नु भएको छ। यसैबीच शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्ति सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। समितिले विज्ञप्ति जारी गरी गोदावरी नगरपालिका 5 कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्योल बढ़ेको भन्दै डाक्टर केसीका मागबारे प्रष्ट पार्न आग्रह गरेको हो।
1: नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले गौरीफन्ट नाकामा बोर्डर इन्टरेक्सन टीम बीआईटी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीले आज गौरीफन्ट सीमा नाकामा आयोजित कार्यक्रममा सीमा सम्वाद समूह बोर्डर इन्टरेक्सन टीम परिचालन गरिएको घोषणा गर्नुभएको हो। सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने योजना अनुसार गौरीफन्ट नाकामा बीआईटी परिचालन गरिएको उहाँले बताउनुभयो। सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुविदीले सीमा नाकामा कड़ा सुरक्षा र सहज आगमन बीच सन्तुलन कायम राख्दै नागरिकसँग प्रत्यक्ष समन्वय बढ़ाउने उद्देश्यले टोली परिचालन गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार सादा पोशाकमा परिचालित टोली मार्फत सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, आवश्यक सुरक्षा सूचना संकलन तथा सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
2: नेपाल चिकित्सक संघले वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्नेलाई कड़ा कार्यवाहीको माग गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै डाक्टर राममाथि हिजो बेलुका करिब 40-50 जनाको समूहले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटु सम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको आकस्मिक कक्षमा तोड़फोड़ गरी आतंक सृजना गरिएको र सोही क्रममा डाक्टर राममाथि सांघातिक आक्रमण गरिएको संघको भनाई छ। संघले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी गरिएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानूनको दायरामा ल्याई कानून बमोजिम कड़ा कार्यवाहीको माग गरेको छ।
1: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध आन्दोलनरत पक्षले आज काठमाण्डमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाण्डका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका छन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष जारी राखेका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाण्डको सड़कमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दवाब दिएका छन्। मजदूरहरूको समेत सहभागिता रहेको विरोध कार्यक्रम मार्फत पीड़ितले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्। सिंहदरबारसम्म पुग्ने गरी अगाडि बढ़ेको मार्च सुरक्षाकर्मीले अघि बढ़न नदिएपछि शान्ति बाटिकामै रोकिएर कोण सभा आयोजना गरिएको थियो।
2: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई समेत यसको कानूनी क्षेत्राधिकारभित्र समेटेपछि एआईएनएले यो पहल कदमी लिएको हो। सामाजिक संघ संस्थाहरूलाई दर्ता तथा आबद्धता

0: निकायहरूबाट आवश्यक कानूनी अभ्यास र नियमनका मापदण्डहरू तय भइरहेको परिप्रेक्ष्यमा सरकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एआईएनले बताएको छ।
1: तीन महिनामा भएका विपदका घटनामा पनि 187 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि आजसम्म 187 जनाको मृत्यु भएको हो। यो अवधिमा सबैभन्दा धेरै सर्पको टोकाईबाट 53 जनाको मृत्यु भएको छ भने चट्याङ लागेर 25 जना, लेक लागेर 21 जना, आग लागीमा परि 19 जनाको मृत्यु भएको छ। यसै गरी जनावरको आक्रमणबाट 17 जनाको ज्यान गएको छ भने पहिरोमा परि 16, बाढ़ीले बगाएर 13, हावाहुरीमा परि 13 जनाको मृत्यु भएको छ। विपदका 3779 घटनामा 4876 परिवार प्रभावित छन् भने थप 3 जना बेपत्ता र 1092 जना घाइते भएका छन्। 24 घण्टामा सर्पदंश, बाढ़ी, पहिरो, अवयल वर्षा, आगलागी, जनावरको आक्रमणबाट 37 जिल्ला प्रभावित भएका छन्।
0: कैलालीको घोडाघोडी नगरपालिका 1 लोहारपुरमा खोलामा पौड़ी खेल्ने क्रममा डुबेर 1 बालकको मृत्यु भएको छ। आज दिउँसो स्थानीय डोडा नदीमा नुहाउन गएका 4 जना बालक मध्ये नदीमा डुबेका स्थानीय 12 वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो। बोहराका साथीहरूले घटनाबारे जानकारी गराएपछि उनकी आमा पुष्पा बोहरा सहित स्थानीयवासीको सहयोगमा नदीबाट निकालिएका टेकेन्द्रलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लगिएको थियो। बोहराको उपचारकै क्रममा आज अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ।
1: पहिरोका कारण कोदारी राजमार्ग विगत 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्ग ठप्प हुँदा आवत जावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरूद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। सो क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको थियो। राजमार्ग अवरूद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सुचारू हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन्।
0: मौसम पूर्वानुमान महाशाखाले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जनाएको छ। आज राति पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
1: काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा वर्षा याममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रभाव क्षेत्रको अतिक्रमण र प्राकृतिक जल शोषक क्षेत्रको विनाश रहेको पाइएको छ। झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन 5 गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास, साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा प्रतिनिधि सहितको टोलीले अनुगमन गरेको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको थियो। उक्त निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले आज स्थलगत प्रतिवेदन तयार बुझाएको हो। प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भेटिने ढलको माथिल्लो भागमा 90 सेन्टिमिटरको ढल छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि 60 सेन्टिमिटरमा साँगुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँगुरो ढलले धान्न नसक्दा बोटलेकिङको समस्या भई पानी सड़कमा बाहिरिने गरेको सो प्रतिवेदनमा उल्लेख छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको, मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
3: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
6: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
0: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
8: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825567509 र मोबाइल 98453065323
0: हप्तामा दुई दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै चितवनका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने बढ़ेको पाइएको छ बर्खायामको प्रवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ़ेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् सौराहा पटिहानी जगतपुर मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढ़ेको व्यवसायहरूले बताएका छन् आन्तरिक पर्यटकसँगै चिनिया र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको पनि उनीहरूको भनाइ छ क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालका अनुसार बर्खायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब 30% रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी करिब 50% पुगेको छ
1: बाँकेमा संकटमा परेका 191 वन्यजन्तुको उद्धार गरिएको छ जिल्ला स्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो 191 वन्यजन्तु मध्ये सबैभन्दा बढ़ी सर्प प्रजातिका 164 वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शंकर गुप्ताले जानकारी दिनुभयो
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध गर्ने भनिएको अहिलेसम्मकै ठूलो आक्रमण तत्काललाई स्थगन गर्नुभएको छ अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ट्रम्पले शीर्ष सल्लाहकार र मन्त्री परिषद सदस्यहरूसँगको बैठकपछि सेनालाई कुनै पनि नयाँ ठूला आक्रमण नगर्न निर्देशन दिनुभएको हो मीडिया रिपोर्ट अनुसार अमेरिकी सेनाका अधिकारीहरूले यदि यो अपरेशन अझ बढ़्यो भने मध्य पूर्वमा तैनात अमेरिकी सेनाका प्याट्रियट इन्टर सेप्टर मिसाइल र अन्य वायु रक्षा हतियारको भण्डार घटाउन सक्ने चेतावनी दिएका थिए ज्वाइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल डान किनले ठूलो आक्रमणले मध्य पूर्वमा तैनात अमेरिकी सेना र सहयोगीको सुरक्षामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो अप्रेल अन्त्यसम्ममा अमेरिकाले 1200 भन्दा बढ़ी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ आक्रमण रोक्ने निर्णय अस्थायी हो वा दीर्घकालीन भन्ने कुरा स्पष्ट गरिएको छैन
1: नेपाल परिवेशमा अब खेल समाचार काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार चौथो खेलमा पराजित भएको छ आज पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको हो। नेपालले पहिलो सेट 25-18 ले जित्यो, दोस्रो सेटमा 19-25 ले गुमायो, तेस्रो सेट पुनः 25-21 ले जित्दै 2-1 को अग्रता बनाउन सफल भयो, तर चौथो सेटमा 23-25 र निर्णायक सेटमा 11-15 ले पराजित हुन पुग्यो। यसअघि नेपालले कजाकस्तान र श्रीलंकासँग पनि 3-2 सेटमा पराजित हुन पुगेको थियो। यस्तै घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं, जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: एमाले र नेकपाको सहमतिपछि प्रदेशमा मुख्यमन्त्री र दलको नेताका लागि आन्तरिक खिचातानी शुरू, कंग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने।
1: एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कानूनी कार्यवाही गरिने शिक्षा मन्त्री पोखरेलको भनाई, छानबिनका लागि समिति गठन, सोभियोद्वारा डीनको राजीनामा माग।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि सञ्चालनमा आउने, हल्का सवारी साधनले 60 रूपियाँदेखि ठूला सवारीले 600 रूपियाँसम्म शुल्क तिर्नुपर्ने।
1: इरान विरूद्ध ठूलो आक्रमण तत्काललाई स्थगन गर्न ट्रम्पको निर्देशन, आक्रमणले मध्य पूर्वमा वायुरक्षा हतियारको भण्डार घटाउन सक्ने चेतावनी।
0: र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ, नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-5168-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
2: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5660-734 र 082-5660-138।
0: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराहीको दिव्या फार्मेसीमा।
15: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
22: बिना टाका प्रभावकारी उपचार,
1: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
1: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
22: बिरामी जाँच निमित्त श्रावण 15 गते सोमबार
23: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
24: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
25: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू,
26: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
29: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
30: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
31: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
32: खुशीको खबर।
33: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
32: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
34: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
35: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
34: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
36: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
37: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
36: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
2: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
36: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-8562-23, 98478-18617 र 98478-35643।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।
8: नमस्ते, म रामकृष्ण रकाल, तपाई सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।

0: राति 9 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। प्रमुख दुई वाम शक्ति नेकपा एमाले र नेकपा बीच प्रदेशमा सत्ता फागभण्डा गर्ने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। लुम्बिनी प्रदेशमा कांग्रेसबाट सरकारमा सहभागी अधिकांश मन्त्रीहरू काठमाडौँमा रहेको र मुख्यमन्त्री पनि प्रदेश राजधानी बाहिरको कार्यक्रममा गएका कारण नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले भोलि मात्रै राजीनामा बुझाउने भएका छन्। संसदीय दलका नेता दिलीप बहादुर चौधरीका अनुसार सरकारमा सहभागी भएका मन्त्रीहरूले आज राजीनामा बुझाउने र सरकारबाट बाहिरिने भए तापनि मन्त्रीहरू काठमाडौँमा रहेका कारण भोलि मात्रै नेपाली कांग्रेसबाट प्रदेश सरकारका सहभागी 5 मन्त्रीले राजीनामा बुझाउने भएको हो। नेपाली कांग्रेसको समर्थनमा 2081 साउन 7 गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले गत चैत्रसम्म सरकारको नेतृत्व गर्ने र त्यसपछि नेपाली कांग्रेसले नेतृत्व गर्ने सहमति विगतमा भएको थियो। कांग्रेस र एमाले बीच भएको पूर्व सहमति अनुसार गत चैत्रमै लुम्बिनी प्रदेशमा सत्ता समीकरण परिवर्तन भइसक्नुपर्ने भए पनि गत भदौ 23 र 24 गतेको सिएनजी आन्दोलनपछि केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले बहिर्गमनसँगै फागुन 21 गतेको चुनावपछि लगायतका कारणले उक्त सहमति कार्यान्वयन हुन सकेको थिएन। अर्कोतर्फ कांग्रेसभित्र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएका कारण पनि पुरानो सहमति पनि ओझेलमा परेको हो। 87 प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशसभामा 4 प्रदेशसभा सदस्यले फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचन लड्न राजीनामा दिएपछि हाल प्रदेशसभा 83 सदस्यीय बनेको छ। नेकपा एमाले र नेकपा बीचमा भएको केन्द्रीय सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेका फाकमा परेको छ। हाल एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री रहेको लुम्बिनीमा अहिलेकै मुख्यमन्त्रीले नेतृत्व गर्ने सम्भावना बढ़ी रहेको छ भने पूर्व मन्त्री भूमेश्वर ढकाल पनि मुख्यमन्त्रीको दौड़मा रहनु भएको छ। सूचना र प्रविधिको विकास र विस्तारका लागि दाङमा 3 दिने कोड फेस्ट 2026 हुने भएको छ। कोड फर चेन्जको आयोजनामा साउन 15 देखि 17 गतेसम्म हुने कोड फेस्ट मेलामा दाङ सहित विभिन्न जिल्लाका 20 कलेजका 100 विद्यार्थीको सहभागिता रहने कोड फर चेन्जका संयोजक जगदीश ओलीले जानकारी दिनुभयो। कोड फर चेन्जले आज खुराहेमा पत्रकार सम्मेलनको आयोजना गर्दै सूचना र प्रविधिको विकास अहिलेको समयमा अपरिहार्य भएको भन्दै यसको विकास विस्तारका लागि कार्यक्रम आयोजना गर्न लागेको सुनाएको छ। विगतका वर्षदेखि हुँदै आएको यस कार्यक्रममा उच्च शिक्षा अध्ययन गरिरहेका सूचना प्रविधि क्षेत्रका विद्यार्थीहरूले निकै उत्साहजनक सहभागिता जनाउने गरे। साहित्यकार एकराज शर्मा अधिकारीद्वारा लिखित पुस्तक बाल महाभारतको विमोचन सर्वोदय पुस्तकालय तथा वाचनालयमा आज सम्पन्न भएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता तथा साहित्यकार डाक्टर टीकाराम उदासीको प्रमुख आतिथ्यता तथा वाचनालयका सल्लाहकार खखराज न्युपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। पुस्तकका बारे बोल्दै कार्यक्रमका प्रमुख अतिथि टीकाराम उदासीले पुस्तकले साहित्यमा बालबालिकाका लागि अत्यन्तै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले पुस्तकले ज्ञान फराकिलो हुने भन्दै पुस्तक पढ्न र त्यसबारे सफल गर्न आवश्यक रहेको बताउनुभयो। पुस्तकका बारे रामबहादुर जीशीले समीक्षा गर्नुभएको थियो। पत्रकार महासंघ केन्द्रका सचिव सबिन प्रयासनको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण बीएन पुस्तक संसारका संचालक सूर्य विशीले गर्नुभएको थियो। आज विमोचन गरिएको पुस्तकलाई बीएन पुस्तक संसारले बजारमा ल्याएको हो। र तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष 2082-83 लक्ष्य फन्दा कम राजस्व संकलन गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष 2082-83 41,76,90,070 रूपियाँ राजस्व संकलन गरेको हो। यो रकम कुल लक्ष्य फन्दा 42.11% कम हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा 72,15,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो, तर लक्ष्यको 57.89% राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम संकलन भए पनि अघिल्लो आर्थिक वर्ष 2081-82 भन्दा बढ़ी राजस्व संकलन भएको राजस्व शाखा प्रमुख कर्ण बहादुर हमालले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा उपमहानगरपालिकाले 37,71,00,000 राजस्व संकलन गरेकोमा गत आर्थिक वर्षमा 5,00,000,000 बढ़ी संकलन भएको हो। उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा फिल्डमै गएर व्यवसाय कर, खर बहाल कर संकलन गर्ने कार्य गरेकाले पनि अघिल्लो आर्थिक वर्ष भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको प्रमुख हमालले बताउनुभयो। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिँ नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, खोराही दाङ,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98,47,27,977
9: र 98,58,30,69।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाछेघरमा समस्या पाछेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5410 मोबाइल नम्बर 98-478-2913 र 98-095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5309 र मोबाइल 98-453-0653-23

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हीरा काट्ने हीरैमा राखेर।
2: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिम को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन.
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ. म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
1: भर्ना खुल्यो.
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला. साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ.
7: हाम्रा विशेषताहरू:
8: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
8: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श.
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड.
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273.
9: मध्यपश्चिम टाइम चेक. यति बेला रात्रिको 10 बजेको छ.

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। रोटरी क्लब अफ दाङले वातावरण संरक्षण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यका साथ आइतबार वृक्षारोपण कार्यक्रम गरेको हो। क्लबका अनुसार वृक्षारोपण कार्यक्रम बिहान 7 बजे दाङ क्रिकेट रंगशालाको परिसरमा सञ्चालन भएको थियो। कार्यक्रम डिभिजन वन कार्यालय दाङको सहकार्यमा आयोजना गरिएको हो। टुगेदर फर अ ग्रीन फ्युचर भन्ने नाराश्री सञ्चालन भएको कार्यक्रममा रोटरी क्लब अफ दाङ, रोट एक्ट क्लब अफ दाङ, वन कार्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, युवा तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रबन्धन तथा सामाजिक उत्तरदायित्वलाई प्रबन्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ दाङका अध्यक्ष डाक्टर बोम बिसीले जानकारी दिनुभयो। रोटरीको आफूभन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै क्लबले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर योगदान दिँदै आएको सुनाएको छ। विभिन्न जातका बिरूवाहरू दाङ क्रिकेट रंगशालाको परिसरमा रोपिएको क्लबका सचिव डाक्टर आशिष उप्रेतीले बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका 3 कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावक विहीन बनेका 2 बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ। क्लबका अध्यक्ष धनराज रुकाको नेतृत्वमा गएको टोलीले पीड़ित परिवारको घरमै पुगेर 16,585 नगद सहित चामल, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। केही वर्ष अघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका 2 बालकले हालै आमा समेत गुमाएका हुन्। विषालु स्याउ खाँदा आमा दीपा पुनको दुःख निधन भएपछि उनीहरू पूर्ण रूपमा अभिभावक विहीन बनेका छन्। 2 अभिभावकको निधनपछि बालकहरूको शिक्षा, पोषण पालन तथा दैनिक जीवनयापनमा समस्या देखिएको छ। उनीहरूको अवस्था बारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरूबाट समेत सहयोग जुटिरहेको छ। विभिन्न व्यक्ति, संघ संस्था तथा सामाजिक अभियन्ताहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन्। तर बालकहरूको भविष्य सुरक्षित गर्न निरन्तर सहयोग आवश्यक रहेकाले सहयोगी मनका व्यक्ति, संघ संस्था तथा देश विदेशमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गरिदिन अपील गरिएको छ। सानो सहयोगले पनि अभिभावक विहीन बनेका बालकहरूको शिक्षा, पोषण पालन र भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ। दाङको दङ्गेश्वरण गाउँपालिका स्थित राजाकोट सामुदायिक वनमा जनसहभागिताका लागि वृहत वृक्षारोपण गरिएको छ। राजकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई दङ्गेश्वरण गाउँपालिका, थेकुली वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, ग्रीन फाउण्डेशन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर र ज्ञानोदय इंग्लिश बोर्डिङ स्कूलले सहकार्य गरेका थिए। राजकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षता एवं दङ्गेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पीमा कुमारी खड्गा र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। र लमै नगरपालिकाले सामुदायिक डायलाइसिस सेन्टरमा नयाँ डायलाइसिस मेसिन जडानका लागि बजेट व्यवस्थापन गरेको जनाएको छ। डायलाइसिस सेवा लिन 80 पनि करिब 50 जना बिरामी पालो गरेर बस्नुपर्ने अवस्था रहेकाले सेवा विस्तारका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको नगर प्रमुख चोकरा चौधरीले जानकारी दिनुभएको छ। रोटरी क्लब अफ लमैको 7 पद हस्तान्तरण तथा नयाँ कार्य समितिको शपथ ग्रहण समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले डायलाइसिस सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले यसको क्षमता विस्तारमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा रोटरी क्लब अफ लमैको सन् 2026-27 लागि लोकमान रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराइएको थियो। निवर्तमान अध्यक्ष श्यामलाल भण्डारीले नवनिर्वाचित अध्यक्ष रिजाललाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। नगर प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लबले निरन्तर गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सामुदायिक डायलाइसिस सेन्टर सञ्चालन गरेर क्लबले स्वास्थ्य क्षेत्रमा अनुकरणीय काम गरेको बताउनुभयो। रोटरी क्लब अफ दाङका पूर्व अध्यक्ष सन्त कुमार श्रेष्ठले रोटरीले समाजमा सकारात्मक परिवर्तन ल्याउने अनुकरणीय योजना र अभियानलाई निरन्तर दिनुपर्नेमा जोड़ दिनुभएको थियो। हस्त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यति जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

सुख शांति आनंद को मूल स्रोत हो स्वीकार भाव। जसले स्वीकार गर्न जान्यो त्यो व्यक्ति आनन्दमा प्रवेश गर्यो, शान्तिमा प्रवेश गर्यो, सुखमा प्रवेश गर्यो। सुखको मूल आधार नै स्वीकार। जहाँ जहाँ हामी जुन जुन विषयमा अस्वीकार गर्छौं अथवा जुन जुन विषयमा हामी असहमत हुन्छौं त्यहीबाट दुःख सिर्जना हुन्छ, तनाव सिर्जना हुन्छ, मनमा नकारात्मक कुराहरू चल्न शुरू गर्छ। तर जे भयो ठिक भयो, सर्व स्वीकार। यो स्वीकार भावबाट चाहिँ भित्र आनन्द आउन शुरू गर्छ। त्यसकारण स्वीकार सर्वाधिक महत्वपूर्ण छ। तर प्रश्न आउँछ, हरेक विषयमा स्वीकार गर्न सक्छ र? अब गर्न नहुने काम गरेका छ, चित्त नबुझ्ने कुरा गरिरहेको छ, त्यो गर्दा गर्दै पनि स्वीकार गरेर बस्नुहुन्छ र? यो त कहीँ यसरी त व्यवहार कसरी चल्छ भने त जेमा पनि सहमत, हेर्दा हेर्दै नचाहिने काम गरिरहेको छ, अब स्वीकार गर्नुपर्छ भनेर त्यसलाई पनि स्वीकार गरिदिएर कसरी जीवन चल्छ? यो त हुँदैन प्रश्न आउँछ। ठिक हो, हुँदैन। स्वीकारको कुरै बुझेनौ हामीले। स्वीकार गर्नुको अर्थ जस्तो छ त्यस्तै अहिलेको अहिले सबैप्रति स्वीकार गर भनेकै होइन। स्वीकार भन्दा पहिला प्रयास गर्नुपर्छ, राम्रो बनाउने खुब खुब प्रयास गर्ने, जे बनाउनु पर्छ जे गर्नुपर्छ पूरा पूरा गर्ने, आफ्नो कामलाई राम्रो बनाउने, सम्झाउनु छ कसैलाई, अरूको काम राम्रो बनाउन सम्झाउने, राम्रो बनाउनको लागि सबै समस्याहरू हटाउनको लागि भर मगदुर प्रयास गर्ने, खुब खुब प्रयास। र प्रयास गरिसकेपछि अब प्रयास गर्ने ठाउँ रहेन, बाँकी रहेन, सकियो नि। अब कुनै व्यक्तिलाई सम्झाउनु थियो, उसलाई लाइनमा लिएर आउनु थियो, ऊ बाटोमा ल्याउनु थियो, नत्र भने त्यो गलत बाटोमा गयो भनेर हामी चिन्तित थियौं। अब त्यसलाई गलत बाटोमा गइरहेको छ, आफ्नो मान्छे छोराछोरी बिग्रिरहेका छन्, स्वीकार गरेर बस्न सकिन्छ र? सकिँदैन। तर त्यसको लागि उसलाई सही ट्र्याकमा सही बाटोमा लिएर आउनको लागि पूरा पूरा प्रयास गर्ने, तर 100% प्रयास गर्दा पनि परिणाम आएन भने अब स्वीकार, अब मबाट हुँदैन, जति मबाट प्रयास हुन्थ्यो अब मैले सबै गरे, अब मैले गर्ने ठाउँ छैन, त्यसकारण हे ईश्वर अब तिम्रो इच्छा। सबैको आफ्नो कर्म हुन्छ, आफ्नो भाग्य हुन्छ, त्यही अनुसारको कर्म गर्छन्, त्यसकारण यो तिम्रो लीला हो, म स्वीकार गर्छु। प्रयास पछिको स्वीकार नै वास्तविक स्वीकार हो। हामी प्रयासै नगरिकन जस्तो छ त्यसैमा स्वीकार गर्न खोज्छौ, यो स्वीकारले कहीँ पुर्याउँदैन, यसले त आनन्दमा लैजाँदैन, सब व्यवहार बिगार्छ। त्यसकारण व्यवहार बिगार्ने स्वीकार हामीलाई चाहिँदैन, पूरा पूरा प्रयास। प्रयास पछाडि जे आउँछ त्यो प्रसाद हो, त्यसलाई ईश्वरीय प्रसादको रूपमा लिनुपर्छ। प्रयास पछाडि जे परिणाम आयो, राम्रो आयो नराम्रो आयो, सफलता आयो असफलता आयो, जे आए पनि मैले पूरा प्रयास गरेका थिएँ नि त, त्योभन्दा त बढी गर्नै सक्दैन थिएँ, अनि जति सक्थे पूरा गरे, गर्दाखेरि जस्तो पनि परिणाम आउँछ त्यो परिणामलाई चाहिँ ईश्वरको प्रसाद ठान्नुपर्छ। जसले त्यो कर्मबाट आउने परिणामलाई जसले ईश्वरको प्रसाद ठान्यो, स्वीकार गर्यो, त्यो चाहिँ वास्तविक स्वीकार हो। त्यसकारण प्रयास रहित बिना प्रयासको स्वीकारको केही अर्थ छैन। र यो स्वीकार कसरी जन्मिन्छ, यो स्वीकारको अर्को स्रोत के हो, हामीले हेर्नुहोस्, गल्ती गर्छ कसैले, राम्रो गर्यो नराम्रो गर्यो, हामी आफ्नो जीवनमा नराम्रो गर्नेहरूलाई दुश्मन ठान्छौँ, त्यसले बिगार्यो कसरी स्वीकार गरेर बस्नु, उसले त्यत्रो मलाई दुःख दियो, मैले त्यसले दुःख नदियोस् भनेर खुब खुब प्रयास पनि गरेँ, तर पनि त्यसले दुःख दियो, होइन, त्यसले म प्रति के को दुश्मनी साधेको होला, कस्तो नराम्रो गर्छ, मैले त उसलाई नराम्रो गरेको छैन, तर पनि गर्यो। मन भन्छ हो, उसले नराम्रो नगरोस् अथवा उसले नराम्रो गर्दाखेरि मलाई त्यसको प्रभाव नपरोस्, मैले आफ्नो सुरक्षाको व्यवस्था भरपूर मात्रामा गर्नुपर्छ।
तर त्यसो गर्दा गर्दै पनि ऊ बच्न सकिएन, मेरा सारा प्रयासहरू विफल भए र मलाई उसले नराम्रो गर्न सफल भयो भने अब के गर्नु त भयो। यस्तो त हुन्छ, मेरो प्रयास मेरा कर्महरूले यहाँ काम गरेन। यस्तो अवस्थामा स्वीकार भनि, तर त्यो स्वीकार कसरी जन्मिन्छ? यस्तो विषम अवस्थामा पनि स्वीकार कसरी जन्मिन्छ? एउटै मात्रै उपाय अब स्वीकार जन्माउने, त्यो हो क्षमा। सबैको बुद्धि मेरै जस्तो हुनुपर्छ भन्ने छ र सबैको ज्ञान एक प्रकारको हुन्छ र यो जगतमा कति व्यक्तिको मनस्थिति कस्तो, कतिको मनस्थिति कस्तो हुन्छ भनिन्छ नि, कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि। हरेक व्यक्तिको बुद्धि फरक छ, ज्ञान फरक छ, भाव फरक छ, कामना वासनाहरू सबै अलग अलग छन्। त्यसकारण उसको प्रवृत्ति नै यस्तै छ त के गर्छ। जस्तो एउटा खुर्सानीको स्वभाव हो पिरो हुनु, कागतीको स्वभाव हो अमिलो हुनु, उखुको स्वभाव हो गुलियो हुनु, सबै आ आफ्ना स्वभावमा छन्। त्यसकारण पिरोलाई पिरो भयो भनेर गाली गरेर हुँदैन नि, त्यो त हो नै पिरो, त पिरो भइहाल्छ नि। त्यसै गरी यो मान्छेको स्वभावै त्यस्तै छ, यसको कामै अरूलाई दुःख दिने हो, दिइहाल्छु दिइहाल्छ नि। त्यसकारण उसको स्वभावमा यो छ, यसलाई मैले माफ गरिदिए, यसलाई क्षमा दान भनिन्छ। र संसारमा धेरै प्रकारका दानहरू छन्, धन दान छ, गौ दान छ, कन्या दान छ, के दानहरू, धेरै दानको महिमाको कुरा गरिन्छ। ती दान, ती सबै दानहरू हुन्, दान गर्नु उत्तम हो, तर क्षमा दानलाई चाहिँ महादान भनिन्छ, दानहरूको पनि दान महादान, क्षमा दान। त्यसकारण कसैले गल्ती गर्यो क्षमा नदिने, तर त्यतिकै क्षमा नदिने,

0: जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
0: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरेदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: परिस्थिति नकारात्मक परिस्थिति पनि सुखको कारण बन्छ त्यसकारण क्षमा दानको महिमालाई बुझौँ स्वीकारको कारणलाई बुझौँ त्यसको मर्मलाई बुझौँ तिनवटा मात्रै कुरा गरेँ मैले जीवनमा सुख लिएर आउने आफ्नो जीवन अत्यन्तै आनन्ददायी हुन्छ प्रयास प्रयोग गरेर हेरौँ पहिलो काम के भने जस्तो पनि घटनाहरू छन् त्यसलाई राम्रो बनाउनको लागि पुरुषार्थ गर्ने खूब खूब प्रयास गर्ने अत्यन्त मेहनत गर्ने शारीरिक मेहनत मानसिक मेहनत सब ककोसँग सहयोग लिन सकिन्छ अरू सहयोगहरू लिने आफ्ना सम्पूर्ण प्रयासहरू राम्रो बनाउनको लागि गर्ने तर भएन नि त सबै प्रयास लाउँदा पनि भएन भने अब चिन्ता गरेर के फाइदा भन्नु त त्यो बेलामा स्वीकार गर्नु पर्यो कि परेन त्यस्तो अवस्थामा चाहिँ काहीँ केही उपाय नलागेपछि चाहिँ यो के ठान्ने भने नि यो ईश्वरको इच्छा हो भन्ने सबैलाई जित्न सकिन्छ ईश्वरलाई जित्न सकिँदैन समयलाई जित्न सकिँदैन काललाई जित्न सकिँदैन त्यो हुनै थियो त्यसका अनुभव त्यो हुनको लागि अर्को व्यक्ति कारण मात्रै बनेको हो भगवान कृष्ण गीतामा भन्नुहुन्छ नि तिमी त निमित्त मात्रै हो बाबु गर्ने गराउने म हुँ सारा खेल मेरो हो यो मर्मलाई बुझाऊ सारा खेल उसको हो त्यसकारण प्रयास गर्दाखेरि पनि सफलता आएन भनेदेखि

0: ईश्वरको इच्छा बुझ्ने। अब ईश्वरको इच्छालाई मैले नराम्रो भन्न मिलेर हे ईश्वर तिम्रो इच्छा पूरा गर, र ईश्वरको इच्छा पूरा गर्न त्यो व्यक्ति त निमित्त मात्रै हो जसले मलाई अप्ठ्यारो पारिरहेको छ। त्यो ईश्वर आखिरी मलाई अप्ठ्यारो पार्नु उसको कारण होइन कि त्यो ईश्वरको इच्छा थियो, त्यो ईश्वरको इच्छा पूरा गर्न त्यो व्यक्ति त निमित्त मात्रै हो, त्यसलाई क्षमा दिनु परेन, त्यो व्यक्तिलाई क्षमा दिने। तिमी ईश्वरको काम गरिरहेका छौ, तिमी निमित्त मात्रै हो, गर्नै पराउने कोही छ होइन भने तिमीले मात्रै गरेर त म जितिहाल्थेँ नि। मेरो यत्रो प्रयास पछि तिमीलाई म तिमी त मेरो प्रयासको अगाडि टिक्नै सक्दैन थियो, तर ईश्वरको अगाडि मेरो प्रयास पनि चलेन। यो मर्मलाई बुझ्ने, यो सत्यलाई बुझ्ने क्षमालाई आउँदैन। त्यसपछि यो ईश्वरको लीला हो, ईश्वरको इच्छा। यो जगतमा मात्रै दुईटा इच्छाले काम गर्छ, एउटा मेरो इच्छा, एउटा ईश्वरको इच्छा। कि मेरो इच्छा पूरा हुन्छ कि ईश्वरको इच्छा पूरा हुन्छ, अर्को त इच्छै छैन। मेरा इच्छा पूरा भए भने सोचे हुन्छ, दङ्ग परे हुन्छ, आहा मेरो इच्छा पूरा भयो। यदि मेरो इच्छा पूरा भएन भने बुझे हुन्छ, दङ्ग परे हुन्छ, फेरि पनि वाह मेरो भगवानको इच्छा पूरा भयो। जसले आफ्नो इच्छा पूरा हुन पनि दङ पर्छ, आफ्नो इच्छा पूरा नहुँदा पनि दङ पर्छ, किनभने आफ्नो इच्छा पूरा भएन, ईश्वरको इच्छा पूरा भयो। ईश्वरको इच्छा पूरा भएन, मेरो इच्छा पूरा भयो, हामी दुई मध्ये एउटाको इच्छा पूरा हुन्छ। यो भाव जसले गर्यो अथवा यो सत्यलाई जसले अनुभवमा लिएर आयो, प्रयोग गर्यो, त्यो व्यक्ति सदा सदा खुश रहन्छ, सदा सदा आनन्दित रहन्छ। त्यसकारण स्वीकार भाव सर्वाधिक महत्वपूर्ण छ, र जहाँ स्वीकार छ त्यही शरणागति छ, जहाँ शरणागत छ त्यही ईश्वरीय सत्ता छ। ईश्वरीय सत्ता अहंकारमा छैन, मैले भने जस्तो हुनुपर्छ भन्नेमा छैन, कि मैले भने जस्तो हुन्छ कि ईश्वरले भने जस्तो हुन्छ। जुन व्यक्ति ईश्वरले भने जस्तो हुँदाखेरि चाहिँ रमाउन थाल्यो, त्यो व्यक्तिले ईश्वरीय सत्तालाई सुन्छ, उसले मात्रै परमानन्दको अनुभूति गर्न सक्छ। त्यो व्यक्ति सदा सदा खुस रहन्छ, कहिल्यै दुखी हुँदैन, उसको जीवनमा सुख शान्ति समृद्धि तिनटै घटित हुन्छ। सर्व स्वीकार प्रयास पछि सर्व स्वीकार, सर्व स्वीकार क्षमाबाट चल्छ।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचल कई पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हमारा सेवा
2: एक लीटर र 20 लीटर जार को व्यवस्था
1: अर्डर अनुसार खाली बोतल को उत्पादन
2: 20 लीटर जार में होम डिलीवरी सेवा
1: संपर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नंबर 082-5630-021 र होटल डांगजारी नजिक जीवन चौधरी मोबाइल नंबर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-6683 र सम्पर्क मोबाइल नम्बर 98479-2577
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक भराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
7: भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
7: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
7: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
11: शान्त तथा पारिवारिक वातावरण भएको
7: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
11: तिहार सुसारको राम्रो व्यवस्था भएको
7: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
11: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
4: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
14: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
15: डाक्टर आउने बारे सूचना।
16: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
15: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
17: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
12: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
20: बुद्धले गरेको सत्यको खोजी र 21 शताब्दीको यो घडीमा हामीले चाहेको सत्य के होला? हामीले चाहेको सत्य हुँदैन, सत्य सत्य नै हो, तपाईँले चाहनुहोस् या नचाहनुहोस्। दुई प्रकारका मानिस हुन्छन्, एउटा जसले यही कुरा सत्य हो भनेर अडान लिन्छन्, अडानले नै देखाउँछ कि त्यो कुरा असत्य हो। होइन भने अडान लिने जरूरी के छ? सत्य कहिले पनि परिवर्तन हुँदैन। एक प्रकारको मान्छे हुन्छ जो जसले सत्यलाई आफ्नो पक्षमा बनाउन खोज्छ, यही सत्य हो भन्छ। अर्को व्यक्ति हुन्छ जो सत्यलाई आफ्नो पक्षमा बनाउन चाहँदैन, आफू सत्यको पक्षमा पुग्न चाहन्छ। सत्यलाई आफ्नो पक्षमा बनाउन खोज्ने व्यक्तिले सत्यलाई तोडमोड गर्छन्, सत्यलाई सत्यको परिभाषा त्यस्तो लगाउँछन् जुन उनको मनको अनुकूल छ। यस्तो व्यक्तिले आफू कमजोर भएको, आफूलाई अनुभव नभएको, ज्ञान नभएको, साक्षात्कार नभएको स्वीकार गर्दैनन् र सत्य साक्षात्कारको विषय हो, सत्य चाहिँ अनुभवको विषय हो। त्यो अनुभव मा आउने बित्तिकै सत्य र असत्य छर्लङ्ग हुन्छ, सद र असत स्पष्ट हुन्छ। अब प्रश्न आयो, भगवान बुद्धले गरेको सत्यको अनुभूति र हामीले गरेको सत्यको अनुभूति फरक हो कि एउटै हो? सत्य एक मात्रै छ, झुट मात्रै अनेक हुन्छन्, ध्यान दिनुहोला। असत्य मात्रै धेरै सन्तान हुन्छन् असत्यका, सत्यका सन्तान हुँदैनन्, सत्य एक मात्रै हुन्छ। त्यही भएर भगवान बुद्धले गर्ने सत्यको अनुभूति, भगवान कृष्णले गर्ने सत्यको अनुभूति, तपाईँले र मैले गर्ने सत्यको अनुभूतिमा कहीँ पनि भिन्नता हुँदैन। त्यो एउटै सत्यमा पुग्ने हो, त्यो सत्य अचल छ। त्यही भएर नाम सद रह्यो, सतको अर्को अर्थ हो अचल, कहिल्यै पनि परिवर्तन नहुने, अटल, नचल्ने, त्यो अटल अचल सत्य। त्यसमा कहिल्यै पनि कुनै पनि प्रकारको परिवर्तन आएको छैन। संसारमा हजारौं कुरा परिवर्तन भए, सत्यलाई खोज्ने व्यक्ति परिवर्तन भए, सत्यलाई खोज्ने विधिहरू नयाँ गुरूसँगै नयाँ विधिहरू बनेर आए, तर सत्य चाहिँ त्यही हो। हामी सत्यमा हाम फाल्यौं भने त्यही सत्यमा हाम फाल्छौं जुन सत्यमा भगवान बुद्ध या भगवान शिव या कुनै ऋषि मुनिहरू महर्षिहरू हाम फाले, त्यो कुनै अर्को सत्य छैन, एकै ठाउँमा हाम फालिन्छ। तर सत्यमा पुग्दाखेरि दुई प्रकारका व्यक्ति पुग्छ, जसको व्यक्तित्व पहिलेदेखि नै जे अनुभव गर्यो त्यो बुझाउन सक्ने प्रकारको छ, त्यस्तो प्रकारको व्यक्ति सत्यमा पुग्यो भने सत्यलाई बाणी दिन्छ। होइन भने सत्य मुख हुन्छ, सत्य मौन हुन्छ, सत्यको आफ्नो बोली हुँदैन, सत्य भित्रको मौनको आवाज हो, मौनको ध्वनि हो। तर जो व्यक्ति वाक्पटु छ, जो व्यक्ति मुखर हुन जान्दछ, जो व्यक्तिले अभिव्यक्ति गर्न जान्दछ, ऊ व्यक्तिले सत्यलाई वाणी दिन्छ। यी सत्यका वाणीहरू त्यसरी जन्मेका हुन् र त्यो आफ्नो अनुभव लिएर गएको भएर सत्यका वाणी फरक फरक देखिन्छन्। बुद्धले अनुभव गरेको सत्य र कृष्णले अनुभव गरेको सत्य अलग अलग देखिन्छन्, तर यी व्यक्तित्वका भिन्नता हुन्, सत्य भिन्न भिन्न हुँदैन। बुद्धले अनुभव गर्ने सत्य र शिवले अनुभव गर्ने सत्य दुईटा हुँदैन, सत्य एक मात्रै हुन्छ। आज मात्रै होइन, यी त हालसालका घटनाहरू हुन्, भविष्यमा अरबौं वर्षपछि पनि कसैले सत्य अनुभव गरे भने त्यही सत्यमा आम्भा छ, किनभने सत्य न बढ्छ न घट्छ, सत्य न समयको सीमामा हुन्छ न स्थानको सीमामा हुन्छ, फलानो ठाउँमा भएको मात्रै सत्य, पूर्वको मात्रै सत्य, पश्चिमको असत्य यस्तो पनि हुँदैन, बुद्धको मात्रै सत्य अरूको असत्य त्यस्तो पनि हुँदैन। त्यो चाहिँ सत्य नजानेका व्यक्तिले गर्ने आग्रह हो। कोही एकदमै बौद्ध मतवाला व्यक्तिले चाहिँ भने बुद्ध बाहेक कोही पनि सत्य रहन्छ भन्छ, कोही वैष्णव मतवाला छ भने विष्णु बाहेक कोही पनि सत्य छैन भन्छ, वा कृष्ण बाहेक कोही पनि सत्य छैन, कोही शैव मतवाला छ भने शिव बाहेक कोही पनि सत्य छैन भन्छ, शाक्त मतवाला छ भने देवी माता बाहेक कोही पनि सत्य छैन भन्छ। तर यदि अनुभूति उसलाई भइसक्यो भने त्यही सत्यका यी विभिन्न नाम हुन् भन्ने उसलाई थाहा हुन्छ। त्यसकारणले सत्यको अनुभूति गरेको व्यक्ति परम विनम्र हुन्छ, किनभने उसलाई थाहा हुन्छ कि त्यो असत्य पनि सत्यमा अटाउँछ, सत्यको एउटा अंग असत्य पनि हो, त्यही परमात्माको एउटा अंग यो संसार हो जुन चाहिँ असत्य छ, जन्मिन्छ मर्छ, जन्मिन्छ मर्छ, जन्मिन्छ मर्छ, उसैको एउटा हो। त्यसरी सत्यलाई अनुभव गरेको व्यक्तिलाई तपाईँलाई केही पनि थाहा रहन्छ भन्नुभयो भने ऊ भड्किँदैन, किनभने उसलाई थाहा हुन्छ सत्य यति विराट हुन्छ कि सत्यलाई सबै थाहा पाउने कसैले पनि गर्न सक्दैन। हरि अनन्त, हरि कथा अनन्ता, त्यो अनन्त छ। सत्यको बोध भएको व्यक्तिलाई तिमीलाई केही पनि थाहा रहन्छ भन्नुभयो भने पनि ऊ बडो विनम्र भएर धन्यवाद म अरू खोजी गर्छु, किनभने थाहा पाउने कति बाँकी रहन्छ, जतिसुकै थाहा पाउनुहोस्, जतिसुकै अनुभव गर्नुहोस्, अनुभव गर्ने विषय उति नै जहिले सुकै शेष रहन्छ। त्यही भएर ईश्वर वा सत्य कहिले पनि ज्ञात हुँदैन, ऊ अज्ञात हुने रहन्छ, त्यो रहस्य नै रहन्छ त्यो सत्य। जतिसुकै विज्ञानका सूत्रमा हाल्नुहोस् सत्यलाई, जतिसुकै विज्ञानको प्रगति होस्, मूल सत्य जहिले सुकै रहस्यमै रहन्छ, त्यसलाई कहिले पनि विज्ञानले परिभाषित गर्न सक्ने छैन। सत्यको अनुभूति बिना जे पनि भनिन्छ सबै अनुमान हुन्। त्यसकारणले कहिले पनि सद्गुरु त्यो व्यक्तिलाई भनियो जसको अनुभव छ, र अनुभवलाई पस्कन्छ, र जसलाई पस्कन्छ उसलाई पनि त्यही अनुभवमा लिएर जान सक्ने क्षमता राख्दछ र विधि प्रदान गर्दछ, त्यो विधि पनि प्रदान गर्न सक्ने व्यक्ति होइन भने त व्यक्तिहरू हराउँछन् शास्त्रीय सत्यमा। शास्त्रमा सत्य हुँदैन, सत्य जहिलेसुकै हृदयको गुफामा नै हुन्छ। यो चाहिँ कस्तो हो भने तपाईँलाई एकदम भोक लागेको छ, कुनै रेस्टुरेन्टमा पस्नुभयो, पाकशालामा, त्यहाँ चाहिँ लेखेको रहेछ नेपाली खाना भनेर, नेपाली खाना भनेर लेखेको छ त्यही खानुहुन्छ कि मगाउनुहुन्छ, त्यसपछि बनाउन लगाउनुहुन्छ कि नेपाली खाना लेखेको रहेछ यही त हो नि खाने भनेर खान थाल्नुहुन्छ त्यसलाई, भने शास्त्र खान मिल्दैन, शास्त्र चाहिँ नेपाली खाना लेखे जस्तो मात्रै हो। त्यसपछि गुरुको पाकशालामा त्यो पकाउनुपर्छ, त्यसैलाई साधना भनिन्छ। सद्गुरुको पाकशालामा बल्ल त्यो परिकार पाक्छ अनि पस्किन्छ, बल्ल खान योग्य हुन्छ। साधना हो भोजन पकाउनु, शास्त्र हुन् रेस्टुरेन्टमा पढिने मेनु, मेनु बिना अर्डर पनि गर्न सकिँदैन, तर मेनु खान पनि मिल्दैन। त्यसकारणले अत्यन्तै प्रयोगात्मक बुद्धि चाहिन्छ, र प्रयोगले सत्यमा सदमा हाम फाल्नुभयो भने तपाईँलाई थाहा हुन्छ कि आजसम्म जतिले पनि जाने, भविष्यमा जतिले पनि जान्नेछन्, सबैले जानेको मैले पनि जाने हुन्छ, र पनि जान्न शेष रहन्छ सबैको अवस्थामा, किनभने त्यो रहस्य हो, महारहस्य। वास्तवमा जान्न योग्य कुरा सकिन्छ र व्यक्ति लीलामा प्रवेश गर्छ, उसलाई थाहा हुन्छ कि सारा ब्रह्माण्ड एउटा लीला, अब नाच गाउ रमाइलो गर, जान्नुपर्ने केही पनि छैन भन्ने उसलाई थाहा हुन्छ। ज्ञानको अन्तमा ज्ञान सकिन्छ, त्यही भएर वेदान्त भन्ने भनिन्छ। वेदको अन्तमा वेद पनि सकिन्छ यो बुद्ध। त्यही भएर जापानका जैन आश्रमहरूमा एउटा भनाइ छ, व्यक्तिले सत्य पाएको दिन शास्त्र छोड्छ, नाच्न थाल्छ। जैन सन्तहरू त कहाँसम्म भन्छन् भने, यदि तिमी बाटोमा बुद्धलाई भेट्यो भने तरवारले घाँटी चाहिँ काटिदिइहाल। त्यो भनेको के हो? तिमीले बाटोमा भेट्दैनौ उसलाई, बाटोमा भेट्दैन, आफ्नो हृदयको गुफामा भेट्छौ तिमीले। उसको घाँटी चाहिँ छिनाइदिइहाल, किनभने ऊ बुद्ध होइन। एउटा हेर्ने दृष्टिकोण यो। अर्को हेर्ने दृष्टिकोण के हो भने नि, अब तिमीलाई साकार केही पनि जरुरी भएन, के जरुरी छैन। तिमी बुद्ध एउटालाई बुद्ध देख्यौ भने बाँकी रहेकोलाई तिमी अबुद्ध देखिरहेका छौ, सत्य कसरी भेट्यौ त? यदि बुद्धलाई नै देख्यौ भने त सारा ब्रह्माण्ड नै बुद्ध हो भन्ने थाहा भइहाल्छ नि त। त्यो त त्यही ढंगले भन्न सक्छौ, यदि तिमी बाटोमा शिवलाई भेट्यौ भने गर्दन छिनाइदेऊ, त्यही गरी भन्न सकिन्छ त्यति नै हिम्मतका साथ। किनभने एउटा शिव भयो भने बाँकी रहेको अशिव हो, एउटा कृष्ण भयो भने बाँकी रहेको कंस हो। जुन दिन अनुभूति हुन्छ त्यस दिन सबै शिवमय हुन्छ जगत। यहाँ शिव बाहेक केही पनि देखिँदैन, यहाँ कृष्ण बाहेक, यहाँ बुद्ध बाहेक केही पनि देखिँदैन। त्यस कारणले एउटा बुद्ध, एउटा कृष्ण वा एउटा शिव कहिल्यै पनि भेटिँदैन, यो असम्भव हो।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने